0: पक्ष चिन्तै नगर्नु न।
1: हजुर, हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजा का सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सिका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
1: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9648385522।
3: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142634 र 9811756606।
5: सिर्जना बोर्डिंग स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
6: सिर्जना बोर्डिंग स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
5: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
6: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा फोन नम्बर 0165780053 र 0165535595।
7: स्यान्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 9906613195 र 9847153368।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
9: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0654142636 मोबाइल 9556078302 र 9460783002।
2: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
10: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल शॉप नोकिया सर्विस सेंटर दुलेगौड़ा बस बिसौनी को ठीक पारिपट्टी
3: सबै ब्रांड का मोबाइल बिक्री साटफेट र एसेसरीज सामानहरू उपलब्ध छन्
6: नोट नया आईफोन खरीद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
8: एभुडी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
0: घर मात्र बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
8: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेलपुस्तोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
0: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
10: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
11: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
10: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
12: ए सम्धी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्धी
13: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
14: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816
15: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
15: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900
16: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
17: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
16: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
3: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
10: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो
18: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
10: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी 6 भुरुङ्गी
18: हाम्रा विशेषताहरू
10: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
18: पर्याप्त खेलकुद अतिरिक्त

चङ्गा रहन्छ, उनीहरू अरूभन्दा बढी एग्रेसिभ हुन सक्छ, अरूभन्दा बढी रोगी हुन सक्छ। तर यस्तो तथ्याङ्क हुँदाहुँदै पनि मान्छेहरू जङ्क फुडको पछि किन लाग्छ त भन्नाले यो ट्रेन्ड परिपाटी हो। अब यति कुरा भनिसकेपछि के खाने के नखाने भन्नेको कुनै गुरुबाट, कुनै धर्मशास्त्रबाट, कुनै लहरबाट टिप्ने कुरा होइन। त्यो हाम्रो आवश्यकता के हो पत्ता लगाउने हो, त्यो आवश्यकता अनुसार चाहिँ डाइट प्रयोग गर्नुपर्ने हुन्छ। त्यसकारण मेरो सुझाव, यदि तपाईँहरू 40 नागिसक्नु भएको छ भने के खाने के नखाने भन्ने कुरा कसैको सैद्धान्तिक कुरालाई पक्रनुभन्दा अगाडि तपाईँ सिधै अस्पताल जाने, ब्लड टेस्ट गराउनुहोस्। ब्लड प्रोफाइल भनिन्छ, रगत जाँच गरिसकेपछि तपाईँको रगतले बताउँछ तपाईँलाई के खानेकुराको आवश्यकता छ र के खानेकुरा तपाईँले खानु हुँदैन भन्ने कुरा तपाईँको केमिस्ट्रीले बताउनु पर्छ। विज्ञानको कुरा, वैज्ञानिक कुरा यति हो। जसरी उदाहरणको लागि तपाईँले जचाउन जाँदा तपाईँको ब्लडमा कोलेस्टेरोलको मात्रा बढी छ, जसले हार्ट अट्याक गर्न सक्छ भन्ने कुरा नै अवधारणा छ, जसले हार्टलाई ब्लक गरिदिन्छ। त्यो कोलेस्टेरोलको मात्रा चाहिने भन्दा बढी जमियो भने अब तपाईँले कुनै पनि किसिमको फ्याटहरू, कुनै पनि किसिमका गलत फ्याटहरू, फ्याट धेरै किसिमका हुन्छन्, त्यो फ्याटबाट बच्नुपर्ने हुन्छ। अनि त्यस्तै चाहिँ मांसाहारको कुरा, अण्डाको कुरा, इभन दुधको कुरा तपाईँको लागि घातक हुन सक्छ यदि तपाईँको रगतमा कोलेस्ट्रोलको मात्रा बढ़िरहेको छ भने। त्यस्तै टीजीको मात्रा, ट्राइग्लाइसराइड्स, त्यो मात्रा तपाईँको रगतमा देखिएको छ भने त्यो बढ़ाउने चीज, इभन व्हाइट राइस भयो, तपाईँले खाने चिनी, सुगर भयो, यसले पनि तपाईँलाई हार्ट अट्याक गराउन सक्छ र मस्तिष्काघात, जसपछि चाहिँ मान्छेहरू आफ्नो शरीर प्यारालाइज्ड, शरीर बोक्न बाध्य हुन्छ, जिन्दगी एक किसिमबाट ध्वस्त भइदिन्छ त्यो पोइन्टमा। त्यो तपाईँले खाइरहेको व्हाइट राइसले पनि हुन सक्छ यदि तपाईँको शरीरमा टीजी बढ़िसकेको भए, ब्लड ग्लुकोज बढ़िसकेको भए, एवं रीतले तपाईँले के खानुहुन्छ के खानु हुँदैन भन्ने कुरा त्यो तपाईँको रगतले बताउँछ, कुनै गुरुले या कुनै धर्मशास्त्रले बताउने कुरा होइन। जस्तै सिम्पल्ली हामीले मान्ने कुरा त के त, फलफूल भनेको बहुत चोखो कुरा, बहुत राम्रो कुरा, भगवान्लाई पनि हामी फलफूल चढाउँछौ। डायबिटिज छ तपाईँको, ब्लड ग्लुकोज तपाईँको शरीरमा छ भने यो पवित्र चीजले पनि तपाईँलाई बर्बाद पारिदिन सक्छ। त्यसकारण तपाईँले जुन जुन खाना सात्विक भन्नुभयो त्यो सात्विक तपाईँको शरीरको लागि काम नलाग्न सक्छ र कतिपय रोगमा, जस्तै प्रोटिनियोरियाका रोगीहरूको लागि मासु खाएन भने, प्रोटिन खाएन भने ऊ मर्न सक्छ। त्यसकारण त्यहाँ चाहिँ नखाइ नुहाउने अवस्था पनि आउन सक्छ। त्यसकारण तपाईँले के खानु पर्छ के खानु पर्दैन भन्ने कुरामा 40 नागेको छ भने एकचोटि ब्लड प्रोफाइललाई टेस्ट गर्नुपर्छ। कतिपय मान्छेको ब्लडमा टेस्ट गर्दाखेरि सबभन्दा बढी देखिएको भिटामिन B12 कमी, जसको कारणले गर्दा शारीरिक समस्या त आउने नै भयो, मानसिक समस्या पनि आउँछ। त्यस्तै भिटामिन D कमी, जसको कारणले गर्दा पूरा जिउ दुख्ने मात्र होइन, जिउ दुख्ने एकातिर छ, अर्को मन खिन्न भइरहने, डिप्रेसिभ चाहिँ मुडमा गइरहने, त्यस्तो हुन सक्छ। र यी प्रोफाइललाई हेरिसकेपछि, शरीरमा के कमी छ भनेर हेरिसकेपछि मात्रै तपाईँले के खाने के नखाने भन्ने निर्णय गर्नुभयो भने तपाईँ आगामी जिन्दगी योभन्दा स्वस्थ, योभन्दा शक्तिशाली भएर बाँच्न सक्नुहुन्छ। होइन अब लहलहैमा लाग्नुभयो या कल्चर परम्परालाई पछ्याउनु भयो भने कतिपय मामलामा यो घातक चाहिँ भइरहेको हुन्छ। अब यति भन्दा तपाईँलाई अब त डाक्टर कहाँ जानुपर्ने भयो, अस्पताल जानुपर्ने भयो, त्यो नहेरिकन चाहिँ मैले के खाने के नखाने निर्णय गर्न नपाएपछि यो प्रवचनको तपाईँलाई त्यति लाभ भयो जस्तो लाग्दैन। त्यसकारण अर्को पाटोमा मैले अलिकति कुरा गर्नुपर्दाखेरि भोजनको सवालमा, कार्बोहाइड्रेटको सवालमा थोरै कुरा भन्न चाहे। हामीले जुन व्हाइट राइस खाइरहेका हुन्छौ, सेतो चामल, यो सुगरका पेसेन्टलाई हुँदैन, यो खाएका मान्छेहरूलाई सुगर हुने चान्स बढ़ी हुन्छ, यो त हामीले बुझेकै कुरा भयो। र अर्को कुरा के बुझ्नुपर्छ भन्ने, हामीले खाने खाना वैज्ञानिकहरूले के भन्छन् भन्नाले,

0: व्हाइट राइस भन्दा ब्राउन राइस धेरै राम्रो हुन्छ शरीरको लागि, यसले तपाईँलाई सितिमित्ती रोगतिर धकेल्दैन। त्यसकारण व्हाइटको ठाउँमा ब्राउन राइस खाने गर्नुपर्छ। अनि ब्राउन राइस भन्दा पनि अझै राम्रो अहिले नयाँ रिसर्च र रिपोर्टले के भन्छ भन्नाले, फाफर इभन ग्लुकोज ब्लड ग्लुकोज बढेका अर्थात डायबिटिजका पेसेन्टलाई पनि फाफर उत्तम खानेकुरा हो। त्यसकारण हामीले खानुपर्ने चिजहरू खासै खाँदैनौ, फाफर हामी कहिले काहीँ मात्रै खानेकुरा भयो, कम खान्छौ। त्योभन्दा पनि अहिले झन्डै लोपोन्मुख भइसकेको कोदो स्वास्थ्यको हिसाबले सबभन्दा राम्रो भोजन मानिन्छ कोदो। त्यसकारण कोदोको कुरा, फाफरको कुरा, गहुँको कुरा, जौको कुरा, मकैको कुरा, यो जति पनि खानेकुरा छ त्यसमा रफेज हुनुपर्छ, त्यसलाई पोलिस गरेको हुनु हुँदैन, एउटा कुरा। र अर्को कुरा, बिहान चाहिँ हामीले ब्राउन राइस खायौँ भने बेलुका हामीले फाफर खान सक्छौ, दिउँसो हामीले मकै खान सक्छौ। यसरी यो जति पनि खानेकुराहरू छन् त्यो खानेकुरालाई घुमाएर खानुपर्छ। एकै खालको खानेकुरा खायो भने हाम्रो शरीरमा पोषक तत्व घट्छ। त्यसकारण फेरि पनि बजारमा जति किसिमका अन्नहरू पाइन्छ त्यो सबै अन्न फाइभ ग्रेन्स भनेर पाउरोटी बनिरहेको हुन्छ अचेल, र यस्ता कुरा बिहान दिउँसो बेलुका फरक पारेर खानु भयो भने तपाईँलाई शरीरलाई चाहिने खुराकहरू त्यही खानाबाट प्राप्त हुन्छ। त्यस्तै फलफूलको कुरा गर्दा, स्वस्थ रहनको लागि यो युरोप अमेरिकातिर त्यहाँका सरकारले जनहितमा सूचना जारी गरेको हुन्छ। त्यो सूचनामा के भनेको हुन्छ भने, यदि तपाईँ रोगबाट बच्न चाहनुहुन्छ भने तपाईँको खानामा कमसे कम दिनको पाँचवटा फलफूल हुनुपर्छ। बिहानको खाना खान्छौँ हामीहरू, त्यसमा एक दुईवटा फलफूल, दिउँसोको खाना खान्छौँ त्यसमा एक दुईवटा फलफूल, र बेलुकाको खाने कुरामा पनि एक दुईवटा फलफूल लियौं भने त्यसमा भएका भिटामिन्स र मिनरल्सले तपाईँलाई सधैँ स्वस्थ राख्छ। यो भिटामिन्स र मिनरल्सको अभावमा थुप्रै कुरो रोगहरू आउँछन्। मैले भिटामिन डीको कुरा गरेँ, अहिले आइरनको कुरा गर्छु, त्यो मिनरल हो। यदि आइरनको कमी भयो भने, खास गरी महिलाहरूमा बढी आइरनको कमी हुन्छ, आइरनको कमी हुँदा पनि ह्याप्पी हुन सक्दैन, डिप्रेसिभ मुडमा जान्छ, शरीर गल्ने आदि इत्यादि, त्यो शारीरिक कुरा भयो। तर मानसिक कुरामा जाँदाखेरि आइरनको कमीले पनि डिप्रेसिभ मुड, मान्छे कचकच्या, मान्छेलाई केही चिजमा इन्ट्रेस्ट नलाग्ने भइदिन सक्छ, आइरनको कुरा गरे। त्यस्तै क्रोमियम भन्ने ट्रेस मिनरलको कमीमा तपाईँलाई त्यतिकै डर लाग्ने, नचाहिने नचाहिने कुरामा पनि डर लाग्ने हुन सक्छ, यो उदाहरण भयो। र त्यस्तै महिलाहरूलाई विशेष देखिने यो बोक्सीले रगत चुस्यो भन्ने अवधारणा छ नि, हो त्यो भनेको तपाईँको खानामा बायोफ्लेभोनोइड्स एक जातको भिटामिन बी वर्गमा पर्छ, त्यसको अभाव भयो भने नसा फाटिएर जान्छ, नसा फाटिएपछि अनि त्यहाँ रगत जम्छ, अनि त्यो रगत जमेकोलाई हामी बोक्सीले रगत चुसिएको, अझ कतिले त हेर हेर दामै छ, त्यो दाँतको दामै छ भनेर दाँतको दाँत दाँत सुद्धा बिग्रिएको हुन्छ उनले, कल्पना पनि मान्छेले गजु गजु गर्दा रहेछ, बोक्सीको दाँत त्यहाँ कसरी आउँछ, कति न उसले तपाईँ सुतिरहेको बेलामा कोठामा त्यो झ्यालको सानो पालबाट छिरेर हो, अनि दाँतले ऐक गरेर ड्राक्युलाले रगत चुसेको जस्तो हामीले विचार गर्छौ। यसरी नेगेटिभ विचार गर्यो भने यसले तपाईँको जीवनलाई ध्वस्त बनाइदिन्छ। अत बुझ्नुपर्ने कुरा के त, यो बोक्सी सोक्सी होइन, भिटामिन बीको कमी हो, भिटामिन बीको बायोफ्लेभोनोइड्स। अब त्यो तपाईँहरू मध्ये महिलाहरूको त बहुत कान ठाडो भयो होला, किनकि धेरै महिलाहरूलाई हुन्छ यो हो। यसबाट यो बोक्सी, त्यो कथित बोक्सीबाट बच्नु छ भने तपाईँले मौसमी होस् या सुन्तला होस्, यो साइट्रस फ्रुट्स जसलाई भनिन्छ, मौसमी, सुन्तला, अनार, त्यसको जुस बिहान एक बेलुका एक दुई कप, सक्यो भने तीन कप एक महिना खाएर हेर्नुहोस् बोक्सी भागा भयो। अब मान्छे भोजन खान नजानेर खिन्न भइरहेको हुन्छ, उसलाई डिप्रेसिभ मुड आइरहेको हुन्छ, तर उसले दोष अरूलाई लाइरहेको हुन्छ। त्यसकारण खानामा वैज्ञानिकहरूको कुरा सुन्ने हो भने फलफुललाई जोड दिने स्वस्थ रहनुको लागि, अनि त्यो फलफुलमा ड्राई नट्स पनि पर्छ। काजू पेस्ता बदाम ओखर यसमा ओमेगा 3 ऑयल जो जैतूनको तेलमा पाइन्छ जो आलसको तेलमा पाइन्छ यो ब्रेन र हार्टको चाहिँ प्राण हो तपाई हामीले घरमा खाइरहेको तेल यो काम चलाउ तेल हो कुनै पनि तेल काम चलाउ तेल हो यो तेलले पनि ढिलो चाँडो तपाईलाई रोगी बनाइरहेको हुन्छ त्यसकारण हामीले सबभन्दा राम्रो भनेको तोरीको तेललाई पनि अमेरिकामा ब्यान गरिएको छ क्यान यु इमेजिन इट हामी त बहुत फुर्तिलार भन्छ पुस्तौदेखि खाएर आएको डोरीको तेल सुटेश्वरीको तेल होइन संसारमा खानेकुरा धेरै राम्रो खानेकुरा पनि हुन्छ र धेरै खराब पनि हुन्छ अनि मान्छेको शरीर अनुसार कुनै खराब कुनै राम्रो पनि हुन सक्छ अब मैले सरसर्ती भन्नु पर्दा तेलको मामलामा आलसको तेल सस्तोमा सबभन्दा राम्रो हुन्छ दिमागलाई र मुटुलाई र जैतुनको तेल अर्को राम्रो चीज हुन्छ र त्यही जैतुनको तेल आलसको तेल जसले दिमागलाई चाहिँ पावरफुल बनाउँछ या मुटुलाई रक्षा गर्छ त्यो तेल काजु पेस्ता बदाम ओखर त्यसमा पनि पाइन्छ अत फ्रुट्स खानु भन्दा हामीले ड्राई फ्रुट्स पनि फ्रुट्स चाहिँ भनेर बुझ्नुभयो भने हाम्रो कल्याण हुन्छ अब हामीले खानै नहुने डेन्जरस खानाको कुरा गर्नु पर्यो भने यो सबै रोगलाई निम्त्याउने एउटा दुश्मन छ हाम्रो खानामा त्यो दुश्मन भनेको मिठाई हो विषय बीस चिनी व्हाइट सुगर इज द व्हाइट पोइजन त्यो बीस भयो अनि त्यसमा युज हुने जुन तेल छ त्यो तेललाई के भन्छ भने डाल्डादेखि लिएर वनस्पति घिउहरू जसलाई भनिन्छ त्यो शरीरको लागि लिक्विड प्लास्टिक जस्तो हुन्छ त्यसलाई शरीरले पचाउन युटिलाइज गर्न सकिँदैन त्यसकारण त्यो सबभन्दा खराब तेल त्यसबाट बच्नुपर्छ अनि भोजनमा तेलको कुरा गरिरहँदा घिउको कुरा गरिने गर्छौ घिउ भनेको पनि एनिमल फ्याट भएको कारणले त्यसलाई पनि बेस्ट मानिँदैन ठिकैको मानिन्छ एक चम्चा दुई चम्चा घिउ खासै फरक पर्दैन तर खानै पर्ने चिज भनेको ओमेगा 3 फ्याटी एसिड त्यो माछाको तेलबाट पनि आउँछ माछाको तेलमा त पकाइँदैन जैतुनको तेलमा पकाइन्छ अथवा आलसको तेलमा पकाइन्छ र यी कुराहरू हामीले दैनिक खानेकुरामा प्रयोग गर्यौं भने हामी शारीरिक मानसिक रूपमा त्यति छिटो रोगको शिकार बन्दैनौ र त्यति भन्दा भन्दै पनि कति मान्छेलाई कुन खाना सुट हुन्छ कुन खाना सुट हुँदैन भन्ने च्याप्टर छ त्यसलाई चाहिँ फुड एलर्जी भनिन्छ कति मान्छेलाई स्याउ खाँदाखेरि गाह्रो हुन्छ कतिलाई देशी बदाम खाँदा गाह्रो हुन्छ कसैलाई गहुँ खाँदा गाह्रो हुन्छ त्यस्तो पनि हुने भएकोले तपाईँको शरीर अनुसार पनि तपाईँले मलाई के फाप्छ के फाप्दैन त्यो आफै पत्ता लगाउनुपर्छ अब भोजनको सम्बन्धमा हामीले धेरै धेरै कुरा गर्न सकिन्छ तर यो छोटो समयमा मैले थोरै जानकारी यहाँहरूलाई पस्के भोजनको बारेमा
1: के गर्ने सोच्छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
2: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
1: त्यसो भए सुन्नु इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
2: र के खास छ त इलाइट सिएमा
1: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
2: ओहो अनि लोकेसन
1: बानेश्वर काठमाडौँ सम्पर्क 01-59-14-284 97-164-65-37 लिमिटेड फिज हिजो न गर्नुहोस्
2: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
3: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
4: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नुभएछ
3: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
4: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोरेला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
3: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
4: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
3: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
4: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
3: टाङ दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आज सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछापुच्छ्रे बैंकको ठिक पारिपत्ति। फोन 0635 90 369।
5: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2 लाख रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटेलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको एक होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज, खैरेनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
9: अब सुन्नुहोस् पूरा समाचार।
10: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
9: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
10: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
9: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
10: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
9: मद्यपान र धूम्रपान सेवन नगरौं,
10: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253 59 1022, 98058 0008 र 98460 69 246।
13: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 98560 32 475 र 98011 32 475।
16: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
17: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
18: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
19: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
18: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058041422, दिपेश मल्ल ठकुरी 98058041420, दीप मल्ल ठकुरी 98460145530।
20: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
21: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुना,
20: मोबाइल 98058535537।
22: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98166।

0: समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: ढोरबाराही हाइलाइट्स को साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
3: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबारे हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारे हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्।

आज देशभर 1900 गणतन्त्र दिवस मनाइदैछ। नेपाली जनताको लामो संघर्ष र बलिदानको प्रतिफल स्वरूप स्थापित जननिर्वाचित संविधान सभाको पहिलो बैठकबाट 2065 जेठ 15 गते नेपालमै गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद स्मरण गर्दै प्रत्येक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसको रूपमा मनाइन्छ। तत्कालीन सात राजनीतिक दलले निरंकुश राजतन्त्रका विरूद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीले गरेको सशस्त्र संघर्षको उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको 18 वर्ष पूरा भएको छ। 2065 जेठ 15 गते जननिर्वाचित संविधान सभाको पहिलो बैठकद्वारा 240 वर्ष नेपालमा कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघर्षंगी लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर शर्मा अघिले संसदको संयुक्त सदनमा अपरान्ह 4 बजे आगामी आपको आय व्ययको अनुमानित विवरण बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री वाग्लीले बताउनुभएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने उहाँको तयारी छ। बजेटमा वर्षौंदेखि रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत गतिमा सम्पन्न गर्ने र कमजोर अवस्थाका सार्वजनिक निकाय खारेज गर्नेसम्मको घोषणा गर्ने सरकारको तयारी छ। यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने तथा व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका कार्यक्रम बजेटमा समेटिँदैछन्। उपभोग र लगानी बढ़ाउँदै बढ़ीमा 7 वर्षभित्र नेपाललाई 100 अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य अर्थ मन्त्रालयले राखेको छ। यसपटक बजेटको आकार 20 खर्ब रूपियाँ नाग्ने अनुमान गरिएको छ। सरकारले पहिलो पटक राजदूत नियुक्तका लागि खुला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। आवेदन दिने अन्तिम यही जेठ 22 गतेसम्म तोकिएको छ। राजदूतका लागि आवेदन दिन कम्तीमा 35 वर्ष उमेर पुगेको नेपाली नागरिक तथा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण भएको हुनुपर्नेछ। भ्रष्टाचार, नैतिक पतन वा सरकारी सेवाबाट बर्खास्त भएका व्यक्तिले आवेदन दिन पाउने व्यवस्था गरिएको छ। विदेशी स्थायी वा अस्थायी बसोबास अनुमति भएका तथा अन्तर्राष्ट्रिय सहायता प्राप्त गैर सरकारी संस्थामा कार्यरत व्यक्तिहरू पनि अयोग्य हुनुहुन्छ। मन्त्रालयले विदेश नीति, अर्थ अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा अनुभव, अंग्रेजी भाषामा दक्षता र उच्च नैतिक चरित्रलाई अनिवार्य योग्यता मानेको छ। परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायत लगायत झण्डी 1.5 दर्जन देशमा रिक्त हुँरहेको राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाउँदै खुल्ला आवेदन आह्वान गरेको हो। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र अहिले बालेन शाह नेतृत्वको सरकारले पूर्ववर्ती केपी शर्मा ओली सरकारबाट नियुक्त भएका राजदूत फिर्ता बोलाएपछि 17 देशका कूटनीतिक नियोगमा राजदूतहरू रिक्त रहनु भएको छ। यातायात व्यवस्था कार्यालय कास्कीले सन् 2023 रोकिएका 1,50,000 भन्दा बढ़ी सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण थालेको छ। नयाँ प्रणाली अनुसार छापिएका लाइसेन्स पनि कार्यालयले बाँड्न शुरू गरेको हो।

0: नयाँ नवीकरण र वर्ग थपका लागि राजस्व बुझाएका सेवाग्राहीको लाइसेन्स कार्यालय आइपुगेको सूचना जारी गरिएको छ। कार्यालयले विशेष गरी वैशाख 2 देखि 28 गतेसम्म राजस्व बुझाएका सेवाग्राहीलाई प्राथमिकतामा राखिएको छ। सरकारले आवेदन दिएको 24 घण्टाभित्रै लाइसेन्स थप्ने निर्णय गरेपछि कास्कीमा यो पहिलो खेप आइपुगेको हो। अहिले नयाँ प्रणाली अनुसारका 3 देखि 4 हजार लाइसेन्स प्राप्त भएका छन्। ती कार्डहरूको वितरण पनि शुरू भइसकेको छ। कार्यालयले सन् 2023 जनवरी 1 देखिका बाँकी रहेका लाइसेन्स पनि वितरण गरिरहेको छ। अझै 40 हजार लाइसेन्स छापिएर आउन बाँकी रहेको तथ्याङ्क कार्यालयले दिएको छ। सरकारी अस्पतालहरूमा औषधिको मजदाता र मूल्य देखिने डिजिटल प्रणाली तथा सुलभ फार्मेसी सञ्चालनको कार्य शुरू गरेको छ। अर्थ मन्त्रालयद्वारा सार्वजनिक चालू आर्थिक वर्ष 2082-83 को पछिल्लो प्रगति विवरण अनुसार स्वास्थ्य सेवालाई प्रविधि मैत्री र पारदर्शी बनाउन यस्तो कदम चालिएको हो। विवरण अनुसार अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका 2072 बमोजिम अब अस्पतालहरूले उपलब्ध औषधिको विवरण अनिवार्य रूपमा सूचना पार्टीमा सार्वजनिक गर्नुपर्ने व्यवस्था समेत लागू गरिएको छ। सार्वजनिक लेखा समिति गण्डकी प्रदेशले भीमाद नगरपालिकाको अनुगमन तथा निरीक्षण गरेको छ। तनहु भीमाद चा गण्डकी प्रदेशका सार्वजनिक लेखा समितिका सभापति सहित प्रदेश स्तरीय टोलीको उपस्थितिमा भीमाद नगरपालिकामा निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको हो। निरीक्षणका क्रममा नगरपालिकाको समग्र कार्य सम्पादन, विकास, निर्माण र आर्थिक पारदर्शिता तथा सेवा प्रवाह सम्बन्धी विषयमा छलफल गरिएको बताइएको छ। भीमत नगरपालिकाको सभाहलमा पूर्ण खोप सुनिश्चितता र तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ। भीमत नगरपालिकाका नगर प्रमुख दादीराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम पालिका खोप समन्वय समिति भीमत नगरपालिकाको आयोजनामा भएको हो। कार्यक्रम मार्फत नगरभित्रका सबै बालबालिकाले नियमित रूपमा आवश्यक खोप प्राप्त गरेको सुनिश्चित गर्दै विशेष समारोहका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख सके अधिकृत शोभा खर पोखरेलले खोप बालबालिकाको नैशिग्रक अधिकार भएको बताउनु भएको छ। पूर्ण खोप सुनिश्चित गर्न स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अग्रपंक्तिमा रहेको उल्लेख गर्दै उहाँले जनचेतना फैलाउन स्थानीय तह, जनस्वास्थ्य कार्यालय तथा जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण रहने बताउनु भएको छ। त्यसै गरी वडा नम्बर 6 का अध्यक्ष श्याम सुन्दर जोशीले समाजमा रहेका अन्धविश्वास अन्त्य गर्दै सामाजिक रूपान्तरणलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रमको प्रारम्भमा स्वास्थ्य शाखा प्रमुख सुनिता घरेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै खोप सुनिश्चितताका लागि नगरपालिकाले घरधुरी सर्वेक्षण, नियमित अनुगमन तथा स्वास्थ्य संस्था मार्फत सेवा विस्तार गर्दै आएको जानकारी दिनुभएको छ। उहाँले खोप कवरेज वृद्धि, मातृ तथा शिशु स्वास्थ्य सुधारका प्रयासहरूबारे समेत विस्तृत जानकारी गराउनु भएको छ। कार्यक्रमको समापन गर्दै नगर प्रमुख दधिराज सुवेदीले पालिकामा पूर्ण खोपको वातावरण निर्माण गर्न योगदान पुर्याउने जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा विभिन्न संघ संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले सरसफलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै मानव सेवामा समर्पित भई समाजमा जनचेतना फैलाउन जनप्रतिनिधिहरूको अहम भूमिका रहने बताउनुभएको छ। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, वडा अध्यक्ष, कर्मचारी, सरकारवाला निकाय तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उल्लेख सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले खोप अभियानलाई अझ प्रभावकारी र दिगो बनाउँदै लैजानुपर्नेमा जोड़ दिनुभएको छ। भीमत नगरपालिकाले सबै बालबालिकालाई पुनः खोपको पहुँचमा ल्याउने बहुउद्देश्य सहित निरन्तर स्वास्थ्य सेवा सुदृढ गर्दै आएको जनाइएको छ। कार्यक्रममा सहभागी सबै वडाका स्वास्थ्यकर्मीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै सहभागीहरूले हस्ताक्षरसहित प्रतिबद्धता जनाउनु भएको थियो। स्वास्थ्य स्वयंसेविकाहरूले प्रस्तुत गरेको स्वास्थ्य सम्बन्धी सांगीतिक प्रस्तुति, नृत्य र सभाहल सजावट तथा उत्साहपूर्ण वातावरणले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। तनहुको सुकलंगनिक नगरपालिका तीन सिद्धार्थ टोलमा 31 दिनको छोरीलाई खालोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाको पुतली बजार नगरपालिका घर भई सिद्धार्थ टोलमा डेरा गरी बस्ने 37 वर्षीय महिना थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। निजले प्रिन्सिका थापालाई घरबेटीका कारसा बारीमा खाल्डो खनेर पुरेको अवस्थामा उहाँका श्रीमान 36 वर्षीय थापाले फेला पार्नु भएको थियो। उहाँले तत्काल शिशुलाई खाल्डोबाट निकालेर उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौड़ा पुर्याउनु भएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा साँझ 5:45 बजे शिशुलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभएको छ। घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतारबाट खटिएको प्रहरी टोलीले मैना थापालाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार पक्राउ परेकी थापाले डिप्रेसनको औषधि सेवन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हिजो बेलुकीदेखि देशका धेरै ठाउँमा पानी परेको छ। केही ठाउँमा हावाहुरी समेत चलेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै कञ्चनपुरमा 142 मिलिमिटर पानी परेको छ। रूपन्देहीको लुम्बिनी र बुटवल धादिङ र गोर्खाको सिमानामा पर्ने आरूघाट पर्वत लगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा गए राति ठूलो पानी परेको छ। ठूलो पानी परेपछि धेरै जसो सड़क जलमग्न भएका छन्। ललितपुरको खुमलटार वर्षा मापन केन्द्रमा रेकर्ड भए अनुसार राति 3 घण्टामै 57 मिलिमिटर पानी परेको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरै जसो ठाउँमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित धेरै ठाउँमा नागरिकले गर्मीबाट राहत पाएका छन्। आज दिनभर र भोलि पनि पानी पर्ने र केही ठाउँमा हावाहुरी समेत चल्ने महाशाखाले जनाएको छ। आज मध्य कोशी र बागमती प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मेघर्षण चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै ठाउँ हावाहुरीको पनि सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। मध्यपूर्व युद्ध शुरू भएको 3 महिनापछि अमेरिका र इरानले एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयासलाई प्रभावित पारेको छ। इजरायलले देशको दक्षिणी भागलाई युद्ध क्षेत्र घोषणा गरेपछि र बेरूत नजिकै आक्रमण बढ़ाएपछि लेबनानी क्षेत्रमा तनाव चर्किएको छ। बिना अनुमति हर्मुज जलमार्ग पार गर्न खोज्ने 4 जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आईआरआईबीले जनाएको छ। इरानले युद्ध शुरू भएदेखि नै जलमार्गमा नाकाबन्दी गर्दै आएको छ। आफ्नो समूहले हर्मुज र वारपारका 5 ड्रोनहरूको आक्रमण र बन्दर अब्बासको दक्षिणी बन्दरगाह क्षेत्रको भू नियन्त्रित स्टेशनबाट 6 आक्रमणलाई रोकेको अमेरिकी सेनाले बताएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले तेहरानले आफ्नो राष्ट्रिय सम्प्रभुताको संरक्षणका लागि सबै आवश्यक उपायहरू अवलम्बन गर्ने बताउनु भएको छ। अब अन्तिममा खेल समाचार। नेपाली मिक्स मार्शल आर्ट्स एमएमए फाइटर रविन्द्र डाँटले रोड टू यूएफसी सीजन 5 सेमीफाइनललाई स्थान बनाउनु भएको छ। मकाउको गलेक्सी एरानामा हिजो भएको क्वार्टर फाइनलमा डाँटले फिलिपिन्सका किम्बर्टो अलिन्टो जोनलाई 2 राउण्डमा टेक्निकल नकआउट मार्फत पराजित गर्नुभएको थियो। उहाँ प्रतियोगिताको अन्तिम चरणमा पुग्ने पहिलो नेपाली फाइटर बन्नुभएको छ। खेलको शुरूदेखि नै आक्रामक शैलीमा खेलेका डाँटले 2 राउण्डको अन्त्यतिर लगातार स्ट्राइक प्रहार गर्नुभएको थियो। त्यसपछि रेफ्रीले खेल रोकेको थियो। अल्टिमेट फाइटिङ च्याम्पियनशीप यूएफसीको आधिकारिक नतिजा अनुसार उहाँले ग्राउण्ड पाउण्ड मार्फत जीत दर्ता गर्नुभएको हो। सेमी फाइनलमा डाँटले अस्ट्रेलियाका कास्टिव मार्डोकको सामना गर्नुहुनेछ। मार्कोडले क्वार्टर फाइनलमा जापानका युनोसुके मिनामीलाई हराउनु भएको थियो। रोड टू यूएफसी एसियाली खेलाड़ीलाई यूएफसीमा प्रवेश गराउने 6 प्रतियोगिता हो। प्रतियोगिताका प्रत्येक तौल समूहका विजेताले यूएफसी कन्ट्र्याक्ट प्राप्त गर्ने व्यवस्था रहेको छ। हवस् त डोरबारा हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: मम्मी भोक लाग्यो, खाजा खाम न।
3: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
2: हस् मम्मी।
4: मैले सुने छोरी, ल जाम हिँड।
3: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
4: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
3: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
4: बीजी मोमो हाउस, दुलीगौडा हेल्पोस चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
5: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
6: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
5: ए हो र, ल त ल।
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल। फोन 0564142022 र 9856621692।
7: त्यही तोको थेदी मु रेडियो ढोर बाराही 103.8 MHz।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
4: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
5: शिक्षा बस्तीको आईओएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
4: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लक्सन आले तथा सीएसआईटी मा सुमन गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
5: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
4: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
6: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113998, 0164113503, 9867614181, 9843352582, फेसबुक जेसीए स्कूल पोखरा।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ನಿಮ್ಮ ಮೆಟಲಿ ಸ್ಟೀಲ್ ಫನ್ ಪಾರ್ಕ ಸಭೈ ಸಾಮಾನ ಸೈನಿ ಕತ್ತಿ ಮಜಾ ಏಕೈ ಠಾವ್ ಮತಾರ ಜಲಿನಿ ಪೈನಿ
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्याण्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नाटिला सम्पर्क 9855601013 9807294
3: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
4: अब चिन्ता नलिनुहोस् शरण सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
3: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
4: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
3: शरण एन्ड स्पेशल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
5: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
6: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
5: बजारै भरि फ्रेस आउँछ त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
7: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
8: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9855066136 र 9151166136
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
10: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
9: ओके ल डन
1: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
4: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
1: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9855628543 र 9417000787
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: सूचना एस तनौ सेवा हस्पिटल दुलेगौड़ा पीपी चोकमा
4: यही जेट 16 गते शनिवार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
3: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
3: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर प्रेम महर्जन,
5: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
5: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
3: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल। बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला,
5: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
3: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन नम्बर 0654143777, मोबाइल 9856043343।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार,
6: मोबाइल 9808535537।
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
8: म्याडम, धुम्रपान भनेको के हो?
7: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
10: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
11: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
10: अच्छा, क्यानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भई, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
11: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
12: चरक मेमोरियल हस्पिटल नागठुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
13: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूकुहरूलाई रिफरल चाहिँदैन।
12: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागठुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-7878।
14: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
15: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
16: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: कहाँ जाने?
1: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
0: मयम चिसापानी, अनि बीचमा नझर्ने?
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
0: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महन्त 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
3: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
4: कहिले ढुरियाको सुस्कर आवाज, कहिले गाइने भाइको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घर उकाली ओराली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
5: कार्यक्रम लोक भाका
4: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्कार अनि हार्दिक न्यानो लोक साङ्गीतिक तपाईँ वादन रेडियो धरवा रही 103.8 मेगाहर्ज श्रवण गरेर बस्नुहुने तपाईँ सम्पूर्ण समादरणीय लोक पारेकी मित्रहरूको साथमा म कार्यक्रम प्रस्तोता अशोक विश्वकर्मा फेरि अर्को नयाँ श्रृङ्खलाको साथमा उपस्थित रहिसकेको छु। आज शुक्रबारको श्रृङ्खला बाहिर झमझम पानी परिरहेको छ।

वातावरण कुन्ने जब जब पानी पर्छ त्यसपछि नेटहरू चल्दैनन् हाम्रो विद्युतहरू अलि अवरुद्ध हुन सक्छन् व्यवस्था त्यस्तै छ त्यसै कारणले पनि हाम्रो अवस्था पनि अलि सोचे जस्तो छैन भनौँ तपाईँहरूकोतिर पनि पानी परिरहेको छ होला पानी पर्दा त्यति धेरै काम हुँदैन सम्भवतः हामी नियमित गर्ने कामहरूमा पनि यो झरीले बाधा उत्पन्न गर्छ र अलि सधैँको भन्दा व्यस्त हुनुहुन्न होला र हामीलाई सुनेर बसिरहनु भएको छ होला भन्ने अपेक्षा गरिरहेका छौँ यो पानी परिरहँदा आज एसएमएसबाट दोहोरी खेल्ने जमर्कोको साथमा हामी तपाईँसँग उपस्थित भएका हौ अबको 9 बजेसम्म रहनेछौँ कार्यक्रम लोक भाषामा आज शुक्रबारको श्रृङ्खलामा हामी रेडियो ढोरबारा है 103.8 MHz फेसबुक पेजमा एउटा टुक्का सहितको गीत लेखेका छौँ त्यसैको प्रतिजवाफ तपाईँले दिनुहुनेछ भन्ने अपेक्षा पनि छ आजको श्रृङ्खलामा तपाईँसँग दोहोरी खेल्नको लागि हामीले लेखेको टुक्का रहेको छ हामी तपाईँहरूको बीचमा प्रस्तुत गर्न चाहन्छौ फेरि तिम्रो सम्झना आयो फोटो हेर्दै रोइरहन मन लाग्यो मुसलधारी पानी पर्या छ पानी पर्या छ पानी पर्दा उसैलाई सम्झिने बानी पर्या छ भन्ने छ यो गीतको प्रतिजवाफ लेखेर पठाइदिनु हुन तपाईँ सम्पूर्ण समादरणीय लोक पारेकी मित्रहरूलाई अनुरोध गर्दै कार्यक्रमको पहिलो सांगीतिक कोशेली स्वरूप यही गीत तपाईँ सबैजनाको लागि राख्दैछु राजेन्द्र लम्साल छेत्री विमलदास छेत्री र विष्णु माझीको सुमधुर आवाजमा सजिएको छ यो भाका अनि शिव हमालको शब्दमा सजिएको भाका हो विमलदास छेत्रीको लय सजिएको छ मुसलधारी पानी पर्या छ पानी पर्दाखेरि तिम्रै तिमीलाई नै सम्झेर रुने बानी परिया छ यो गीत तपाईँ सबैजनाको लागि कार्यक्रम लोक भाकाको पहिलो सांगीतिक कोशेली स्वरूप स्वीकार्नुहोला।

मुसलधारी पानी परिया छ पानी पर्दाखेरि उसैलाई सम्झिने बानी परिया छ सुमधुर कर्णप्रिय भाका तपाईँ सबैजनाको लागि राख्यौं विमल राज छेत्री अनि विष्णु माझीको सुमधुर आवाज यो गीतमा राजेन्द्र लम्साल छेत्रीको पनि आवाज सुन्न सकिन्छ कार्यक्रम लोक भाका हो अबको 9 बजेसम्म तपाईँहरूसँगै रहनेछौ हामीलाई तपाईँले इन्टरनेट अनलाइनबाट पनि www.radiodharbarahi.com.np लगइन गरेर विश्वभरि एकसाथ सुन्न सक्नुहुने जानकारी गराउन चाहन्छु आज शुक्रबारको श्रृंखला यो श्रृंखलामा तपाईसँगै रहेर एसएमएसबाट हामी दोहोरी खेल्ने प्रयास गर्नेछौ हामीले तपाईँका लागि लक्षित गरेर लेखेको गीतको टुक्का छ फेरि तिम्रो सम्झना आयो फोटो हेर्दै रोइरहन मन लाग्यो मसलधारी पानी पर्या छ पानी पर्या छ पानी पर्दा उसैलाई सम्झेर रुने बानी पर्या छ यो गीत रहेको छ यसको प्रतिजवाफ तपाईँले कमेन्ट बक्समा लेखेर पठाउँदै गर्नुहोला जस जसले हामीलाई सुन्नुभएको छ तपाईँहरूको सृजनात्मक कलाको परीक्षण पनि हुन्छ विशेष गरी तपाईँहरू लेख्ने प्रयास पक्कै पनि गर्नुहुनेछ भन्ने अपेक्षा गर्दै गफाडी केटी भनेर नाम लेख्ने साथीले लेखेर पठाउनु भएको रहेछ मेसेज लवली मायालु शिष भन्नुभएको छ आज शिष आउनु भएको छैन हाम्रो सृष्टिजीको भ्रमण अब छिट्टै सकिएर आउनुहुनेछ एक दुई दिनमा भन्ने अपेक्षा गरौं हाई हेलो दर्शन हजुर गुड मर्निङ मर्निङ ओम जय जय जय होस् ओम एण्ड भनेर लेखी पठाउनु भएको रहेछ मायाको चिन्ह पनि लेखेर पठाइदिनु भएको रहेछ धेरै धेरै धन्यवाद सकेसम्म गीतको प्रतिजवाफ टुक्काको प्रतिजवाफ प्रतिटुक्का लेखेर पठाइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छौ अनि खड्का राजुले नमस्कार शुभ बिहानी भनेर लेखेर पठाउनु भएको छ कहाँ कहाँबाट सुनिरहनु भएको छ तपाईँहरूले लेखिरहनु भएको मेसेजको तलपट्टि उक्त कुरा पनि तपाईँहरूले लेखेर पठाइदिनुभयो भने हामी आभारी हुनेथ्यौं आजको श्रृंखलामा तपाईँले गीतको प्रतिजवाफ पठाउँदै गर्नुहोला हामी फरक दिन अनि फरक फरक तरिकाले प्रस्तुतिसहित उपस्थित हुँदै आइरहेका छौं अर्को भाका राखौं भमरा भन्ने बोलको गीत बजारमा सार्वजनिक भएको भर्खर भर्खरै हो शान्ति श्री परियार अनि कुलेन्द्र विश्वकर्माको सुमधुर आवाजमा सजिएको गीत रहेको छ यो गीतमा सूर्य मम्बा तामाङको लय तथा शब्द सृजना सजिएको छ सुन्दै गर्नुहोस् हामीसँगै रहनुहोला अर्को बाकसहित फेरि हामी यो कार्यक्रममा उपस्थित हुनेछौं तपाईँहरूले पठाएका एसएमएस तपाईँहरूले गरेको कमेन्टलाई लिएर हामीलाई सुन्दै गर्नुहोस् कमेन्ट गर्दै गर्नुहोला है त

हेरेको हेरै भयो जाने हो यो माया कहाँसम्म यो सुमधुर भाका तपाईँ सबैजनाको लागि राख्यौं। शान्ति श्री परियार अनि कुलेन्द्र विश्वकर्माको सुमधुर आवाजमा सजिएको भाका रहेको थियो। आज झरीको दिन परेको छ, हिजो आज रातैभरि पनि पानी पर्यो, आज बिहानभरि पनि पानी परिरहेको छ। यो पानी परिरहँदाखेरि तपाईँहरू फुर्सदिलो पनि सुनिरहनु भएको छ कि अथवा विद्युतहरू अवरुद्ध भएर मोबाइलमा चार्ज पनि सकिएर हामीलाई सुन्न सकिरहनु भएको छैन, के गरिरहनु भएको छ, कसो गरिरहनु भएको छ, खैर जहाँ जस्तो अवस्थामा रहे पनि तपाईँहरू एकदमै सुरक्षित रहनुहोला यो अनुरोध गर्न चाहन्छौँ। पानी परिसकेसँगै नेपालको परिप्रेक्ष्यमा भन्यो भने धेरै हामी डाँडा काँडाहरूमा बस्छौँ, अलिकति भिरालो जमिनमा बस्ने बस्तीहरू पनि धेरै रहेका छन्। त्यस्ता बस्तीहरू अलिक पहिरोको जोखिम हुन सक्छ, तपाईँहरू विशेष सतर्क रहेर बसिदिनुहोला। र त्यस्तो तपाईँको गाउँठाउँमा तपाईँको छिमेकी तपाईँको वरपर छ भने तपाईँहरू पनि छिमेकीको लागि पनि अथवा आफ्नो आफन्तको लागि पनि विशेष सचेत भइदिनु हुनको लागि म कार्यक्रम मार्फत नै अनुरोध गर्न चाहन्छु। आजको श्रृंखलामा हामी रमाइलो गर्ने प्रयास गरिरहेका छौं। शुक्रबारको श्रृंखला हो, तपाईँकै एसएमएसहरूलाई लिने तपाईँहरूले पठाउनु भएको प्रति जवाफहरूलाई कार्यक्रममा स्थान दिने प्रयास गरिरहेका छौं। आजको श्रृंखलामा तपाईँलाई प्रति जवाफ पठाउनको लागि हामीले लेखेको टुक्का छ, फेरि तिम्रो सम्झना आयो, फोटो हेर्दै रोइरहन मन लाग्यो, मुसलधारे पानी पर्या छ, पानी पर्दा उसैलाई सम्झने बानी पर्या छ भन्ने छ। यसको प्रति जवाफ लेख्न अनि पछाइदिनको लागि तपाईँ सबै आदरणीय लोकपालकीय मित्रहरूमा हार्दिक अनुरोध गर्दै यति बेलाको क्रममा केही मेसेजहरू एसएमएसहरू केही कमेन्ट हामीलाई प्राप्त भएका छन्, यी कमेन्टलाई प्राथमिकताका साथ स्थान दिउँ है त। महेन्द्र केसीले लेख्नुहुन्छ, गयौ तिमी निष्ठुरी तर्केर, लेख्नु भएको छ, गयौ तिमी निष्ठुरी तर्केर अहिले आउन खोज्दैछौ फर्केर, मुसलधारे पानी पर्या छ, पानी पर्दा उसैलाई सम्झने बानी पर्या छ भनेर लेखी पठाउनु भएको हो। दर्शन महेन्द्र केसी शुक्लागन्धकी दस लोकादी टारबाट, मिल्छ भने घडीको सुई उल्टो घुमेर भन्ने गीत बजाइदिनुहोला सर्वप्रथम हजुरलाई अनि एफएमको होल युनिटको लागि अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णमा समर्पित गर्न चाहन्छु, बाई बाई भनेर लेखेर पठाउनु भएको छ। धेरै धेरै धन्यवाद महेन्द्रजीले जस्तै गरेर लेखेर पठाइदिनु हुन अनुरोध छ। सौरभ केसी लेख्नुहुन्छ, हेलो सिस भन्नुभएको छ, सायद धेरैजना साथीहरूले स्टाटस मात्रै लेखेर प्रति जवाब दिनुभएको कमेन्ट गर्नुभएको कि जस्तो लाग्छ, आज सिस होइन म तपाईँहरूको ब्रदर छु है। हेलो सिस गुड मर्निङ, म बेल चौतारा भन्नुभएको होला, बेल चौतारा नगरपालिका बागचौर नगरपालिका आठको मान्छे हो भन्नुभएको रहेछ, बागचौर लेख्नु भएको रहेछ, म बागचौर नगरपालिका आठको मान्छे हाल भारतको गुजरात लेखी सुन्दैछु, मेरो घरमा हुने बुढी र छोरालाई सम्झिन चाहन्छु भनेर लेख्नु भएको रहेछ। धेरै धेरै धन्यवाद, तपाईँको घर परिवारले अथवा आफन्तले सुनिरहनु भएको छ भने यसो खबर पुर्याइदिनु होला, तपाईँ आफैले पनि सम्बन्धित मान्छे सम्बन्धित व्यक्ति तपाईँले सुनिरहनु भएको छ भने तपाईँको प्यारो मान्छेले तपाईँलाई सम्झिएको पनि जानकारी गराउन चाहन्छु। अन्य साथीहरूको एसएमएस छैन, तपाईँहरूले हामीलाई सुनिरहनु भएको छ भने पक्कै पनि एसएमएस गर्नुहुन्छ भन्ने अपेक्षा गर्दै यति बेलाको क्रममा महेन्द्रजीले रोज्नु भएको गीत घडीको सुई उल्टो घुमेर ईश्वर सिंह कालिका रोका मगरको आवाजमा रहेको भाका राख्छु। त्यसपछि हामी छोटो व्यवसायिक विश्राममा पनि उझेल पर्नेछौ। हामीलाई सुन्दै गर्नुहोस् रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा। हामी अर्को गीत अर्को भाका अनि तपाईँहरूले पठाउनु भएका अन्य कमेन्ट रूपी मेसेजहरूलाई लिएर कार्यक्रममा उपस्थित हुनेछौ। आज दोहोरी खेल्नको लागि साथीहरू छिटो छिटो तयार हुनुहोला, सुनेर बस्ने साथीहरूले अरूलाई पनि खबर गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। विशेष हामी 9 बजेसम्म

0: लौ आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171-56606।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98066-13-195 र 98467-15368।
4: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र? यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283073।
2: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्। शरण सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065। मोबाइल 9816634372।
7: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल। मोबाइल 9856062029।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
13: घर मात्र बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा। सम्पर्क 9856033098 र 9465610950।
15: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

एकैछिनको छोटो व्यवसाय विश्रामपछि फेरि पनि तपाईँ सबैजनालाई स्वागत छ। तपाईँले रेडियो ढोलबाराही 103.8 मेगाहर्जमा कार्यक्रम लोक भाका सुनिरहनु भएको छ। म छु तपाईँहरूको साथमा अशोक विश्वकर्मा। 9 बजेसम्मको यो सांगीतिक यात्रामा हामी सँगै सँगै रहनेछौ। आजको श्रृंखला शुक्रबारको श्रृंखला हो। हामी सधैँ शुक्रबार झैं आजको श्रृंखलामा पनि तपाईँसँग यो फेसबुकको माध्यम बनेर फेसबुकलाई माध्यम बनाएर एसएमएसबाट दोहोरी खेल्ने प्रयास गरिरहेका छौ। यो नितान्त रमाइलो मात्र नभएर हाम्रा श्रोतावृन्दहरूको सृजनशील क्षमताको प्रदर्शन गर्ने थलो पनि हो, यो एउटा प्लेटफर्म पनि हो। विशेष हामीलाई सुनिरहनु भएको छ भने तपाईँले लेखेर दोहोरीको टुक्का लेखेर पठाउनै हो। त्यति धेरै तपाईँहरूले महाभारत सोच्नु पनि पर्दैन, आफ्नो क्षमता कतिको छ भन्ने परीक्षण तपाईँलाई पनि हुन्छ, कतिको ट्याक्क मिलाउन सक्नुहुन्छ भन्ने पनि हो। आजको श्रृंखलामा एसएमएस गर्नको लागि प्रति जवाफ लेख्नको लागि फेरि तिम्रो सम्झना आयो, फोटो हेर्दै रोइरहन मन लाग्यो, मुसलधारे पानी परिया छ, पानी परिया छ, पानी पर्दा उसैलाई सम्झने बानी परिया छ भनेर हामी लेखेका छौं। यसैको प्रति जवाफ लेखेर पठाइदिनको लागि पनि तपाईँ सबैजनालाई हाम्रो अनुरोध छ। आजको श्रृंखलामा केही साथीहरूको मेसेज हामी पढिसक्यौं, केही साथीहरूको मेसेज आउने क्रम पनि जारी छ, यी मेसेजहरूलाई लिनुपर्छ। धन राणाले लेख्नुहुन्छ, नमस्कार शुभ बिहानी भनेर लेख्नुभएको रहेछ। शुभ बिहानी, जहाँ रहे पनि एकदम सन्चै रहनुहोला, कुशल मंगल रहनुहोला, यही कामना गर्छौं। अनि प्रति जवाफ लेखेर पठाइदिन पनि हामी अनुरोध गरिरहेका छौं। आरबी लम्साल नाम लेख्ने साथीले लेखेर पठाउनु भएको रहेछ, खुशी छोड्यो होठैको हाँसो, फोटोसँग के गर्छौ गुनासो, मुसलधारी पानी परिया छ, पानी पर्दा उसैलाई सम्झने बानी परिया छ भनेर शुभ बिहानी भनेर लेखेर पठाउनु भएको रहेछ। तपाईँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै सृजनशील क्षमता हुने साथीहरूको पनि यो कार्यक्रममा सहभागिता रहोस् आजको श्रृंखलामा, यो अनुरोध गर्दै यति बेलाको क्रममा अर्को गीत राख्न मन लागिरहेको छ यति बेला तपाईँहरूको लागि। यति बेलाको क्रममा भने अलिकति कौरा भाका एकछिनपछि राखौँला है, अर्को भाका राख्छु, ए हावा जाऊ ए बतास जाऊ, उमरको भाका छ रामजी खान, अनि टिकापुनको सुमधुर आवाज मेसेजिएको भाका यति बेलाको क्रममा राखौं। त्यसपछि फेरि हामी तपाईँहरूले पठाउनुभएका कमेन्टलाई लिएर कार्यक्रममा उपस्थित हुनेछौं। नेत्रदियालको शब्द अनि खेम सेन्चुरीको लय मेसेजिएको भाका ए हावा जाऊ ए बतास जाऊ तपाईँ सम्पूर्ण लोकवारेका मित्रहरूको लागि हो, स्वीकार्नुहोला है त।

ए हवा जाऊ ए बादल जाऊ मेरो प्रियसीको खबर लिएर आऊ सुमधुर भाका तपाईँ सबैजनाको लागि अलि पुरानो भाका हो झन्डै यो भाका 14-15-12-13 वर्ष पहिला बजारमा सार्वजनिक भएको हो अत्यन्तै धेरै तपाईँहरूले मन पनि पराउनु भएको भाका आजको श्रृङ्खलामा हामी प्राथमिकताका साथमा स्थान दिएका छौँ नयाँ पुरानो भाकाहरू आजको श्रृङ्खलामा बजिरहेका छन् कुनै भाकाहरू तपाईँको रोजाइमा पनि भएका गीतहरूलाई पनि हामी प्राथमिकता दिइरहेका छौँ त्यसो त आज एसएमएसबाट दोहोरी चल्ने श्रृङ्खला हो यो श्रृङ्खलामा साथीहरूको सहभागिता अलि कम नै छ धेरैजना साथीहरूले सुन्न पाइरहनु भएको छैन कि जस्तो अनुभूति पनि हामी गरिरहेका छौँ महसुस हामीलाई त्यस्तै भइरहेको छ सीता खत्रीले लेखेर पठाउनु भएको रहेछ रुनुहुन्न म छिट्टै भेटौँला मनभरिको तिर्सना मेटौँला मुसलधारे पानी पर्या छ पानी पर्या छ पानी पर्दा उसैलाई सम्झने बानी पर्या छ हेलो हाई गुड मर्निङ दर्शन नमस्कार आराम कुशल हुनुहुन्छ होला नि सबैजना भन्नुभएको छ हामी एकदम ठिकठाक छौँ तपाईँ पनि एकदम ठिकठाक हुनुहुन्छ होला भन्ने अपेक्षा गरेका छौँ आज दोहोरीको जवाफ दिने समय मिलेकोमा खुसी छु खासै त आउँदैन तैपनि कोसिस गरेँ भन्नुभएको छ एकदम राम्रो आउँछ मलाई थाहा छ सीता खत्री लोकगीत सङ्गीत अत्यन्तै धेरै माया गर्ने मान्छे हुनुहुन्छ गीत सङ्गीत गाउनु पनि हुन्छ आज भोलि व्यस्त भएर हो कि के हो अलि थोरै थोरै तपाईँको सहभागिता हुँदै गइरहेको छ अलि पातलो भइरहेको छ सकेसम्म समय मिलेसम्म कार्यक्रममा सहभागी भइदिनु हुनुको लागि अनुरोध गर्दै अनि उहाँले लेख्नु भएको रहेछ अब बज्ने जुनसुकै भाका भए पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्णलाई अनि मलाई चिन्नुहुने सबैजनालाई सम्झने बाई बाई भनेर लेखी पठाउनु भएको छ धेरै धेरै धन्यवाद सीताजी आउँदै गर्नुहोस् माया नमान्नुहोस् यही अनुरोध गर्छौँ र आजको श्रृङ्खलामा अर्को भाका राख्ने कि साथीहरूले पनि आउँदै गर्नुहोला साथीहरूको सहभागिता पनि रहोस् सुनिरहनु भएको छ भने आज एसएमएसबाट दोहोरी खेल्ने श्रृङ्खला यो श्रृङ्खलालाई तपाईँहरूको उपस्थितिले अझै रमाइलो अझै प्रभावकारी अझै गुणस्तरीय बनाउँछ त्यस कारण पनि तपाईँहरूको सहभागिता अनिवार्य छ है यो अनुरोध गर्दै यति बेलाको क्रममा यस अगाडि पनि मैले भनिसकेका थिएँ कौरा भाका सुन्ने हो कि भनेर भनेको थिएँ त्यस कारण पनि लाइदिम क्या हो रुने मोहनी बोलको गीत अहिले अत्यन्तै चर्चा छ फेसबुक रिल्स टिकटक जताततै यो गीत देख्न सकिन्छ श्रीराम थापा मगर अनि गुमी घरती मगरको सुमधुर आवाज श्रीराम थापा मगरको लय तथा शब्द सृजनामा रहेको यो कौरा भाका तपाईँ सबैजनाको लागि राख्दैछु।

सुपारी खानु काटेर बेल खानु खोलेर लगाइदिउँ नयाँ गाले जोडेर सुमधुर गीत तपाईँ सबैजनाको लागि। विशेष गरी कौरा भन्ने बित्तिकै तनहुँको सांस्कृतिक पहिचानसँग पनि जोडिन्छ। तनहुँबाट नै उत्पत्ति भएको तनहुँकै मगर समुदायहरूले सिर्जना गर्नुभएको त्यहीँबाट उहाँहरूले कौराको विकास गर्नुभएको भन्ने पनि विभिन्न प्रमाणहरू भेटिन्छ। आजको श्रृङ्खलामा यो गीत तपाईँ सबैजनाको लागि राख्यौं। अब कार्यक्रमबाट विदा भएर जानुपर्ने बेला हुन लागिसक्यो। आज जति पनि साथीहरूले टुक्का सहित मेसेज पठाउनु भयो तपाईँहरूप्रतिदेखि आभार व्यक्त गर्न चाहन्छु। अन्य मेसेज पठाउने साथीहरूप्रति पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। र विशेष गरी यतिन्जेलसम्म हामीलाई कार्यक्रम अवधिभरि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण समादरणीय लोकपालिक मित्रहरूप्रति पनि आभार व्यक्त गर्दै आजको श्रृङ्खलाको प्रस्तुतिबाट भने तपाईँ सबैको माझबाट जानुपर्ने बेला भइसक्यो। भोलिको श्रृङ्खलामा तपाईँको र हाम्रो भेट अवश्य हुनेछ। पछुताउने भयो बोलको गीत हरिश्चन्द्र विष्टको प्रस्तुति छ। भागीरथ चलाउने अनि सरिता सुनारको सुमधुर आवाजमा सजिएको भर्खरै बजारमा सार्वजनिक भएको भाका हो हरिश्चन्द्र विष्टको लय अनि भागीरथ चलाउनेको लय। हरिश्चन्द्र विष्टको शब्दमा सजिएको यो भाका छोड्दै आजको श्रृङ्खलाको प्रस्तुतिबाट म विदा हुने आज्ञा चाहन्छु। रेडियो धरबाराही 103.8 मेगाहर्ज सुनिदिनुहोला। नमस्कार। जय गीत जय सङ्गीत।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
2: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9560-83507। कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 9846-18-817।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन केले मोहनी लगाएर हो?
5: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816-95-301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सरकारले आज आगामी आर्थिक वर्षको आय व्यय विवरण सार्वजनिक गर्दै स्रोत सुनिश्चितता नगरी ठूलो आकारको बजेट ल्याउने तयारी।
0: विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै काठमाडौँको सैनिक मञ्च टोली खेलमा विशेष समारोह जारी।
1: आज सगरमाथा दिवस पहिलो आरोहीको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइँदै।
0: गाजाको थप भूभाग कब्जा गर्न सेनालाई इजरायली प्रधानमन्त्रीको निर्देशन। अमेरिका र इरान थप 60 दिन युद्धविराम लम्ब्याउने सहमति नजिक।
1: र काभा महिला भलिबलको उपाधि खेल आज। नेपालले तेस्रो स्थानका लागि भारतसँग प्रतिस्पर्धा गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लङटम
0: खेलमा विशेष समारोह जारी।
1: आज सगरमाथा दिवस पहिलो आरोहीको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइँदै।
0: गाजाको थप भूभाग कब्जा गर्न सेनालाई इजरायली प्रधानमन्त्रीको निर्देशन। अमेरिका र इरान थप 60 दिन

0: आएको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 को आय व्ययको विवरण अर्थात बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले दिउँसो 4 बजे बस्ने संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। नेपालको संविधान 2072 अनुसार हरेक वर्ष जेठ 15 गते आगामी आर्थिक वर्षको आय व्यय विवरण प्रस्तुत गर्ने प्रावधान छ। संसदमा बजेट प्रस्तुत गर्ने अघिल्लो दिन हिजो अर्थमन्त्री डाक्टर वाग्लेले आगामी बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनु भएको छ। सरकारले स्रोत सुनिश्चितता बिना नै आकार बढ़ाएर 20 खर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी छ। अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासनलाई केन्द्रमा राख्दै बजेट ल्याउने बताइएको छ। राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत रूपमा सम्पन्न गर्ने व्यवस्था, कमजोर व्यवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने तयारी छ। संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत भएपछि आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टी बैठक बस्नेछ। बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको अनुमान टेबुल गर्नुहुने कार्यसूची छ।
2: आज 19 औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। तत्कालीन नेकपा माओवादीले चलाएको 10 वर्षे सशस्त्र युद्धको जगमा 2062-63 भएको जनआन्दोलनले शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापना भएको 18 वर्ष पुगेर 19 वर्षमा लागेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। दिवसको अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ। दिवसको अवसरमा सैनिक मंच टुणीखेलमा आज विशेष समारोहको आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह सहित उच्च पदस्थ व्यक्तिहरू उपस्थित हुनुभएको छ। अहिले समारोह चलिरहेको छ। समारोहलाई सम्बोधन भने राष्ट्रपति पौडेलले गर्नुहुनेछ। अघिल्ला वर्षहरूमा राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो। यस वर्ष प्रधानमन्त्री शाहले सम्बोधन नगर्ने हुनुभएको हो। उहाँले गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गरेर पत्र शीतल निवास पठाउनु भएको थियो। सोही अनुसार राष्ट्रपतिले सम्बोधन गर्नुहुनेछ। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, राजनैतिक दलका नेताहरूले शुभकामना दिएका छन्। राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ़ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभयो। उहाँले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकारीको आवश्यकता औल्याउनुभयो। सभ्य, सुसंस्कृत र सामञ्जस्य समाज निर्माण गर्न आफ्नो क्षेत्रबाट योगदान पुर्याउनका लागि सम्पूर्ण राजनैतिक दल, नागरिक समाज तथा सम्बद्ध सबैमा राष्ट्रपति पौडेलले आह्वान गर्नुभएको छ।
1: आज सगरमाथा दिवस मनाइँदैछ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाउन लागि हो। सन् 1953 मई 29 न्यूजील्याण्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ। पर्यटन विभागका अनुसार हालसम्म 8,000 भन्दा बढ़ीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। विश्वका 14 अग्ला हिमाल मध्ये 8 नेपालमा छन्। सन् 2021 नेपाल र चीनले संयुक्त रूपमा गरेको पुनः मापन अनुसार सगरमाथाको उचाई 8,848.86 मिटर निर्धारण भएको छ। दिवसका अवसरमा सरकारी निकाय, पर्यटन व्यवसायी, पर्वतारोही सम्बन्धी पर्वतारोहण सम्बन्धी संघ संस्था तथा स्थानीय तहले हिमाली पर्यटन सुरक्षित पर्वतारोहण र वातावरण संरक्षण सम्बन्धी कार्यक्रम आयोजना गरेका छन्। जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा हिउँ पग्लिने हिमतालको जोखिम बढ़ने तथा वातावरणीय

0: अभाव देखिन थालेकाले हिमाल संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने सरकारवालाको जोड़ छ।
1: बितेका 24 घण्टामा 1957 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 10,78,500 रूपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 23, नियम विपरीत राइड शेयरिङ गरेका 144, संकेत बत्ती उल्लंघनकर्ता 185 र तीव्र गतिमा सवारी साधन हुइक्याउने 181 जनालाई कार्यवाही गरिएको छ। यसैगरी लेन अनुशासन पालना नगर्ने 87, निषेधित क्षेत्रमा हर्न बजाउने 91, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 111, एकतर्फी सड़कमा सवारी चलाउने 93 र अन्य सवारी नियम पालना नगरेका 1042 जनालाई कार्यवाही गरिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा कर जीवन
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नुवाकोटमा हिजो साँझ भएको कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ, दुईजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार छहरे टोखा सड़क खण्ड स्थित शिवपुरी गाउँपालिका 6 गुर्जे भन्ज्याङमा कार दुर्घटनामा परि गम्भीर घाइते भएका सिरा सुखीपुरी दुईका 35 वर्षीय संजीव कुमार चौधरीको मृत्यु भएको हो। गम्भीर घाइते सुनसरीको इनरुवा नगरपालिका 5 का 40 वर्षीय उत्सव पोखरेल र काठमाडौँ महानगरपालिका 9 गौरीघाटका 44 वर्षीय लोकेश मिश्रको ग्रान्डी अस्पताल काठमाडौँमा उपचार भइरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूले सेनालाई गाजाका थप क्षेत्रहरू कब्जा गर्न निर्देशन दिएको बताउनु भएको छ। समाचार संस्था रोइटर्सका अनुसार नेतन्याहुले शुरूआती लक्ष्य प्यालेस्टाइनी क्षेत्रको 70% भागमा नियन्त्रण कायम गर्नु रहेको बताउनु भएको छ। यो कदम अक्टोबर 2025 इजरायल र हमास बीच भएको युद्धविराम सम्झौताका शर्तहरूको विपरीत मानिएको छ। गाजाको जनसंख्या पहिले नै सामुद्रिक किनारको अत्यन्त सानो क्षेत्रमा सीमित भएर बस्न बाध्य भएको छ। अनुमान अनुसार इजरायलले पहिले नै गाजापट्टिको करिब 64% भूभागमा प्रभावकारी नियन्त्रण कायम गरिसकेको छ। सन् 2023 दक्षिण इजरायलमा हमासले गरेको आक्रमणपछि शुरू भएको इजरायलको 2 वर्ष लामो सैन्य अभियानका कारण यो सानो तटीय क्षेत्रको ठूलो भूभाग भग्नावशेषमा परिणत भइसकेको छ। यसैबीच अमेरिका र इरानबीच सम्झौताबारे सहमति भएको बताइएको छ, जस अनुसार उक्त सम्झौतामा युद्धविरामलाई 60 दिनका लागि थप गर्ने तथा इरानको परमाणु कार्यक्रमको भविष्यबारे वार्ता शुरू गर्ने विषय समावेश छन्। तर अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युद्ध सम्बन्धी कुनै सम्झौतामा पुग्नु अघि अमेरिका र इरानले अझै धेरै बाँकी मुद्दाहरू समाधान गर्नुपर्ने बताउनु भएको छ। यद्यपि बीबीसी पर्सियनका अनुसार इरानको अर्धसरकारी समाचार संस्था तस्निम न्यूज एजेन्सीले सम्झौताले अझै अन्तिम रूप लिन नसकेको र यसको पुष्टि पनि नभएको जनाएको छ। यसअघि हिजो अमेरिकी अधिकारीहरूले दुवै देशबीच सम्झौताको प्रारूपमा सहमति बनेको तर यसलाई अझै डोनाल्ड ट्रम्प र इरानी नेतृत्वको स्वीकृति आवश्यक रहेको बताएका थिए।
1: अब खेल समाचार। काभा महिला भलिबल च्याम्पियनशीपको फाइनल खेल आज हुँदैछ। त्रिपुरेश्वर स्थित राखेप कबडलमा अपरान्ह 4:30 शुरू हुने खेलमा साबिक विजेता इरानले उपाधिका लागि कजाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। इरान हिजो भएको सेमी फाइनल खेलमा नेपाललाई सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो। लीग चरणमा इरानले कजाकिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो। इरानले गत वर्ष तास्केन्दमा आयोजक उज्बेकिस्तानलाई सोझो सेटमा हराएर उपाधि जितेको थियो। त्यसअघि 2024 काठमाडौँमा भएको खेलमा नेपालले इरानलाई हराएको थियो। त्यस्तै नेपालले आज तेस्रो स्थानका लागि भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो 2 बजे शुरू हुनेछ। लीग चरणमा नेपाल प्रतिस्पर्धात्मक खेलमा भारतसँग 3-2 सेटले पराजित भएको थियो। नेपालका प्रशिक्षक जगदीश भट्टले भारतलाई हराएर तेस्रो हुँदै एसिया कपलाई छनौट हुने लक्ष्य रहेको बताएका छन्। इरान र कजाकिस्तान छनौट भइसकेकाले अब यस प्रतियोगितामा तेस्रो हुने टोली एसिया कपमा पुग्नेछ। त्यसैले नेपालको एकमात्र लक्ष्य तेस्रो हुने भएको भट्टको दावी छ। पहिलो संस्करणको च्याम्पियन भारत पनि बिहिबारै कजाकिस्तानसँग पहिलो सेमी फाइनल सोझो सेटमै पराजित भएको थियो।
0: अब मौसम पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावले आज पनि देशका विभिन्न भूभागमा पानी परिरहेको छ। कोशी, सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित अन्य हिमाली तथा पहाड़ी भूभागका केही स्थान तथा मधेस प्रदेश सहित कोशी र बागमती प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने जनाइएको छ। महाशाखाले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाड़ी भूभागका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। पछिल्ला केही दिनदेखि हावाहुरी र वर्षा हुने क्रम चलिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा डडेलधुराको जामिर खालीमा सबैभन्दा धेरै 144 मिलिमिटर वर्षा भएको छ। यस्तै कैलालीको बुढियाममा 112 मिलिमिटर वर्षा मापन भएको छ। साथै बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा पनि भारी वर्षा भएको छ। हिजो बेलुकी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पनि भारी वर्षा हुँदा सड़क जलमग्न भएको थियो। कमलादी, पुतली सड़क, माइतीघर, तीनकुने, त्रिपुरेश्वर, भोटाइटी, गुवारको लगायतका स्थानमा सड़क जलमग्न भएका थिए। सड़क पूरै ढाकिने भल बग्दा आउजाउ गर्न समेत कठिनाई भएको थियो। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सरकारले आज आगामी आर्थिक वर्षको आय व्यय विवरण सार्वजनिक गर्दै स्रोत सुनिश्चितता नगरी ठूलो आकारमा बजेट ल्याउने तयारी।
0: विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै काठमाडौँको सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह जारी।
1: आज सगरमाथा दिवस पहिलो आरोहीको सम्झना तथा विभिन्न कार्यक्रम गरी मनाइँदै
0: गाजाको थप भूभाग कब्जा गर्न सेनालाई इजरायली प्रधानमन्त्रीको निर्देशन। अमेरिका र इरान थप 60 दिन युद्धविराम लम्ब्याउने सहमति नजिक।
1: र काबा महिला भलिबलको उपाधि खेल आज। नेपालले तेस्रो स्थानका लागि भारतसँग प्रतिस्पर्धा गर्दै
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
5: सुन न श्रेया, यो चाया, पोतो, डन्डी फोर र एलर्जीले मेरो अनुहार नै।
6: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
5: कहाँ?
6: गन्जगी मेडिकल हल।
7: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
6: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
7: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
8: गण्डकी मेडिकल हल, दुलेगौड़ा, माछा पुस्रे बैंकको ठ्याक्कै पारि। सम्पर्क 0635903969, मोबाइल 9840826926।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
10: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560240120, 9801454674 र 9460230420।
11: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय। दीक्षा बस्ती को आईओएम में एमबीबीएस अध्ययन को सफलता तथा सार्थक सुवेदी को आईओई इंजीनियरिंग सफलता को निरंतरता संध्या पौड़ेल श्वेता ढुंगाना प्रमीक्षा राणा भाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायत को मेडिकल क्षेत्र में उत्कृष्ट उपलब्धि
12: इंजीनियरिंग तर्फ सुमित पोटेल प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटी मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि
11: केवल पढाई मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइन्स होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम
12: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान
13: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनरिङ विषयमा कक्षा 11मा नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 0164113598 0164115003 9867614181 9463352582 फेसबुक जेसीए स्कूल पोखरा
14: मरेको के हो
15: हेर त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
14: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
15: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
14: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
15: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
16: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
17: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
18: नेपाल सरकार विज्ञापन बोर्ड
19: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बालबालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिनयुक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
2: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98141-35622।
4: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्धि।
5: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खाडीमा जानु पर्यो हौ सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
6: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028-28810, 98028-28811 र 98028-28816।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुवेद सुनार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9860788528 र 9800281642
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
10: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
11: हामी कहाँ Samsung Redmi Poco Oppo Vivo Realme Narzo ITL Color Tecno Nokia ब्रांड को सबै सेटहरु अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ
6: मोबाइल सँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइट का भेराइटी र लाइट को चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
11: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिम लाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
6: अन्त एकचोटी राम्रो होला एकचोटी सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौं Samsung को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
10: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीच मा दुलेगौडा
12: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ
13: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन
14: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस
13: केटीहरूमा महिनावारी सुरु भएपछि रगतको कमी हुन सक्छ त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ
14: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस
13: थकाइ लाग्ने बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ
14: यसबाट बस्न के गर्ने चाहिँ मिस
13: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ
14: यो चक्की कहाँ पाइन्छ मिस
13: स्वास्थ्य संस्था महिला स्वास्थ्य स्वयंसेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ
15: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश
16: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
17: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
16: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
17: हो त है सामान लिन टाढा किन जानु पर्यो र
18: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
19: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
10: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
18: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
10: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
16: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
1: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
16: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
11: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
20: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
21: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
20: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
22: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
23: मोबाइल 9800585537 र 9800665859।
24: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ।
25: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
24: ओके ल डन।
25: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
24: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
25: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568832 र 98460878302।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 98560354790 र 98560348585 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0161-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
12: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560-62891।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
13: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
14: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
13: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
14: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
13: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
14: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
13: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
14: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
13: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122 9008 र 9460769246।
15: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
16: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
15: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल। फोन 9856032475 र 9801132475।
18: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
19: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
18: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
18: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
12: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856061136 र 9151166।
21: This is Radio Dhorbarahi 103.8 MHz.

0: अफिसबाट अमित सरको फोन।
1: हस् म पछि कल ब्याक गर्छु। ओह सरी भगवान, आज पनि ढिला भयो।
2: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमा भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
3: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9856020279।
5: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्नुदेन त हो नि, मान सम्मान इज्जत बनेको।
6: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
5: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
7: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811176069, राजु विश्वकर्मा 9807172।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
10: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
9: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
11: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
9: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
11: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
12: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9856031053।
9: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
13: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
13: हाम्रा विशेषताहरू
9: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
13: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
9: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
13: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
9: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0655714479 र 9856062365।
14: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
15: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
16: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार
0: उपचार पनि गरिन्छ।
15: ढोरबाराही चश्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
16: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
17: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
16: त्यसो है, सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
17: हो र, के खास छ त इलाइट सिएमा?
16: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
17: ओहो, अनि लोकेसन?
16: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड फिज, ढिला नगर्नुहोस्।
17: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
18: सधैँ यही आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
19: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
20: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
15: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0654142333
19: र 98-78-61-887।
21: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98-165-95-301।
22: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
15: ढोरबाराही हाइलाइट्सको साथमा
23: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98-461-49-304।
24: नमस्कार, रेडियो ध्रबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ध्रबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्रबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नागरिकको त्याग, जनसंघर्ष र जनआन्दोलनबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा भएको छ। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 साल जेठको 15 गति निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। 240 वर्षदेखि कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको त्यही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउनको लागि गणतन्त्र गणतन्त्र दिवस मनाउने प्रचलन रहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरिएको हो। लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्थाको मात्रै नभएर शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजको रूपमा हेरिने गरिएको छ। विश्वमा अभ्यासमा रहेका शासन व्यवस्था मध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले नागरिकको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रको रूपमा हेरिएको छ। 2065 सालमा गणतन्त्र र 2072 सालमा संविधान घोषणा भएपछि देशमा संघीयता कार्यान्वयन भएको छ। तीन तहको सरकारले अहिले काम गरिरहेका छन्। यसैबीच गणतन्त्र दिवसको अवसरमा काठमाण्डुको सैनिक मंच टोणीखेलमा आज विशेष समारोह हुँदैछ। अघिल्लो वर्षहरूमा राष्ट्रपति सहित विशिष्ट व्यक्ति सहभागी हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा भए पनि यसपटक भने प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने हुनुभएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँ समारोहमा उपस्थित भए पनि सम्बोधन गर्नुहुने छैन। प्रधानमन्त्रीले राष्ट्रपतिलाई नै गणतन्त्र र 2072 सालमा संविधान घोषणा भएपछि देशमा संघीयता कार्यान्वयन भएको छ। तीन तहको सरकारले अहिले काम गरिरहेका छन्। यसैबीच गणतन्त्र दिवसको अवसरमा काठमाण्डुको सैनिक मंच टोणी खेलमा

पठाइसक्नु भएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाली समाजको चेतनामा आएको पहिलो र गहिरो रूपान्तरण भएको बताउनु भएको छ। शुक्रबार गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले गणतन्त्र शासन प्रणाली परिवर्तन मात्र नभएर नेपाली समाज प्रजाबाट सार्वभौम नागरिकमा रूपान्तरित भएको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो। उहाँले आजभन्दा 18 वर्ष अगाडि नेपाली जनताले आफ्नै निर्वाचित संविधान सभा मार्फत गणतन्त्र घोषणा गरेको स्मरण गर्दै जनताले आफ्नो लागि आफैले शासन प्रणाली निर्धारण गर्ने अधिकार प्राप्त गर्न 7 दशक भन्दा लामो संघर्ष गर्नु परेको बताउनु भएको छ। उहाँले बोल्ने लेख्ने संगठित हुने र राजनीतिक विचार राख्ने अधिकार स्थापित गर्न हजारौं अग्रजले बलिदान दिएको उल्लेख गर्दै लोकतान्त्रिक अधिकार स्थापनाका लागि जीवन उत्सर्ग गर्ने अमर शहीदहरूप्रति श्रद्धांजलि व्यक्त गर्नुभएको छ। राजतन्त्रात्मक व्यवस्था बदलेर संघीय गणतन्त्र स्थापना भएको 1900 वर्ष प्रवेशको अवसरमा शुक्रबार आज गणतन्त्र दिवस मनाउँदै गर्दा सरकारवाला गणतन्त्रको विकल्प सुदृढगणतन्त्र बाहेक अन्य हुन नसक्ने बताएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गणतन्त्र भन्दा सुन्दर व्यवस्था नहुने भएकाले यसको सुदृढीकरण र जनस्तरसम्म परिवर्तनको अभ्यास दिलाउनुको विकल्प नभएको बताउनुभयो। उहाँले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याएर जनतालाई सबल आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्र सहितको विकास राष्ट्रको रूपमा अगाडि बढ़ाउनु गणतन्त्रको वास्तविक कार्यभार रहेको बताउनु भएको छ। प्रदेश सरकारबाट जनअपेक्षा बमोजिमको काम गर्ने प्रयास गरेको बताउँदै उहाँले विकास नीति सुशासन पारदर्शिता र जनविश्वासलाई सुदृढ गर्दै नागरिकले देख्ने सुन्ने र महसुस गर्ने गरी काम गर्न लागि परेको बताउनु भएको छ। सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्ने भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनबाट दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सरकारले अनावश्यक खर्च कटौती निजी क्षेत्रको प्रवर्धन वित्तीय अनुशासनको परिपालन सहित सुशासन आर्थिक पुनर्संरचना र समृद्धि एकीकृत पूर्वाधार लगानी आकर्षण तथा प्रवर्धन पूर्वाधार विकास डिजिटल प्रविधि रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागि हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणको स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको डाक्टर स्वर्णिम वाग्लेले बताउनु भएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारको कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएको राष्ट्रिय गौरवको आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत सम्पन्न गर्ने व्यवस्था कमजोर अवस्था को सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी रहेको छ। त्यस्तै गरी निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने करको दरलाई व्यवस्थित र समानुकूल बनाउने व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतको घोषणा पनि बजेट मार्फत गर्ने सरकारको तयारी रहेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको करको बोझ हटाउने तयारी गरिरहेको छ। यस्तै बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। राष्ट्रिय स्रोत अनुमान समितिले गएको 15 फागुनमा सरकारलाई आगामी आर्थिक वर्षका लागि करिब 18.90 अर्ब 44 करोड़ रूपियाँको बजेट सिलिङ निर्धारण गरेको थियो, जसमा चालुतर्फ 7.55 अर्ब 24 करोड़ र वित्तीय हस्तान्तरणतर्फ 4.19 अर्ब 15 करोड़को सीमा तोकिएको छ। सरकारले पहिलो पटक राजदूत नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। आवेदन दिने अन्तिम मिति यही जेठको 22 गतेसम्म तोकिएको छ। राजदूतका लागि आवेदन दिन कम्तीमा 35 वर्ष उमेर पुगेको नेपाली नागरिक तथा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण भएको हुनुपर्नेछ। भ्रष्टाचार नैतिक पतन र सरकारी सेवाबाट बर्खास्त भएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ। विदेशी स्थायी वा अस्थायी बसोबास अनुमति भएका तथा अन्तर्राष्ट्रिय सहायता प्राप्त गरी सरकारी संस्थामा कार्यरत व्यक्तिहरू पनि अयोग्य हुने जनाइएको छ। मन्त्रालयले विदेश नीति अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा अनुभव अंग्रेजी भाषामा दक्षता र उच्च नैतिक चरित्रलाई अनिवार्य योग्यता मानेको छ। परराष्ट्र मन्त्रालयले भारत चीन अमेरिका बेलायत लगायत झण्डै 1.5 दर्जन देशमा रिक्त रहेको राजदूत नियुक्ति प्रक्रिया अगाडि बढ़ाउँदै खुल्ला आवेदन आह्वान गरेको हो।

0: नेतृत्वको अन्तरिम सरकार र अहिले बालिन शाह नेतृत्वको सरकारले पूर्ववर्ती केपी शर्मा ओली सरकारबाट नियुक्त भएका राजदूत फिर्ता बोलाएपछि 17 वटा देशको कूटनीतिक नियोगमा राजदूत रिक्त रहेका छन्। तनहुको शुक्ला गण्डकी नगरपालिका 3 सिद्धार्थ टोलमा 31 दिनको शिशुलाई खाल्टोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एकजना महिलालाई हिजो पक्राउ गरेको छ। पक्राउ गर्नेमा स्याङ्जाको पुतली बजार नगरपालिका घर भएर अहिले सिद्धार्थ टोलमा डेरा गरेर बस्ने 37 वर्षकी महिना थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। निजले प्रेसीका थापालाई घरबेटीको करिसा बारीमा खाल्टो खनेर पुरेको अवस्थामा उनका श्रीमान 36 वर्षका गोपाल थापाले फेला पार्नु भएको थियो। उहाँले तत्काल शिशुलाई खाल्टोबाट निकालेर उपचारका लागि तनहु सेवा अस्पताल दुलेगौंडामा पुर्याउनु भएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा साँझ 5:45 बजे नै शिशुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो। घटनाबारे सूचना प्राप्त हुनसाथै इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरी टोलीले मैना थापालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ परेकी थापाले डिप्रेसनको औषधि सेवन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र सहमति जुटाउनका लागि संस्थापन पक्ष इच्छुक नभएको आरोप लगाएको छ। पार्टी एकता जोगाउने जिम्मा सभापति गगन थापाको भएपछि पछिल्लो समय कुनै सम्वाद प्रक्रिया अगाडि बढ़न नसकेको इतर पक्षका नेताहरूको बुझाइरहेको छ। सर्वोच्च अदालतको फैसला पछाडि सभापति थापा र उपसभापति विश्व प्रकाश शर्माले इतर पक्षका नेता पूर्णबहादुर खड्का र शेखर कोइरालालाई एकपटक बेग्ला बेग्लै भेट गर्नुभएको थियो। अगाडि गगनले पूर्णबहादुर खड्कालाई एकै पटक भेट्नु भएको छ। इतर पछि अहिले सभापति थापालाई काउन्टर दिनका लागि प्रदेशगत भेलामा केन्द्रित भइरहेका छन्। दुवै पछि आफ्नो रणनीति सहित अगाडि बढ़न अहिलेसम्म एकताको ठोस पहल हुन सकेको छैन। समस्या समाधान गर्नका लागि अहिले कुनै छलफल नभएको इतर पक्षका नेता मीन विश्वकर्माले बताउनु भएको छ। उहाँले वार्ता नै नभइकन पूर्णबहादुर खड्का र शेखर कोइरालालाई वरिष्ठ नेता दिने भनेर चर्चा गरिएको समेत दावी गर्नुभयो। काठमाडौँ महानगरपालिकामा कक्षा 11 र 12 सिफारिश गर्ने छात्रवृत्ति परीक्षाका लागि 36,680 परीक्षार्थी सहभागी हुन योग्य भएका छन्। आवेदक 36,888 विद्यार्थी मध्ये 208 जनाको फारममा स्वीकृत भएको महानगरपालिकाले जनाएको छ। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार परीक्षार्थीले जुन प्रणालीबाट आवेदन दिएका थिए त्यही प्रणालीबाट प्रवेश पत्र प्राप्त गर्न सक्नेछन्। प्रवेश पत्रमा परीक्षा केन्द्र र परीक्षार्थीले पालना गर्नुपर्ने दायित्व उल्लेख भएको उहाँले बताउनु भएको छ। तनहु जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला बनाउने अभियान अन्तर्गत थप 2 वटा स्थानीय तह पूर्णखोप सुनिश्चित घोषित भएका छन्। पछिल्लो पटक भेमाद नगरपालिका र बन्देपुर गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएसँगै जिल्लामा यो सफलता पाउने पालिकाको संख्या 6 पुगेको छ। यसअगाडि भानु नगरपालिका, ब्यास नगरपालिका, शुक्ला गण्डकी नगरपालिका र ब्याङ्कले गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भइसकेका छन्। राष्ट्रिय खोप तालिका बमोजिम तोकिएको उमेर समूहका सबै बालबालिकाले पूर्ण रूपमा खोप को सुनिश्चित भएपछि भीमाद नगरपालिकामा एक विशेष कार्यक्रमको बीचमा यो घोषणा गरिएको हो। जगत गुरू शंकराचार्य श्री विद्यु शेखर भारतीले वेदव्यास संजीवनी ध्यान प्रतिष्ठानको उद्घाटन गर्नुभएको छ। व्यास नगरपालिका 3 रहेको उक्त प्रतिष्ठानको उहाँले विशेष समारोहको बीचमा हिजो उद्घाटन गर्नुभएको हो। व्यासको जन्मभूमिमा भारतीय जगत गुरूलाई पहिलो पटक पाइला टेकाउने व्यवस्था वेद व्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका प्रमुख ध्यानाचार्य खेम राज अधिकारीले मिलाउनु भएको जनाइएको छ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 17 छोरीपाटन स्थित फोस्टे खोलामा पौडी खेल्ने क्रममा डुबेर एकजना किशोरको मृत्यु भएको छ। पोखरा 17 ड्यामसाइड बस्ने 14 वर्षकी सोहेन नेपालीको बिहिबार खोलामा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी परीक्षक नवीन कार्कीले बिहिबार दिउँसो खोलामा एक किशोर बेपत्ता भएको सूचना प्राप्त भएपछि उद्धार गरिए पनि किशोरको उपचारको क्रममा निधन भएको बताइएको छ। सशस्त्र प्रहरी बल कार्यका कास्कीबाट खटिएको टोलीले किशोरको उद्धार गरेको थियो। करिब 20 फिट तलबाट अचेत अवस्थामा निकालिएका किशोरलाई उपचारका लागि पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचारका लागि लगिएको छ। साँझ 5 बजे चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ। सार्वजनिक लेखा समिति गण्डकी प्रदेशले भीमाद नगरपालिकाको अनुगमन र निरीक्षण गरेको छ। भीमाद नगरपालिका छ गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिका सभापति सहित प्रदेश स्तरीय टोलीको उपस्थितिमा भीमाद नगरपालिकामा निरीक्षण र अनुगमन कार्यक्रम सम्पन्न भएको हो। निरीक्षणको क्रममा नगरपालिकाको समग्र कार्य सम्पादन, विकास निर्माण, आर्थिक पारदर्शिता र सेवा प्रवाह सम्बन्धी विषयमा छलफल भएको बताइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। मध्यपूर्वको युद्ध शुरू भएको 3 महिना पछाडि अमेरिका र इरानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयासलाई प्रभावित पारेको छ। इजरायलले देशको दक्षिणी भागलाई युद्ध क्षेत्र घोषणा गरेपछि र बेरूत नजिकै आक्रमण बढ़ाएपछि लेबनानी क्षेत्रमा तनाव चर्किएको छ। बिना अनुमति हर्मुज जलमार्ग पार गर्न खोज्ने 4 जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आईआरआईबीले जनाएको छ। इरानले युद्ध शुरू भएदेखि नै जलमार्गमा नाकाबन्दी गर्दै आएको छ। आफ्नो समूहले हर्मुज र वरपरको 5 ड्रोनहरूको आक्रमण र बन्दर अब्बासको दक्षिण बन्दरगाह क्षेत्रको भूनियन्त्रित स्टेशनबाट 6 आक्रमणलाई रोकेको अमेरिकाले जनाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल इलभगाईले तेहरानले आफ्नो राष्ट्रिय सम्प्रभुताको रक्षाका लागि सबै आवश्यक उपायहरू अवलम्बन गर्ने बताउनु भएको छ। अब अन्तिममा खेल समाचार। साफ महिला च्याम्पियनशीप अन्तर्गत समूह बीबाट साबिक विजेता बंगलादेशसँग भारत सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो सम्पन्न भएको खेलमा बंगलादेशले मालदिवलाई 4-2 पराजित गर्दै लगातार दोस्रो जीत सहित अन्तिम 4 स्थान सुरक्षित गरेको हो। यससँगै मालदिव लगातार दोस्रो हार बिहोर्दै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। समूह एमा नेपाल, भूटान र श्रीलंका प्रतिस्पर्धा गरिरहेका छन्। पहिलो खेलमा नेपालसँग 1-0 पराजित भएको भूटान दोस्रो खेलमा श्रीलंकालाई 4-0 पराजित गर्दै सेमी फाइनलको सम्भावना कायम राखेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपालको बराबरी गरे पनि नेपाल सेमी फाइनलमा पुग्नेछ भने जितेमा समूह विजेता बन्ने जनाइएको छ। हवस् त, नै विविध खबरहरू सँगसँगै बिहान 10 धौरबाराही हाइलाइट आजको लागि सकिएको छ। दिउँसो 2 हामी थप ताजा समाचारहरूको साथमा फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धौरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahiefm@gmail.com मा इमेल गर्नुहोस्।
2: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गर्दिन कि क्या हो?
3: पख्नुहोस् नानी, जे पाए त यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन। त्यसमाथि महँगो होला नि, त्यसको त चिन्तै नगर्नु न दिदी। डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654 14 008।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
5: हार्ट जोड्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560031053।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560324020, 9801454674 र 9460231420।
9: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9461633101 र 9468883522।
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
8: म्याडम, धुम्रपान भनेको के हो?
7: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? भन्छन् मैडम?
7: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इंग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
11: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
11: हाम्रा विशेषताहरू
2: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
11: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
2: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
11: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
2: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635714479 र 98562265।
12: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
13: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
12: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0654141042, 98563218, 98462014726।
13: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
14: ओहो भाउजू नमस्कार, स्कूल बस कुर्नु भएको? अनि यति सानो बाबुलाई यति गरुङ्गो किताको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
15: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
14: केमा बानी पार्नुहुन्छ हो भाउजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कूलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ, बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ, अनि फेरि उसैलाई होमवर्ककै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
15: के गर्ने त नानी, नजिकका स्कूलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
14: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि, विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नु पर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
15: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कूलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कूल बस आयो, धन्यवाद है नानी।
16: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जङ्क फुडको प्रयोग नगरौं, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
17: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नाटिला, सम्पर्क 9855601013, 9807294।
2: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
5: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
1: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM।
6: इट्स टाइम फॉर कॉलिंग टाइम
1: ओनली ऑन रेडियो ढोर बाराही

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा। जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बारा हि 103.8 मेगाहर्ज अन्तर मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरिकै साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। र प्रोग्राम कलिङ टाइम लिएर सदाचै आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनुमल्ल रहन्छुको 12 बजेको समयसम्म, अनि हामी चाहिँ फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन आइरहँदा आज चाहिँ फ्राइडेको एपिसोडमा रहेर साथीहरूसँग रमाइलो कुरा खाने सँगसँगै म्युजिक ट्र्याक गेम चाहिँ खेल्नेछौ, जहाँ चाहिँ यहाँले गीत संगीतहरू चिन्नुपर्ने हुनेछ। आज चाहिँ 0562414200 बाचो भएर आउन सक्नुहुन्छ। र आज चाहिँ गणतन्त्र दिवस पनि रहेको छ, यहाँहरू सम्पूर्णलाई चाहिँ धेरै धेरै शुभकामना पनि छ भन्दै अहिलेको लागि एउटा मिठो गीतबाट प्रोग्रामको शुरूआत गरिहाल्छु, अनि त्यसपछि हामी विशेष कुराकानी सँगसँगै साथीहरूसँग मिठा मिठा कुराकानीको साथमा जोडिन्छौ। टंका बुढाथोकी अनि अशोक दर्जीको आवाजमा सजिएको सुमधुर गीत तपाईँमा आज राख्दैछु। मन बिनाको धन ठुलो कि धन बिनाको मन सिकार्नु होला है।

हजुर मन बिनाको धन ठुलो कि धन बिनाको मन सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु र अब पालो तपाईँको हो 65 4 14 2 0 0 बाटो भएर सहभागिता पनि जनाउन सक्नुहुन्छ भने प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिम समयसम्म पनि हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ अबको 12 बजेको समयसम्म समयदिभर हामी सँगै रहनुहुनेछ भन्ने आशा अपेक्षा छँदैछ भने पछि पनि सम्पूर्ण श्रोता साथीहरू सन्चै आरामै हुनुहुन्छ होला अनि अब गई रातिदेखि होइन गएको दिनदेखि मजाले पानी पनि परिरहेको छ बिहानको अघिसम्म पनि पानी चाहिँ परिरहेको थियो अहिले चाहिँ एकछिन बिसेको हो जस्तो पनि गरिरहेको छ होइन मौसम अलिकति चिसो पनि छ चिसो एकदमै आफ्नो स्वास्थ्यको ख्याल चाहिँ राख्नुहोला यहाँहरूको ठाउँतिर चाहिँ अब के कस्तो छ नयाँ नौलो कुराकानी सँगसँगै हामीसँग जोडिन सक्नुहुन्छ जहाँ चाहिँ आज फ्राइडेको एपिसोडमा रहेर हामी म्युजिक ट्र्याक गेम चाहिँ खेल्छौँ सहभागिता जनाउन सक्नुहुन्छ यहाँहरूले गीत सङ्गीत प्राय सबैले सुनिरहनु भएको हुन्छ गीत सङ्गीत भन्ने बित्तिकै अब सबैलाई मनपर्छ पनि है अनि यहाँले सुनिरहनु भएको गीत सङ्गीतको चाहिँ अब थोरै मात्र भाग सुनेर अब कुन चाहिँ गीत त भनेर चिन्ने दिन चाहिँ रहेको छ आज जहाँ चाहिँ म तपाईँको लागि ट्र्याकहरू राख्छु अनि ट्र्याक मार्फत यहाँले चाहिँ गीत चिन्नुपर्ने हुन्छ कहिलेकाहीँ चाहिँ अब ट्र्याक मार्फत नै कसको आवाज हो त भनेर यहाँले चाहिँ आवाजहरू चिन्नुपर्ने हुन्छ त्यसको लागि सहभागिता जनाउनको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ टेलिफोन लाइन 0 65 4 14 2 0 0 को बाटो भएर चाहिँ आउन सक्नुहुन्छ है 0 65 4 14 2 0 0 को बाटो भएर आउँदै गर्नुहोला अहिलेको लागि भने हामीसँग कोही साथी लाइनमा जोडिनु भएको छ ढिला नगरी स्वागत गरिहालौँ कहाँदेखि कसको आवाज सुन्दैछु हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर हेलो नमस्ते कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रिताजीलाई रिताजी हामी बोलेको सुन्नु भएको छैन रिताजीले ए हो र अहिले चाहिँ कस्तो सुन्नु भएको छ रिताजी अहिले चाहिँ चर्कै सुन्नु भएको छ है अनि रिताजीको नयाँ नौला हालखबर के छ के गर्दै हुनुहुन्छ पानी आयो है अनि काउडाँडातिर चाहिँ आज भनेपछि घाम ताप्ने कि नताप्ने त नि हाम्रो रिताजीले आज ए भनेपछि आज चाहिँ घाम देख्न पाउनु भएको छैन है ल ठिकै छ यो कुराकानी सँगसँगै खाना खानु भयो त अनि ल रेडियो प्रोग्राम चाहिँ मिलेसम्म अन्तिमसम्म पनि सुन्दै गर्नु होला अनि आज चाहिँ हामी म्युजिक ट्र्याक गेम खेल्दैछौँ कतिको रेडी हुनुहुन्छ त हुन्छ है अब रेडी हुनुहुन्छ कि हुनुहुन्न रेडी हुनुहुन्छ म्युजिक ट्र्याक गेम खेल्न चाहिँ रेडी हुनुहुन्छ भनेको कि ल त्यसो भए म तपाईँको लागि एउटा आवाज सुनाउँछु कसको आवाज हो भनेर चिन्नुहोस् है

0: ल सुन्नु भयो त यो मनै जाली छ भनिरहँदै आवाज कसको होला त ल है यो आवाज कसको होला यो गीत त सुन्नु भएको छ कि छैन रिताजीले अहिलेसम्म यो गीत चाहिँ सुन्नु भएको छ है ल आवाज चिन्नु पर्यो नि त आज अन्जु पन्त भन्नुहुन्छ ल हो भने ताली बज्छ के अरे अन्जु पन्त होइन भने त फेरि बज्दैन है ल रङ बजार बज्यो त आज त ताली नै बजेन त अन्जु पन्तको आवाज त रहेन छ नि त ल अब यसको सही आवाज भने रहेको छ कुन्ती मुक्तान भनेर नाम सुन्नु भएको छ यो आवाज चाहिँ कुन्ती मुक्तानको रहेको थियो र केही क्षणमा हामी कुन्ती मुक्तानको एउटा मिठो अर्कै गीत सुन्दैछौ कसलाई सुनाउन चाहनुहुन्छ सम्झना सन्देश राखिदिनुहोस् अनि छुटिनु पर्छ है थ्याङ्क यू सो मच ओके नमस्ते बाई बाई शुभ दिन उहाँ हुनुहुन्छ रिता आचार्यजी हामीलाई कावडालादेखि सम्झनु भएको थियो कुन्ती मुक्तानको आवाज होइन कुन्ती मुक्तानको गीतहरू पनि धेरै छन् होइन अनि यसको अब यो आवाज चाहिँ चिन्नुहुन्छ कि जस्तो लागेको थियो उहाँलाई अलिकति गाह्रो परेछ है कुन्ती मुक्तान भन्ने बित्तिकै अब गोठालो जाँदा भन्ने गीत त झन् एकदमै अझै पनि सदाबहार नै छ होइन पुरानो गीतहरू अब खुट्टा तान्दै गर भन्ने गीत त झन् पछिल्लो समय अब एआई भर्जनबाट यति धेरै अब टिकटकतिर पनि यहाँले यसै गुनगुनेको देख्न सक्नुहुन्छ होइन कतिपय साथीहरूले पनि अब बनाइराख्नु भएको हुन्छ होला अब भन्सन कोही लगायत अब धेरै गीतहरू पनि छ हामी कुन्ती मुक्तानको आवाज केही सुना सुन्छौँ अहिलेको लागि भने साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर
1: हेलो
0: नमस्ते हजुर
1: नमस्ते
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जेनिसाजीलाई एकदमै हामी चाहिँ सन्चै आरामै छौँ जेनिसाजीको के छ सुनाइदिनुहोस् न त अनि हाम्रो जेनिसाजीको चाहिँ यो पछिल्लो समय अब चार दिन छुट्टी पनि छ हिजोको छुट्टी गइसक्यो आजको छुट्टी भोलि पर्सि कसरी बिताउँदै हुनुहुन्छ त नि अनि छुट्टीको समयमा चाहिँ होमवर्क धेरै नै दिनुहुन्छ हो अनि अब कहिले काहीँ चाहिँ नगरौँ नगरौँ जस्तो हुन्छ कि हुँदैन त नि त्यस्तो चाहिँ हुँदैन है एकदमै ज्ञानी हुनुहुन्छ हाम्रो जेनिसाजी अब आफ्नै काम कार्य हो भनेर एकदमै मेहनत गरेर धेरै पढेर एकदमै ज्ञानी मान्छे पनि बन्नुपर्छ होइन अब मेहनत गरेर पढ्नुपर्छ है जेनिसाजी अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन सुन्दै हुनुहुन्छ है ल तपाईँको लागि भने एउटा ट्र्याक परेको छ म तपाईँको लागि ट्र्याक बजाउँछु अनि कुन चाहिँ गीत हो त भनेर चिन्नु पर्छ है तपाईँले तपाईँले चाहिँ आवाज होइन कि तपाईँले गीतको नाम चाहिँ थाहा पाउनु पर्यो कि आज तपाईँको लागि धुन राख्छु मैले ट्र्याक राख्छु म्युजिक राख्छु यहाँले कुन चाहिँ गीत हो त भनेर भन्नुपर्छ है आज ल एकदमै ध्यान दिएर सुन्नु एकदमै मजाले सुन्नु होला है सकेसम्म मिलाउनु होला अहिले भने राख्दैछु

0: ल सुन्नुभयो त
1: हजुर चरीले काफल खायो मायाले मोहनीलाई भन्नु गीत हो जै लाग्छ मलाई
0: मायाले मोहनी लायो भन्ने गीत हो
1: हजुर
0: ल ठिकै छ त्यसो भए सुनाऊ है त हो भने चाहिँ अब तपाईँले भन्नुभयो जस्तै नै गीत सँगसँगै ताली बज्छ होइन भने चाहिँ बज्दैन है
1: हुन्छ
0: ल सुनाऊ है त अच्छा लेकिन लन्डनको चिसोले समाउला भन्ने गीत रहेछ नि त जेन्साजी यो गीत सुन्नु भएको थियो यो गीत सुन्नु भएको थियो सुन्नु भएको छैन यो गीत ल ठिकै छ अब केही दिनमा चाहिँ बजाउँछु होइन बजाइसकेपछि चाहिँ अब सुनेको हो जस्तो लाग्न सक्छ एकदमै ट्रेन्डिङ सङ पनि हो हामी केही दिनपछि सुन्छौँ अहिले भने साथीभाइलाई सम्झना सन्देश राख्नुहोस् अनि छुटिनु पर्छ है
1: सर्वप्रथम हजुरको लागि
0: थ्याङ्क यू सो मच
1: अनि म भन्दा अघि पछि आउनुहुने सम्पूर्णको लागि
0: ओके नमस्ते भाइ भाइ शुभ दिन उहाँ हुनुहुन्थ्यो जेनिसाजी होइन हामीलाई मिलन टोलदेखि सम्झनु भएको थियो एकदमै ज्ञानी मान्छे पनि हुनुहुन्छ है अनि अब भने साथीलाई चाहिँ हामी केही दिन पश्चात सहभागी गराउँछौँ एउटा गीत सँगसँगै हामी अब विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ अनि अघिबाट चाहिँ हामी कुन्ती मुक्तानको आवाज पनि सुन्छौँ भनिरहेको थिएँ कति माया ताइचालमा रहेको सुमधुर गीत रहेको छ बुद्धवीर लामाको चाहिँ यसमा लिरिक्स रहेको छ भने शिला बहादुर मोक्तानको म्युजिकमा रहेको यो पुरानो गीत हो गीत सँगसँगै विश्राम पश्चात 11 बजेको टाइम चेक पछि हाम्रो पुनः भेट हुन्छ हामी सँगै रहनुहोला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460976246।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बीपी चोक।
5: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
6: सिटिईभीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो।
7: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
7: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
6: हाम्रा विशेषताहरू:
7: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
6: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
7: समेना गृह र छात्रावासको व्यवस्था,
6: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
7: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
6: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ।
7: फोन 0650414056, मोबाइल 98660806115, 98459715598, 98560344344 र 98413167788।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
11: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
12: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
10: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
12: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
13: ए सबिना यस्तो हतारमा कता हो
14: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
13: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
15: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल धुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846788528 र 9008216142
16: सधैँ यही आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनु हुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक टालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुखभित्रको घाउ खटिरा थाइरोइड ग्रन्थी सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
17: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
18: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
19: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
17: र 9068161887
20: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
21: डर लाग्नु निद्रा नलाग्नु
20: अनौठा विचार आउनु
21: निराशा बढ्नु खुसी नहुनु
20: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
21: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
20: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
21: छटपटी हुनु चिटचिट पसिना आउनु
20: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
21: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
20: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
21: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
20: नेपाल सरकार विज्ञापन
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz
22: स्टुडियो
23: अहिले बिहानको 11 बज्यो
24: टाइम चेकको साथमा बनकेवा कालीका सुनचाँदी पसल धुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
1: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र सहभागिता जनाउनको लागि 0564142000 टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। अनि आज चाहिँ हामी फ्राइडेको एपिसोडमा रहेर म्युजिक ट्र्याक गेम खेलिरहेका छौँ भने अहिलेसम्म आउने साथीहरूलाई चाहिँ गाह्रै परेको छ। यही दुईजना साथीलाई सहभागिता जनाउनु भएको छ भने अब आउने साथीले चाहिँ हेरौँ के गर्नुहुन्छ, त्यसको लागि सहभागिता जनाउन सक्नुहुन्छ 0564142000 बाटो भएर भन्ने कोही साथी हुनुहुन्छ हामीसँग टेलिफोन लाइनमा। अहिलेको लागि ढिला नगरी उहाँलाई स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर। हेलो झरले झरले जदौ दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो नरेन्द्रजीलाई।
2: थ्याङ्क्यु।
1: अनि किन होला नि खा अलिक कम कम कम आउने, अहिले चाहिँ कस्तो सुन्नु भएको छ? हाम्रो नरेन्द्रजीको लागि चाहिँ हिजो आज स्याङ्जासम्म पुर्याउनको लागि अझै धेरै मजाले बोल्नु पर्ने रहेछ कि। के भएको के भएको के भएको होला, त्यस्तो गाह्रो पर्यो त हो।
2: रेडियो पनि बेलुका बन्दैन, बिहान पनि बन्दैन।
1: अनि दिउँसोको समयमा चाहिँ सुन्न सकिन्छ?
2: दिउँसोमा चाहिँ बच्छ
1: है। ए ल ठिकै छ, अब दिउँसोसम्म सकेसम्म हामीसँग जोडिने प्रयास गर्दै गर्नुहोस्। हामी पनि अब यहाँहरूमा सुन्ने प्रयास गर्छौ नै।
2: फ्रिक्वेन्सी
1: अब स्याङ्जातिर चाहिँ अब यतातिर भन्दा पनि अलिक धेरै चाहिँ अब लाइन जाने समस्या हो कि के हो? ल ठिकै छ, अब यो कुराकानी सँगसँगै आज चाहिँ अब म्युजिक ट्र्याक गेम खेलिरहेका छौँ है। अनि हाम्रो हजुर, म चाहिँ एकदमै सन्चै आरामै छु। तपाईँको के छ? खानापिना पनि भइसक्यो नि त, तपाईँले खानुभयो त? आज म्युजिक ट्र्याक गेम हो, अनि त्यसमा पनि अब हाम्रो नरेन्द्रजीको लागि चाहिँ एउटा आवाज परेको छ कि। ल अब सकेसम्म चिन्ने प्रयास गर्नु होला होइन, यहाँले सुनिराख्नु भएको नै आवाज चाहिँ हुनसक्छ, ध्यान दिएर सुन्नुहोस् है।

अब हाम्रो नरेन्द्रजीको लागि चाहिँ एउटा आवाज परेको छ कि ल अब सकेसम्म चिन्ने प्रयास गर्नु होला होइन, यहाँले सुनिराख्नु भएको नै आवाजै हुनसक्छ।

होला सुन्नु भयो त हो र एकदमै सुन्नु भएको आवाज हो नि त यहाँले ल एउटा आवाज ल है ठ्याक्कै एउटा नाम भनिदिनुहोस् अनि आवाज चाहिँ कसको होला ल त्यसो भए चाहिँ अब चिनाइदिनु पर्ने हो त सबै त जनाइदिनु भयो यहाँलाई थ्याङ्क यू सो मच भन्दै यो आवाज रहेको छ रचना रिमालको हो कि अनि रचना रिमालको गीतहरू चाहिँ धेरै सुन्ने धेरै मन पराउने अनि आवाज चिन्न गाह्रो पर्ने हो त ओके नमस्ते शुभ दिन बाई बाई नरेन्द्र रिमालजी हुनुहुन्थ्यो च्याङसादेखि र उहाँले आवाज चिन्न गाह्रो भयो अरे कहिले काहीँ यस्तै नै हुन्छ कि अब फोजो फिरीमा भनेर यो गीत एकदमै सर्वाधिक चर्चामा रहेको गीत पनि हो तर आवाज चिन्न गाह्रो पर्छ नि त है यसरी नै सहभागिता जनाउँदै गर्नुहोला अघिकै एउटा गीत पनि राख्न बाँकी नै छ सो साथीलाई चाहिँ केही दिन पश्चात चाहिँ हामी सहभागी गराउँछौँ भने अघि म्युजिक ट्र्याकको गेमको समयमा चाहिँ राखेको गीत पनि हो र ठ्याक्कै भर्खरै आवाज पनि रहेको छ है रचना रिमाल सँगसँगै सम्बोजित बास्कोटाको आवाजमा सजिएको अच्छा लेकिन लन्डनको चिसोले यो रमाइलो डान्सिङ सङ रहेको छ स्वीकार्नुहोला है त

0: हजुर लन्डनको चिसोले सुमधुर गीत तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु. एकदमै डान्सिङ भाइस पनि थियो है. अनि पछि पनि हाम्रो श्रोता साथीलाई मन पर्यो होला सम्बोजित बासकोटा सँगसँगै रचना रिमालको आवाजमा सजिएको यो गीत. सँगसँगै अब भने ढिला नगरी हामी अर्को साथीलाई सहभागी गराइहाल्छौ. कहाँदेखि को हुनुहुन्छ? हेलो, नमस्ते हजुर. ओ माई गड भन्दै थिए तर साथीले त किन होला नि सुन्दै हुनुहुन्छ भने फेरि पनि सहभागिता जनाउन सक्नुहुन्छ. 0625414200 को बाटो भएर आउँदै गर्नुहोला. अनि फेरि पनि कोही साथी भने लाइनमा हुनुहुन्छ, फेरि पनि स्वागत गर्छु. हेलो, नमस्ते हजुर. हेलो, नमस्ते हजुर.
1: नमस्ते, नमस्ते.
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लजरसीलाई.
1: थ्याङ्क यू.
0: अनि भीमातिरको हाल खबर के छ, के कस्तो छ लजरसी आजको?
1: धम्मा भइरहेछ. अघि पानी भइरहेको थियो.
0: हजुर हजुर.
1: अहिले चाहिँ पानी परेको छैन, घाम पनि लागेको छैन, शीतल छ,
0: शीतल मौसममा चाहिँ. अनि आज के गर्दै हुनुहुन्छ, आजको तयारी के छ त? यस्तो अब दिन पनि राम्रो छ भनौ न है.
1: आज केही छैन, रेडियो सुनि बस्ने.
0: ल ठिकै छ, एकदमै खुसी लाग्यो. रेडियो प्रोग्राम चाहिँ अब मिलेसम्म अन्तिमसम्म सुनेर साथ दिनु होला भन्दै. अनि आज म्युजिक ट्र्याक गेम खेल्न चाहिँ कतिको रेडी हुनुहुन्छ त नि?
1: रेडी त हो, अब जाने अब चिन्न सकिन्न के रे.
0: ल ठिकै छ, सकेसम्म चिन्ने प्रयास चाहिँ गर्नु होला. अहिलेको लागि भने एउटा आवाज राख्छु के रे है यहाँले. हजुर, आज सिङ्गरको नाम नै चिन्नु पर्यो कि.
1: आज सबै
0: आज चाहिँ अलिकति मिक्स म्याक्स जस्तो पनि छ. अनि हाम्रो लजरसीको पालोमा चाहिँ फेरि अब ट्याक्कै आवाज चिन्ने पालो नै पर्यो कि. ल अब सकेसम्म यहाँले सुनिराख्नु भएको आवाज नै हो, अहिलेको लागि राख्छु. अब ध्यान दिएर सुन्नुहोस् है.
1: हस् हस्

0: सुन्नुभयो त
1: कलाकारको नाम हो मलाई खासै आउँदैन गीत मैले सुन्छु
0: ल गीत पनि सुन्नु भएको छ यो आवाज चाहिँ कस्तो भन्दा फेरि अब लोक भाकातिर पनि एकदमै गुन्जिन्छ र पछिल्लो समय अब आधुनिक क्षेत्रमा पनि एकदमै आवाज चाहिँ सुन्न पाइन्छ कि गीतहरू पनि एकदमै मेलिना राई हो कि जस्तो लाग्छ ल अब मेलिना राई नै होला कि नहोला त ल हो भने चाहिँ ताली बजाउँछु होइन भने चाहिँ बज्दैन है
1: ल है त ल यसै फिक्स गरौँ अहिले त मलाई थाहै नै छैन
0: ला रङ बजार बज्यो त होइन छ नि त है अनि मैले यदि अब सिङ्गरको नाम भनिसकेपछि चाहिँ ए भन्ने हुन्छ होला कि हाम्रो लजरस्तीलाई यो आवाज चाहिँ रहेको छ शान्ति श्री परियारको आवाज सुन्नु भएको छैन
1: शान्ति श्री परिवार होइन कलाकारहरू खासै मैले के खोजी नगरे हो कि के हो भने मलाई थाहै हुँदैन
0: थाहै हुँदैन है ल ठिकै छ पछिल्लो समय चाहिँ अब आधुनिक क्षेत्रहरूमा पनि आवाज सुनिराख्दा अहिलेको लागि दुःख सुख जिन्दगानी भन्ने गीत हामी सुन्दैछौँ शान्ति श्री परिवारको आवाजको कसलाई सुनाउन चाहनुहुन्छ
1: सबै साथीहरू अनि तपाईँलाई
0: नमस्कार सुटिन्छौ लजरस थापाजी हुनुहुन्थ्यो भीमादेखि र अहिलेको लागि चाहिँ यो गीत सँगसँगै साथमा प्रकाश सपुतको पनि आवाज रहेको छ अनि यो गीत पश्चात भने हामी विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ अनि त्यस पश्चात चाहिँ हामी साथीहरूलाई सहभागी गराउँछौ सुन्दै गर्नुहोला प्रोग्राम कलिङ छायम रेडियो ध्रुवबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज

0: This is Radio Dhur Barahi, 103.8 MHz.
1: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
2: शिक्षा बस्तीको आईयूएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता सन्ध्या पौडेल श्वेता ढुंगाना प्रमेक्षा राणा भाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि
1: इन्जिनियरिङ तर्फ सुमित पोटेल प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि
2: केवल पढाई मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइन्स होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम
1: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्याण्डबल प्रतियोगितामा तेस्रो स्थान
3: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 0164113598 0164113 9867641 9463352582 फेसबुक जेसीए स्कूल पोखरा
4: कहाँ जाने
5: सिधै मयम चिसापानीबाट काठमाडौँबाट
4: मयम चिसापानी अनि बिचमा नझर्ने
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोच्ने मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
4: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम
6: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9461168778 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9225552663
7: यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
8: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासतिर सुनचारी पसल खोजौला नि
7: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
9: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
10: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दूर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087172
11: मम्मी भोक लाग्यो खाजा खाम न
12: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
11: हस् मम्मी
13: मैले सुने छोरी ल जाम हिँड
12: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
13: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
12: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
13: बीजी मोमो हाउस दुलेगौंडा हेल्पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
15: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
13: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
13: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।
17: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
19: नमस्कार हल्दार साहब, क्यानम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ, तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
20: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
19: अच्छा क्यानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHF स्वास्थ्य सेवा पनि छ नि।
20: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
21: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHF स्वास्थ्य सेवा उपलब्ध छ।
22: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूकुहरूलाई रिफरल चाहिँदैन।
21: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615524395254975877।
23: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
24: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
25: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतेङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्य जन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्छ।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: हजुर, कार्यक्रमको यो व्यवसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र सहभागित जनाउनको लागि स्टुडियोको नम्बर रहेको छ 0625414200 को बाटो भएर आउन सक्नुहुन्छ। टेलिफोन लाइन पनि खुल्ला रहेको छ। फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आज चाहिँ हामी म्युजिक ट्रेक गेमको साथमा जोडिरहेका छौं र कोही सहभागी साथी हुनुहुन्छ लाइनमा, ढिला नगरी स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर। हेलो
2: हेलो, नमस्ते नमस्कार
1: नमस्ते नमस्कार। कहाँदेखि कसको आवाज सुन्दैछु होला यस्तो अलि धेरै दिन पछि?
2: म बोल्दैछु त नवलपुरबाट, आशिष मगर।
1: हाम्रो आशिष मगरजीलाई कार्यक्रममा धेरै धेरै स्वागत छ है, यत्रो धेरै दिन पछि।
2: हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद है त धेरै दिन पछि।
1: अनि के छ नयाँ नौला हालखबर सुनाइदिनुहोस् न आशिषजीको, अनि आशिषजीको ठाउँतिर के कस्तो हुँदैछ? धेरै पछि कुराकानी गर्न पाइरहँदा ल मजाले यहाँको हालखबर सुन्ने हो नि त आज।
2: मेरो खबर त एकदमै ठिकठाक छ यतिखेर। म अब के भनौँ, आफ्नै गाउँ घरतिर छु, हिजो गाउँ फर्केको कि, अनि त्यही भएर टाइम मिलाएर कार्यक्रम सुन्दैछ। अब स्याउला काट्न जान लागेको भनौँ न है। अब पानी चाहिँ बिहानमा डाले पानी पर्यो, अहिले चाहिँ धुम्मा धुम्मा छ, पानी पर्ला पर्ला जस्तो भइरहेछ त्यतातिर। कस्तो छ साथमा धेरै दिन पछि बोल्न पाएँ तपाईँसँग, कस्तो छ तपाईँको खबर हालखबर यसो बुझौँ न है।
1: हामी पनि एकदमै ठिकठाक छौ, सन्चै आरामै छौ होइन। अनि हाम्रो आशिषजीले सम्झनु भयो, एकदमै खुसी लाग्यो। अनि अब मौसमको कुरा त त्यस्तै नै हो, अघि बिहानसम्म मजाले पानी परेको थियो, अहिले चाहिँ अलिक दिन खुलेको हो जस्तो भएको छ, अब फेरि पानी पर्छ भनेको छ है। अब विशेष हाम्रो आशिषजीले आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला। अनि पछिल्लो समयको दिनहरू चाहिँ कस्तो हुँदैछ त?
2: अब पछिल्लो दिनहरू सायद आफ्नै कार्यमै व्यस्त व्यस्त नै छु भनौँ न, तर हिजोदेखि चाहिँ अलिक फुर्सद फुर्सदै छ। अब 18 गते फर्किन्छु आफ्नै कर्म थालो भन्नाले, काम आफ्नै जबतिर फर्किन्छु, अहिले चाहिँ आफ्नै गाउँघरतिरै छु भनौँ न।
1: ल ठिकै छ, अब राम्रोसँग आफ्नो काम कार्य गर्नुहोस्, यहाँको दिनहरू शुभ सफल रहनेछ। अनि यो छुट्टीको समय पनि अब राम्रोसँग मनाउनु होला। अनि आज चाहिँ ट्याक्कै अब हाम्रो आशिषजीलाई पनि अब गीत संगीत मनपर्छ होइन, मजाले यहाँले सुनिराख्नु भएको गीत संगीत अनि आवाज चिन्ने दिन हो कि आज। सो तपाईँको लागि एउटा ट्र्याक हजुर,
2: एकदम मलाई आजको फर्मेट चाहिँ एकदमै थाहा छ कि, म पुरानो, म धेरै दिन पछि आए पनि मलाई चाहिँ एकदमै थाहा छ।
1: ठिकै छ, त्यसो भए ढिला नगरी म तपाईँको लागि एउटा आवाज सुनाइहाल्छु, ध्यान दिएर सुन्नुहोस् है त।
2: हस् हुन्छ।

0: Allora, io la faccio con scuola, tassi, sì.
1: No, che soldi danno posto. Io chi te me l'hai, dove me l'hai sunico, chi te l'hai fatto?
2: Welcome,
1: अनि त्यसपछि हाम्रो दौरबारी एफएम आलिन्ता तिनको लागि नि साथीहरू भन्नु पर्दाखेरि हाम्रो दिलसा राई, अनु राई, आदित्य राई, अजय राई, दिदी फुलमय राई, बाजी सुनिता कलुङ अनि अजय राई अनि लगायत मलाई चिन्ने नचिन्ने सबै सबैलाई भन्दै जान्छु ल भाइ भाइ.
0: ओके नमस्ते भाइ भाइ. शुभ दिन. आशिष मगरजी हुनुहुन्थ्यो नवलपुरदेखि हामीलाई एकदमै माया गर्ने श्रोता साथी पनि हुनुहुन्छ. अनि उहाँ जस्तै नै अब धेरै साथी हुनुहुन्छ अब अहिलेको छुट्टीको समयमा चाहिँ घर जाने आफ्नो गाउँ घर फर्कने होइन अनि फेरि आफ्नो कर्मथलो पनि फर्किनु पर्छ. अब जिन्दगी भन्दा चाहिँ अब दुई दिनको छ भनिन्छ तर त्यो दुई दिन कटाउन अलिकति गाह्रै छ नि त. अब काम खाले गर्नुपर्ने हुन्छ, व्यस्त रहनुपर्ने हुन्छ. अनि सो अहिलेको लागि भनियो मिठो गीत सँगसँगै हामी विश्राममा जानुपर्ने बेला भइसकेको छ. त्यस पश्चात हामी साथीलाई सहभागी गराउँछौ भने सोनु निगमको आवाजमा सजिएको सुमधुर गीत छ उकालो ओह्रालो गर्दै यो गीत सँगसँगै विश्राम पश्चात पुनः भेट हुन्छौ नै. हामी सँगै रहनुहोला है त.

0: This is Radio Dhur Barahi, 103.8 MHz.
1: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
2: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
1: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
1: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
3: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हो सम्धी।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
5: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
6: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
7: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
8: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
8: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
9: मेरो परिवार स्वस्थ छ, खुशी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठूलो खुशी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झण्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुर्छा परेकी थिइन्। धन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
10: बेसरी टाउको दुख्नु, आँखा तिर्भिराएर धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुर्छा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
9: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
11: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
12: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
12: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल। फोन 9855324775 र 9801324775।
15: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
16: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पुस्तारै चिन्ता भयो
15: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भयो केको चिन्ता लिनु भएको छ यो दिदीले
16: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
17: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
18: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
19: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153868
20: This is Radio Dhor Barahi 103.8 MHz
21: हजुर कार्यक्रमको यो केही दिनको विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछ प्रोग्राम रहेको छ कलिङ छ यम राज साथीहरूसँग हामी म्युजिक ट्र्याक गेमको साथमा जोडिरहेका छौ र अब एकजना साथीलाई सम्म हामी सहभागी चाहिँ गराउन सक्छौ र कोही साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर
22: नमस्ते
21: नमस्ते कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लक्ष्मीजीलाई
22: धन्यवाद
21: अनि लक्ष्मीजी के गर्दै हुनुहुन्छ अहिलेको समय
22: अहिले घरकै काम
21: अनि घरकै काम कार्य सँगसँगै बाघमारातिरको हालखबर सुनाइदिइहाल्नुहोस् न त के कस्तो छ
22: बिहान पानी परेको थियो फेरि अहिले त पानी परे छैन ठिकै ठिकै छ ढुङ्गा छ
21: ठिकै ठिकै छ है अब दिन अब एकदमै शुभ सफलताको साथमा बिताउनु होला स्वास्थ्यको विशेष ख्याल राख्नु होला भन्दै आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन ल अनि हाम्रो लक्ष्मीजी चाहिँ अन्तिम सहभागी साथी पनि हुनुहुन्छ अनि समय पनि अब कम कम नै छ सो ढिला नगरी हामी म्युजिक ट्र्याकम खेलिहालौँ है त ल तपाईँको लागि पनि एउटा आवाज पढेको छ है ध्यान दिएर सुन्नुहोस् है त

0: एक्लै पनि जिन्दगी चल्दो रहेछ भन्ने आवाज चाहिँ एलिना चौहानको होला त
1: हजुर
0: एलिना चौहान भन्नुभएको छ अब हो कि होइन सुनौ है त धेरै धेरै बधाई छ हाम्रो लक्ष्मीजीलाई प्रोग्राम चाहिँ अबको केही समयसम्म पनि सुनेर साथ दिनु होला अहिले भने साथीभाइ सम्झनुहोस् अनि हामी छुट्टिन्छौ
1: हजुरलाई अनि मभन्दा अगाडि आउने साथीहरूलाई र रेडियो ध्रुवलाई सुनेर भन्ने सम्पूर्णलाई भन्दै छुट्टिन्छु नमस्कार बाई बाई
0: नमस्कार बाई बाई शुभ दिन लक्ष्मी लम्सालजी हुनुहुन्थ्यो बागमारादेखि र उहाँ सँगसँगै आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो धेरै दिनपछि कुराकानी गर्नु भएको साथी होइन एकदमै माया पनि गर्नुहुन्छ नवलपुरदेखि हुनुहुन्थ्यो हाम्रो आशिष मगरजी त्यस्तै भीमादेखि सम्झनु भएको थियो अर्को सहभागी साथी हुनुहुन्थ्यो लजरा थापाजी अनि स्याङ्जादेखि अब रेडियो प्रोग्राम चाहिँ अलिकति कम कम मात्रै सुनिएको छ हिजाजा भन्दै हुनुहुन्थ्यो है नरेन्द्र रिमाजी हुनुहुन्थ्यो त्यस्तै मिलन टोलदेखि हामीलाई सानो ज्ञानी मान्छेले सम्झनु भएको थियो जेनिसा थापाजी अनि काउडाँडादेखि रिता आचार्यजी सबै साथीलाई धेरै धेरै धन्यवाद र अब भने पालो रहेको छ विजयी साथी गराउने र आजको विजयी साथीको हुनुहुन्छ त सुन्दै गर्नुहोला है त

हजुर, आज चाहिँ अब छजना साथीले सहभागिता छन्, सँगसँगै दुईजना साथीले चाहिँ अब म्युजिक ट्र्याक गेम चाहिँ चिन्न सफल हुनु भएको थियो। त्यसमा पनि छोटो समयमा सही चाहिँ आवाज चिन्न सफल हुनु भएको थियो। भर्खरै माता छुटेर जानुभएको साथी आजको विजय साथी हुनुहुन्छ लक्ष्मी लम्सारजी बागमारादेखि, र यो सँगसँगै आज सहभागिता जनाउनु हुने सबै साथी र तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद भन्दै जाँदा जाँदै भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएकोमा ओमी माउसन सुनसा दिवस दुलेगौडालाई पनि धेरै धेरै धन्यवाद। प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुनार भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएकोमा यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपलाई पनि थ्याङ्क यू सो मच। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्दै ब्याकग्राउन्डमा सुनिराख्नु भएको सुमधुर गीत रहेको छ। अघि म्युजिक ट्र्याकको समयमा बजेको गीत पनि हो मैले माया गर्न जाने नहोला। दीपक लिम्बूको आवाज सँगसँगै आजको एपिसोड बाटा म कार्यक्रम प्रस्तुत अनुमाल पनि बिदा हुन्छु, र आज विशेष गणतन्त्र दिवसको पनि यहाँलाई अब धेरै धेरै शुभकामना छ फेरि पनि भन्दै छुट्टिन्छौ। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi 102.8 MHz.
1: दाइ पहिला यो मोबाइल हेर्दिनुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
2: खै दिनुस् त ए चिन्ता नगर्नुस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
1: अनि बन्छ त दाइ
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुस् त
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
5: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
4: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62 29
6: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
7: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भयो
6: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
7: तिमीलाई पड्किन बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
8: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83 507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188017
9: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना
10: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्
9: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ
10: सृजना बोर्डिङ स्कुल शान्तिमार्ग सृजना चोक पोखरा फोन नम्बर 0165780053 र 0165535595
2: होइन रमिला जति बेला पनि तल्ल घर जान्छौ होइन किले मोनी लगाएर हो
7: साँच्चै कि मोनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोस चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोनी लाउने खालको छ
2: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
7: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
8: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 98141 35 622
11: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
12: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
11: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
12: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
11: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
12: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
11: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
12: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
11: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
12: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुस्रे बैंकको ठिक पारिपट्टि। फोन 0665939769। सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
11: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
11: हाम्रा विशेषताहरू
12: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
11: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
12: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
11: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
12: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560262065।
0: This is Radio Dhor Barahi, 103.8 MHz.
13: Station 1. Studio Lighting.
14: Aile, madhyana ko 12 bajyo.
15: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल, दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
16: संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चो ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
17: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
16: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
17: गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोडियो, सरकारले आशा जगाएको राष्ट्रपतिको भनाई, शासकीय सुधारमा ध्यान दिन आग्रह।
16: सरकारले आज आगामी आर्थिक वर्षको आय व्यय विवरण सार्वजनिक गर्दै स्रोत सुनिश्चितता नगरी ठूलो आकारमा बजेट ल्याउने तयारी।
17: आज फेरि सुनको मूल्य वृद्धि, तोलामा 5,500 बढ़ेर 2,90,600 रूपियाँमा कारोबार।
16: गाजाको थप भूभाग कब्जा गर्न इजरायली सेनालाई प्रधानमन्त्री नेतन्याहुको निर्देशन, अमेरिका र इरान थप 60 दिन युद्ध विराम लम्ब्याउने सहमतिको नजिक।
17: र काभा महिला भलिबलको उपाधि खेल, आज नेपालले तेस्रो स्थानको लागि भारतसँग प्रतिस्पर्धा गर्दै।
18: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
19: मिलाउँछु।
18: यतातिर कता नि,
19: यो त साइड जब दाई, यो चाहिँ मेन।
18: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
19: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
18: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
19: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
18: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
19: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
18: सुरक्षा घरको
19: साथ जीवन भर।
13: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
16: समाचार अब विस्तारमा। आज 19 गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। सरकारले काठमाडौँस्थित सैनिक मञ्च टोली खेलमा विशेष समारोहका बीच दिवस मनाएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाहसहित उच्च पदस्थ अधिकारीहरू सहभागी थिए। यसपटक समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोड़िएको छ। प्रधानमन्त्री शाहले गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गरेर यसअघि नै शीतल निवासमा पत्र पठाउनु भएको थियो। सोही अनुसार राष्ट्रपतिले सम्बोधन गर्नुभएको हो। यद्यपि विभिन्न राजनैतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गर्दा प्रधानमन्त्री शाहले भने कुनै पनि माध्यमबाट दिवसको शुभकामना समेत दिनुभएको छैन। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्य सत्ताको चरित्र आचरण र राजनैतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्ने बताउनु भएको छ। राजनैतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्नका लागि शासकीय स्वरूप र राजनैतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताउनुभयो। राजनैतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने तर्क गर्दै पौडेलले राजनैतिक दल र नेतृत्वलाई अझ बढ़ी सृजनशील विनयशील र जनउत्तरदायी बन्न आह्वान समेत गर्नुभएको छ। मुलुकमा बलियो जनादेश सहितको सरकार गठन भएको चर्चा गर्दै राष्ट्रपति पौडेलले वर्तमान सरकारले सुशासन सार्वजनिक सेवा प्रवाहमा सुधार आर्थिक पुनरुत्थान र भ्रष्टाचार विरूद्ध शून्य सहनशीलतालाई मूल मार्गदर्शनका रूपमा अगाडि बढ़ाएको भन्दै खुशी व्यक्त गर्नुभएको छ। तत्कालीन नेकपा माओवादीले चलाएको 10 वर्षे सशस्त्र युद्धको जगमाटोको चरित्रमा सुधार आवश्यक रहेको बताउनुभयो। राजनैतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने तर्क गर्दै पौडेलले राजनैतिक दल र नेतृत्वलाई अझ बढ़ी सृजनशील विनयशील र जनउत्तरदायी बन्न

0: शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापना भएको आज 19 वर्ष पूरा भएको छ। नवनिर्वाचित पहिलो 18 वर्ष पूरा भएको छ। नवनिर्वाचित जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ।
1: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले जलवायु परिवर्तनका कारणहरू हिमालयहरू संकटमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। 73 अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले विश्वव्यापी तापमान वृद्धिका कारण हिमतालहरू पग्लने र खानेपानीका मुहानहरू सुक्ने क्रम बढ़ेको बताउँदै हिमालको सुरक्षामा विश्वको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपालको समृद्धिको प्रमुख आधार पर्यटन र हिमाल नै भएको उल्लेख गर्दै मन्त्री पौडेलले राष्ट्रिय स्वाभिमान र गरीबी निवारणको लागि हिमाली पर्यटनको दिगो विकास आवश्यक रहेको बताउनुभयो। सन् 1953 मे 29 तारीकका दिन तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक दिनको स्मरण गर्दै मन्त्री पौडेलले हिमाल आरोहण एउटा गहिरो साधना भएको बताउनुभयो। सगरमाथा दिवसका अवसरमा सरकारी निकाय पर्यटन व्यवसायी पर्वतारोही सम्बन्धी संघ संस्था एवं स्थानीय तहले हिमाली पर्यटन सुरक्षित पर्वतारोहण र वातावरण संरक्षण सम्बन्धी कार्यक्रम आयोजना गरेका छन्। दिवसको उपलक्ष्यमा आज बिहान काठमाण्डुमा प्रभात फेरी तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो। जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा हिउँ पग्लने हिमतालको जोखिम बढ़ने तथा वातावरणीय प्रभाव देखिन थालेकाले हिमाल संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्।
0: सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 आय व्ययको विवरण अर्थात बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले दिउँसो 4 बजे बस्ने संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। नेपालको संविधान 2072 अनुसार हरेक वर्ष जेठ 15 गते आगामी आर्थिक वर्षको आय व्यय विवरण प्रस्तुत गर्नुपर्ने प्रावधान छ। संसदमा बजेट प्रस्तुत गर्ने अघिल्लो दिन हिजो अर्थमन्त्री डाक्टर वाग्ले आगामी बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनु भएको छ। सरकारले स्रोत सुनिश्चितता बिना नै आकार बढ़ाएर 20 खर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको पालना सहित सुशासनलाई केन्द्रमा राख्दै बजेट ल्याउने बताइएको छ। राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत रूपमा सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने तयारी छ। संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत भएपछि आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठक बस्नेछ। बैठकमा अर्थमन्त्री वाग्ले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको अनुमान टेबल गर्ने कार्यसूची छ।
1: हिजो तोलामा 5,500 रूपियाँले घटेको सुनको भाव आज सोही मूल्य बराबरले बढ़ेको छ। नेपाल सुनचादी व्यवसाय महासंघका अनुसार आज सुन तोलामा 5,600 रूपियाँले बढ़ेको हो। आज सुन तोलामा 2,90,600 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 2,85,000 रूपियाँ रहेको थियो। यस्तै चाँदीको मूल्य पनि आज बढ़ेको छ। हिजो 4,865 रूपियाँमा कारोबार भएको चाँदी आज 5,040 रूपियाँ कायम भएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार नुवाकोटमा हिजो साँझ भएको कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ दुईजना गम्भीर घाइते भएका छन् जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार छहरे टोखा सड़क खण्ड स्थित शिवपुरी गाउँपालिका छ गुर्जे भन्ज्याङमा कार दुर्घटनामा परेर गम्भीर घाइते

0: का सिराहा सुखीपुर दुई का 35 वर्षीय संजीव कुमार चौधरी को मृत्यु भएको हो। गम्भीर घाइते सुनसरी को इनरुवा नगरपालिका 5 का 40 वर्षीय उत्सव पोखरेल र काठमाण्डु महानगरपालिका 9 गौरीघाट का 44 वर्षीय लोकेश मिश्र को ग्रान्डी अस्पताल काठमाण्डुमा उपचार भइरहेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहले आफूले सेनालाई गाजाका थप क्षेत्रहरू कब्जा गर्न निर्देशन दिएको बताउनु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार नेतन्याहले शुरूवाती लक्ष्य प्यालेस्टाइनी क्षेत्रको 70% भागमा नियन्त्रण कायम गर्नु रहेको बताउनुभयो। यो कदम अक्टोबर 2025 इजरायल र हमास बीच भएको युद्धविराम सम्झौताका शर्तहरूको विपरीत मानिएको छ। गाजाको जनसंख्या पहिले नै समुद्री किनारको अत्यन्त सानो क्षेत्रमा सीमित भएर बस्न बाध्य बनेको छ। अनुमान अनुसार इजरायलले पहिले नै गाजापट्टिको करिब 60% भूभाग प्रभावकारी नियन्त्रण कायम गरिसकेको छ। सन् 2023 दक्षिण इजरायलमा हमासले गरेको आक्रमणपछि शुरू भएको इजरायलको दुई वर्ष लामो सैन्य अभियानका कारण यो सानो तटीय क्षेत्रको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ। यसैबीच अमेरिका र इरानबीच सम्झौताबारे सहमति भएको बताइएको छ, जस अनुसार उक्त सम्झौतामा युद्धविरामलाई 60 दिन थप गर्ने तथा इरानको परमाणु कार्यक्रमको भविष्यबारे वार्ता शुरू गर्ने बताइएको छ। तर अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युद्ध सम्बन्धी कुनै पनि सम्झौतामा पुग्नु अघि अमेरिका र इरानले अझै धेरै बाँकी मुद्दाहरू समाधान गर्नुपर्ने बताउनुभयो। यद्यपि बीबीसी पर्सियनका अनुसार इरानको अर्धसरकारी समाचार संस्था तस्नीम न्यूज एजेन्सीले सम्झौताले अझै अन्तिम रूप लिन नसकेको र यसको पुष्टि पनि नभएको बताएको छ। यसअघि हिजो अमेरिकी अधिकारीहरूले दुवै देशबीच सम्झौताको प्रारूपमा सहमति बनेको तर यसलाई अझै डोनाल्ड ट्रम्प र इरानी नेतृत्वको स्वीकृति आवश्यक रहेको बताएका थिए।
0: र अब खेल समाचार। काभा महिला भलिबल च्याम्पियनशीपको फाइनल खेल आज हुँदैछ। त्रिपुरेश्वर स्थित राखेप कबड हलमा अपरान्ह 4 बजे शुरू हुने खेलमा साबिक विजेता इरानले उपाधिको लागि कजाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। इरान हिजो भएको सेमी फाइनल खेलमा नेपाललाई 16 सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो। लीग चरणमा इरानले कजाकिस्तानलाई 16 सेटमा पराजित गरेको थियो। इरानले गत वर्ष तास्केन्दमा आयोजक उज्बेकिस्तानलाई 16 सेटमा हराएर उपाधि जितेको थियो। त्यसअघि सन् 2024 काठमाण्डुमा भएको खेलमा नेपालले इरानलाई हराएको थियो। यस्तै नेपालले आज तेस्रो स्थानको लागि भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो 2 बजे शुरू हुनेछ। लीग चरणमा नेपाल प्रतिस्पर्धात्मक खेलमा भारतसँग 3-2 सेटले पराजित भएको थियो। नेपालका प्रशिक्षक जगदीश भट्टले भारतलाई हराएर तेस्रो हुँदै एसिया कपलाई छनौट लक्ष्य रहेको बताएका छन्। इरान र कजाकिस्तान छनौट भइसकेकोले अब यस प्रतियोगितामा तेस्रो हुने टोली एसिया कपमा पुग्नेछ। त्यसैले नेपालको एकमात्र लक्ष्य तेस्रो हुने भएको भट्टको दावी छ। पहिलो संस्करणको च्याम्पियन भारत पनि बिहिबारै कजाकिस्तानसँग पहिलो सेमी फाइनलमा 16 सेटमै पराजित भएको थियो।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोडियो। सरकारले आशा जगाएको राष्ट्रपतिको भनाई। शासकीय सुधारमा ध्यान दिन आग्रह।
1: सरकारले आज आगामी आर्थिक वर्षको आय व्यय विवरण सार्वजनिक गर्दै स्रोत सुनिश्चितता नगरी ठूलो आकारमा बजेट ल्याउने तयारी।
0: आज फेरि सुनको मूल्य वृद्धि। तोलामा 5,600 बढ़ेर 2,90,600 रूपियाँमा कारोबार।
1: गाजाको थप भूभाग कब्जा गर्न इजरायली सेनालाई प्रधानमन्त्री नेतन्याहको निर्देशन। अमेरिका र इरान थप 60 दिन युद्ध विराम लम्ब्याउने सहमति नजिक।
0: र काभा महिला भलिबलको उपाधि खेल आज। नेपालले तेस्रो स्थानको लागि भारतसँग प्रतिस्पर्धा गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, ज्यापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 98241484264 र 98141353005।
7: यसैलेसको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हुने, मान सम्मान इज्जत बढेको,
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचादी पसल खोजौला नि,
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने, अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुको साथै खरिद बिक्री तथा साक्षर पनि गरिन्छ,
10: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दूर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा, 98171669, राजु विश्वकर्मा, 98087162।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो, चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
11: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्ने भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
14: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ, साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 98058501422, दिपेश मल्ल ठकुरी, 98058501420, दीप मल्ल ठकुरी, 98460145।
15: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
16: शिक्षा बस्ती को आईओएम में एमबीबीएस अध्ययन को सफलता तथा सार्थक सुवेदी को आईओई इंजीनियरिंग सफलता को निरंतरता संध्या पौडेल श्वेता ढुंगाना प्रमीक्षा राणा भाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायत को मेडिकल क्षेत्र में उत्कृष्ट उपलब्धि
15: इंजीनियरिंग तर्फ सुमित पोटेल प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटी में सुमन गुरुङ र सबिन गुरुङ को उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्र में पनि विद्यार्थीहरुको उत्कृष्ट उपलब्धि
16: केवल पढ़ाई मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइंस होटल मैनेजमेंट तथा कंप्यूटर लैब व्यवहारिक एवं अनुसंधानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउंसिलिंग तथा व्यक्तित्व विकास का विशेष कार्यक्रम
15: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान
17: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 0164113998 0164113 9867614181 9843325582 फेसबुक जेसीए स्कूल पोखरा
18: आहा घर त सारै चित्त बुझ्दो भयो हैन बडी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
19: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ सारै मन पर्यो हामी पनि त्यतै जाम
18: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
19: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142334 र 9811156606
20: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन की आवाज

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगाहर्ज।
1: ए गर्मीमा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जंगलको आफै रक्षा गर।
2: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊं। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा सात घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9850688302 र 9840688302।
3: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो? आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हो सम्झे।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
6: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगाहर्ज।
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार,
1: मोबाइल 98058535537 र 98066 15809।
10: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
11: यो हो बोनस चाउचाउ।

0: आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
1: हरियो खड्का अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
3: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
2: र 98678187।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
7: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98 0 66 81 115।
0: सूचना, एस तनहु सेवा हस्पिटल दुलेगौड़ा पीपी चोकमा
3: यही जेट 16 गते शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
0: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
3: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
0: छाला, यौन, कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
0: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
2: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
3: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, 3 बजेदेखि 4 बजेसम्म,
11: डाक्टर अमन कुमार झा,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
13: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल।
14: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला।
15: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
14: तनहु सेवा हस्पिटल दुलेगौड़ा, फोन नम्बर 0564143777, मोबाइल 98564443।
16: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
17: स्टुडियो साइन्चेक अहिले दिउँसोको 1 बज्यो।
18: साइन्चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 MHz।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
2: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
4: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौंडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
6: हार्ट जोड्ने नशा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरू द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागी पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625913।
10: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुंगा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुंगा र कटपिस ढुंगाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुंगा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तडहो, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
13: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
15: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
15: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9648883522।
16: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
17: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
16: ओके, ल डन।
17: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
16: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856285043 र 9847000787।
18: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847315368।
19: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्ला गण्डकी चार तुले गौड़ा वाक इन डिपार्टमेंट भवन संगे मोबाइल 9852342493 और 9852348073।
2: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
3: तीन दिन भयो।
2: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पानी मा मेटल स्टील फन पर का सब सामान साइनी कति मजा एक ठाव मतार जालिनी पानी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9067279794।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्र बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855633998 र 9845610950।
7: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
7: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू:
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: फोन 0 65 410 56, मोबाइल 98 60 80 615, 98 4 69 15 598, 98 5 60 44 344 र 98 4 13 61 788।
3: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
3: त्यसो भए सुन्नुहोस्, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
4: हो र, के खास छ त इलाइट सीएमा?
3: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-164-65-37। लिमिटेड सिट्स, ढिला नगर्नुहोस्।
4: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98 4 61 99 छ।
9: काइनी दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छे, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइनी, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
12: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98 5 60 62 891।
13: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
14: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
13: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
14: हो त है सामान लिन टाढा किन जानु पर्यो र।
15: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
16: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
17: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
18: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
17: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल। फोन 98461620220।
19: कहाँ जाने?
20: सिधै मयम चिसापानीबाट काठमाडौँ। काठमाडौँबाट
19: मयम चिसापानी अनि बीचमा नझर्ने?
20: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
19: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
17: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोपाइटर रामचन्द्र महत 98461618778 र दुलेगौडा ढोल फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
21: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
22: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
21: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
22: सृजना बोर्डिङ स्कुल शान्ति मार्ग सृजना चोक पोखरा। फोन नम्बर 061-578053 र 061-553595।
23: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
24: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
23: अनि बन्छ त दाई?
24: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
22: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
25: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
22: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
25: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
26: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161-95301।
27: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
28: धोरबाराही हाइलाइट्सको साथमा
29: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
28: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461-49304।
30: नमस्कार, रेडियो ठोपराही 103.5 मेगाहर्जको दिउँसो 2 बजेको ठोपराही हाइलाइट्समा श्रेया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र योगका अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा सैनिक मंच टुटी खेलमा आज भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधार सहित राज्य सत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभएको हो। नवयुवा आन्दोलन र उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधि सभा सदस्य चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको उल्लेख गर्दै वहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढ़ाउने निर्णय गरेको बताउनु भएको हो। गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिएको छ। टुरीखेलमा भएको विजय समारोहमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुभएको हो। तर विजय समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नु भएन। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी हुनु भएन। पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। गणतन्त्र स्थापनाको 18 वर्ष पूरा भएको छ। गणतन्त्र दिवसका अवसरमा आज सार्वजनिक विदा रहेको छ। उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टी बीच औपचारिक रूपमा एकता भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एक कार्यक्रमका बीच दुई पार्टी बीच एकताको सहमति भएको घोषणा गर्नुभएको हो। शुक्रबार पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा स्वागत गर्नुभएको हो। उहाँले उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनैतिक शक्तिका रूपमा स्थापित गर्न विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढ़ाइएको जानकारी दिनुभएको छ। यसअघि उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरिसकेको छ। अध्यक्ष घिसिङका अनुसार अहिले अन्य धेरै राजनैतिक दल, बुद्धिजीवी तथा विभिन्न पेशा र व्यवसायमा आबद्ध व्यक्तिहरू उज्यालो नेपाल पार्टीमा समाहित हुने क्रममा रहेका छन्। एकता प्रक्रियामा सहभागी भएकाहरूलाई बधाई दिँदै घिसिङले पार्टीको भावी योजना र सहमतिका विस्तृत विषयमा दुवै पार्टीका महासचिवहरूले थप स्पष्ट पार्ने बताउनु भएको हो। आर्थिक वर्ष 2083-84 बजेट पारित गर्न मन्त्री परिषद बैठक बस्दैछ। दिउँसो 2:30 बजे बस्ने बैठकले अर्थमन्त्री डाक्टर सोनिया वाग्लेले संसदमा प्रस्तुत गर्ने बजेटलाई अन्तिम स्वीकृति दिनेछ। क्याबिनेटबाट बजेट पारित भएपछि आज संघीय संसदको संयुक्त बैठकमा दिउँसो 4 बजे बजेट प्रस्तुत गरिने कार्यसूची रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले ल्याउन लागेको पहिलो बजेटमा सुशासन, डिजिटल नेपाल, सूचना प्रविधि र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिएको छ। त्यसै गरी सरकारले निजामती सेवामा जनशक्ति कटौतीको लक्ष्य अनुरूप 55 वर्षमै कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने भएको छ। अर्थमन्त्री डाक्टर सोनिया वाग्लेले आज प्रस्तुत गर्न लागेको नयाँ आर्थिक वर्षको बजेटमा यसको घोषणा गर्न लागेको हो। मौजूदा प्रावधान अनुसार सरकारी कर्मचारी केही क्षेत्र बाहेक 58 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेपछि अनिवार्य सूचना प्रविधि र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिएको छ। त्यसै गरी सरकारले निजामती सेवामा जनशक्ति कटौतीको लक्ष्य अनुरूप 55 वर्षमै कर्मचारीलाई अनिवार्य

55 वर्ष वा 30 वर्ष सेवा अवधि पूरा गरेपछि अनिवार्य अवकाश पाउने गरी निजामती विधेयक संशोधन गर्ने घोषणा गरिनेछ। यसबाट 10,000 भन्दा बढ़ी कर्मचारी अवकाशमा जाने र सरकारी खर्च कटौती हुने अपेक्षा अर्थमन्त्रीले राख्नु भएको छ। धेरै संख्यामा कर्मचारीलाई एकैपटक अवकाश दिँदा उत्पन्न हुने आर्थिक दायित्वका लागि बजेटमा स्रोत निर्धारण गरिने स्रोतले बताएको हो। कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका 602 जना नेपाली नागरिकको जरिवाना शुल्क मिनाहा गरेको छ। थाइल्याण्डको बैंकमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिवाना मिनाहा गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समयावधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्राभल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ, जरिवाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ। गणतन्त्र दिवसको अवसर पारेर अधिकार कर्मीले प्रदर्शन गरेका छन्। उनीहरू लोकतन्त्र विरोधीको लौरो नबन्न सरकारलाई खबरदारी गरेका छन्। सरकार शुक्रबार मानव अधिकार तथा शान्ति समाजको अगुवाईमा काठमाडौँमा प्रदर्शन गरिएको हो। गणतन्त्र दिवसको सन्दर्भ पारेर सरकार, संसद र न्यायालयको ध्यानकर्षण गराउन प्रदर्शन गरिएको समाजले जनाएको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि समाजले राज्यका 3 वटै प्रमुख अंगलाई खबरदारी गरेको हो। प्रदर्शनका क्रममा समाजकी सभापति रेणुका पौडेलले मुलुकमा विगतका सरकारहरू असफल हुनुका कारणहरूबाट पारसिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गर्नुभएको हो। 2072-73 सालको समयमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको असफलताका कारण उत्पन्न भएको राजनैतिक संकट पुनः दोहोरिन नदिन राज्यका अंगहरू गम्भीर हुनुपर्नेमा वहाँले जोड दिनुभएको छ। सभापति पौडेलले शान्ति समाजको यो अभियान सरकारलाई कमजोर बनाउन नभई थप सशक्त र जनमुखी बनाउन लक्षित रहेको स्पष्ट पार्नुभएको हो। विगत 3 दशकदेखि स्वयंसेवीका रूपमा क्रियाशील शान्ति समाजले समसामयिक राजनैतिक र सामाजिक अवस्थाको विश्लेषण गरी खबरदारी गर्दै आएको वहाँले स्मरण गराउनु भएको हो। सरकारले घोषणा गरेको 100 दिने शासकीय सुधारको कार्ययोजनाको चर्चा गर्दै पौडेलले गत भदौ 24 गतेको हिंसात्मक घटनाका सन्दर्भमा छानबिन समिति गठन गर्न ढिलाइ गरिएकोमा आपत्ति जनाउनु भएको छ। सरकारले आफ्नै प्रतिबद्धता अनुसार 7 दिनभित्र समिति गठन गर्ने भने पनि 2 महिना बितिसक्दा समेत कुनै पहल नगर्नु दुखद भएको वहाँको भनाइरहेको छ। राष्ट्रिय मानवाधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनका सन्दर्भमा टिप्पणी गर्दै सभापति पौडेलले आयोग एउटा स्वतन्त्र संवैधानिक निकाय भए पनि आफ्नो पूर्ण अधिकार प्रयोग गर्न चुकेको बताउनु भएको हो। आयोगले आफै कार्यवाहीको सिफारिस गर्नको सट्टा सरकारलाई मात्र सिफारिश गर्नुले यसको प्रभावकारितामा प्रश्न उठेको वहाँले बताउनु भएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले मानवाधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गर्नुभएको छ। पार्टी 36 वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष लिङदेनले मानवाधिकार आयोगले दोषी करार गरेकाहरूले तत्काल सफाईका लागि प्रक्रिया अघि बढ़ाउनु पर्ने जोड़ दिनुभएको हो। मानवाधिकार आयोगको प्रतिवेदनमा नेपालमा मात्रै सीमित नभएर यो संयुक्त राष्ट्र संघ र त्यसमा आबद्ध संघ संस्थाहरूको पनि रेकर्डमा रहने भएकाले त्यसमा दोषी देखिएकाहरूले सफाईका लागि आवश्यक कदम चाल्न ढिलो गर्न नहुने अध्यक्ष लिङदेनको भनाइरहेको छ। उहाँले सरकारले तत्काल त्यसको कार्यान्वयनमा अग्रसरता देखाउनु पर्नेमा बताउनु भएको छ।

0: अध्यक्ष लिङदेनले आफ्नो पार्टी मुलुकको एकमात्रै वैकल्पिक राजनैतिक शक्ति भएको जिकिर गर्दै निराश नभई सिंहको पार्टी पंक्तिलाई आह्वान पनि गर्नुभएको हो। मठ मन्दिर आगो लगाइदिन्छौ जस्ता धार्मिक भावनामा आघात तथा सद्भाव फड्काउने अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रूकुम पश्चिम आरबी स्कोज नगरपालिका घर भई हाल काठमाडौँ टोखा नगरपालिका आठ बानीय चार बस्ने 27 वर्षीय जनक परियार रहेका छन्। परियारले केही दिन अघि संवाद टब्लुमा उक्त फड्काउ अभिव्यक्ति दिएका थिए। उनले बोलेको कुराले धार्मिक भावनामा आघात तथा सद्भाव फड्काएको प्रहरीले बताएको छ। उनलाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभएको छ। केही दिन अघि उनले सद्भाव डब्लुमा आफूबाट गल्ती भएको बताउँदै माफी मागेका थिए। आज सुनको भाव बढ़ेको छ। हिजो तोलामा 5,500 रूपियाँले घटेको सुनको भाव आज 5,600 रूपियाँले बढ़ेको छ। आज सुन तोलामा 2,90,600 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलामा 2,85,000 रूपियाँ रहेको थियो। यस्तै चाँदीको भाव पनि बढ़ेको छ। हिजो तोलाको 4,865 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 5,040 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी अर्बपति जेफ बेसोसले स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनलाई फेरि ठूलो धक्का लागेको छ। कम्पनीको महत्वाकांक्षी न्यू ग्लेन रकेट बिहिबार परीक्षणका क्रममा विस्फोट भएको छ। घटनामा कुनै मानवीय क्षति नभएको बताएको भए पनि यसले कम्पनीको अन्तरिक्ष कार्यक्रममाथि नयाँ प्रश्न खड़ा गरेको छ। कम्पनीका अनुसार हट फायर परीक्षणका क्रममा अप्रत्याशित समस्या उत्पन्न भएको थियो। एक्स मार्फत जारी संक्षिप्त विज्ञप्तमा कम्पनीले सबै कर्मचारी सुरक्षित रहेको जनाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा करिब 98 मिटर अग्लो न्यू ग्लेन रकेटको तल्लो भागबाट बाक्लो धुवा निस्किएको र केही क्षणमै विशाल आगोको मुस्लोमा परिणत भएको देखिएको छ। न्यू ग्लेन रकेट कम्पनीको दीर्घकालीन अन्तरिक्ष रणनीतिको केन्द्रमा रहेको परियोजना रहेकाले यो दुर्घटना ब्लू ओरिजिनका लागि पछिल्लो चुनौती बनेको छ। विस्फोटपछि जेफ बेसोसले घटनाको कारण तत्काल पहिचान गर्न समय लाग्ने उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताउनु भएको छ। उहाँले कठिन परिस्थिति स्वीकार गर्दै आवश्यक सबै संरचना पुनः निर्माण गरिने र कम्पनी फेरि उडानमा फर्किने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। अब अन्त्यमा खेल समाचार। ब्राजिलका स्टार फरवार्ड नेमार आगामी मैत्रीपूर्ण खेलहरूबाट बाहिरिएका छन् भने पिदुलाको चोटका कारण विश्वकपको पहिलो खेल पनि गुमाउने लगभग निश्चित भएको छ। यो जानकारी ब्राजिलियन फुटबल महासंघले पुष्टि गरेको छ। महासंघका चिकित्सक लास्मारले बिहिबार खेलाड़ीहरूको पत्रकार सम्मेलन अघि जानकारी दिँदै 34 वर्षीय फरवार्ड अझै दुईदेखि तीन हप्ता मैदान बाहिर रहने बताउनु भएको हो। उहाँले नेमारलाई टोलीबाट हटाइने वा नहटाइने बारे केही बताउनु भएको थिएन। हस्त दिउँसो 2 बजेको ढोलबुढा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा धोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो किन अतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्टियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087172
6: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
7: म्याडम धुम्रपान भनेको के हो
6: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभए बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
7: अनि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
6: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो
9: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
8: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी
9: हाम्रा विशेषताहरू
8: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
9: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
8: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
9: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
8: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0635714479 र 9856062365
10: ए सबिना यस्तो हतारमा कता हो
11: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
10: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
12: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9864078528 र 9908216142
13: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सधै पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसै त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
0: ए हो र ल त ल
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98562192।
3: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
4: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
6: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
6: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
6: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 98463161209 र 98041-21718। आजै सम्पर्क गर्नुहोस्।
7: बन्दमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लाभर भाइले सिङ्गो बन्नै सघा मुनि हो।
9: हाम्रो वन, हाम्रो धन, डडेलेबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउने कानूनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
12: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
11: हस् मम्मी।
4: मैले सुने छोरी, ल जाम हिँड।
12: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
4: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
12: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई, साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
4: बिजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
13: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ।
1: यसो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
13: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065414142 98563 2128 98462614726।
13: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
14: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
15: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
16: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
3: शिक्षा बस्तीको आईयूएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
2: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटी मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
3: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धान मुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
2: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
4: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 061-411-398, 061-411-503, 98-627-61-481, 98-463-2

0: लगातार पठाएको आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजमबरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मिङ बहादुर सुनार 9853519122 9808 र 9460769246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 9816634372।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त।
5: आ बुढा, केलाई चिन्ता लिनु छ र। ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
7: सम्पर्क सोभि गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो
2: अहिले दिउँसोको 3 बज्यो
1: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पो चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मन्त्री परिषद बैठकले बजेट स्वीकृत गर्ने, आजै 4 बजे संसद भवनमा बजेट भाषण हुँदै।
0: कम्बोडियाद्वारा भिजा अवधि नागेका 602 नेपाली नागरिकहरूको जरिवाना मिनाहा, एक हप्ताभित्र नेपाल फर्कन दूतावासको अनुरोध।
1: सुकुम्बासीको उचित व्यवस्थापनको माग गर्दै काठमाण्डुमा प्रदर्शन, अधिकार कर्मीको पनि एकबद्धता।
0: भारतको महाराष्ट्रमा विषाक्त मदिरा सेवनबाट 13 जनाको मृत्यु। उत्तर प्रदेशमा निर्माणाधीन पुलको स्ल्याब भत्किँदा 6 जनाको ज्यान गयो।
1: र आईपीएलको दोस्रो क्वालिफायर आज गुजरात र राजस्थान भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। मंत्री परिषदको बैठक अहिले सिंहदरबारमा जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 2:30 बजेपछि शुरू भएको बैठक यो समाचार तयार पार्दासम्म सकिएको छैन। आजको बैठकले आगामी आर्थिक वर्ष 2083-84 बजेट पास गर्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम अग्रेले अपरान्ह 4 बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ। त्यसका लागि संसदहरूलाई 15 मिनट अघि नै उपस्थित भइसक्न भनिएको छ। हिजो मात्र अर्थमन्त्री वाग्लेले राष्ट्रपतिलाई भेटेर जानकारी गराउनु भएको थियो।
1: कम्बोडिया सरकारले नेपाली नागरिकहरूको भिसा अवधि नागेपछि लाग्ने जरिवाना मिनाहा गरेको छ। थाइल्याण्ड स्थित नेपाली राजदूतावासको अनुरोधमा कम्बोडिया सरकारले विभिन्न चरणमा हालसम्म 8 पटक गरी 602 जनाको जरिवाना शुल्क मिनाहा गरेको हो। भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा बसिरहेका नेपालीहरूलाई एक हप्ताभित्र अनिवार्य रूपमा नेपाल फर्किन दूतावासले अनुरोध गरेको छ। विभिन्न माध्यमबाट कम्बोडिया पुगेर भिसाको समय अवधि सकिए पनि त्यहाँ बसिरहेका नेपालीहरू नेपाल फर्कदा कम्बोडिया सरकारले तिर्नुपर्ने जरिवाना शुल्क मिनाहाका लागि दूतावासले यही मे 1 विवरण संकलन गरेको थियो। दूतावासका अनुसार राहदानी हराएका नेपाली नागरिकहरूका लागि पनि एकतर्फे यात्रा अनुमति पत्र तयार गरी कम्बोडिया पठाइसकिएको छ। कम्बोडिया सरकारले हालै लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार तोकिएको समयावधिभित्र आफ्नो मुलुक नफर्किने विदेशी नागरिकहरूलाई पक्राउ गरी कड़ा कार्यवाही गर्ने र जरिवाना तथा कैद सजाय समेत हुने व्यवस्था गरेको छ। त्यसैले सम्बन्धित सबै नेपाली नागरिकहरूलाई यथाशीघ्र नेपाल फर्किन दूतावासले अनुरोध गरेको छ।
0: सुकुम्बासीको उचित व्यवस्थापनको माग गर्दै काठमाण्डुमा प्रदर्शन गरिएको छ। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाईमा सिटी बजाउँदै आज प्रदर्शन गरिएको हो। भूमिहीन सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई विकल्प बिना विस्थापित गरिएको भन्दै पीड़ितले आक्रोश पोखेका छन्। राज्यले डोजर आतंक सिर्जना गरेको उनीहरूको भनाइ छ। अधिकार कर्मी, नागरिक समाजका अगुवा तथा जेएनजी युवाले पनि सुकुम्बासीप्रति ऐक्यबद्धता जनाएका छन्। उनीहरूले सुकुम्बासीमा डोजर आतंक बन्द गर्न र विस्थापित सुकुम्बासीको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। माइतीघर मण्डलाबाट शुरू भएको र्याली नयाँ बानेश्वर पुगेको थियो।
1: गणतन्त्र दिवसको अवसर पारेर अधिकार कर्मीले प्रदर्शन गरेका छन्। आज मानवाधिकार तथा शान्ति समाजको अगुवाईमा काठमाण्डुमा प्रदर्शन गरिएको हो। उनीहरूले लोकतन्त्र विरोधीको लौरो नबन्न सरकारलाई खबरदारी गरेका छन्। गणतन्त्र दिवसको सन्दर्भ पारेर सरकार, संसद र न्यायालयको ध्यान आकर्षण गराउन प्रदर्शन गरिएको समाजले जनाएको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि समाजले राज्यका 3 प्रमुख अंगलाई खबरदारी गरेको हो। प्रदर्शनका क्रममा समाजकी सभापति रेणुका पौडेलले मुलुकमा विगतका सरकारहरू असफल हुनुका कारणहरूबाट पाठ सिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गर्नुभयो। 2072-73 सालको समयमा कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाको असफलताका कारण उत्पन्न भएको राजनैतिक आसन। गणतन्त्र दिवसको सन्दर्भ पारेर सरकार संसद र न्यायालयको ध्यानकर्षण गराउन प्रदर्शन गरिएको समाजले जनाएको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि समाजले राज्यका तीनवटै

0: गम्भीर हुनुपर्ने हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। शान्ति समाजले सरकारका राम्रा कामको समर्थन गर्ने र कमजोरीमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
1: उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टी बीच औपचारिक रूपमा एकता भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एक कार्यक्रमका बीच दुई पार्टी बीच एकताको सहमति भएको घोषणा गर्नुभएको हो। आज पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्नुभएको हो। उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढ़ाइएको उहाँले बताउनु भएको छ। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गर्नुभएको छ। यसअघि उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरेको थियो।
0: मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। मध्य प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मध्य

0: 103.8 अन्तर्मनको आवाज।
1: साईले आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: फोटो
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
6: ल, किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
8: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके, ल डन।
11: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर गोविन्द सिद्देल, फोन 98560 28543 र 98417 00787।
12: आज पनि भाट अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
13: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
12: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
13: तिमीलाई पर्खिने बाइक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
14: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466188817।
16: सुन, शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
17: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
16: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइन को घर गहना विवाह का सेटकै गहना खरीद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रसन्न आभूषण सुनसादी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
18: मोबाइल 9800585537 र 9800665159।
19: युनिटोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोफन आभूषण लोक सुशैली
3: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9800585537।
19: आकर्षक सुनसादीको गहना नारीको चाहना।

दर्शक नमस्ते नमस्कार कार्यक्रम ओम प्रसन्न आभूषण लोकसुलीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रेया गुरूङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको ओम प्रसन्न आभूषण सुनसादी पसलले रेडियो पसल दुलेगोडाको भित्री बजारमा रहेको छ। यदि सुनचारी सम्बन्धी केही थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि कारोबारहरू गर्नुहोला भन्दै हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिनहरूमा उपस्थित हुने गर्दछौ नयाँ श्रृंखलाको साथमा रमाइलो श्रृंखलाको साथमा भने श्रोता साथी आजको श्रृंखलामा रहेर शुक्रबारको दिनमा रहेर फेसबुक मेसेजलाई कार्यक्रम स्थान दिनेछौ र हाम्रो रेडियो ढोरबाराही 103.8 मेगाहर्जको पेजमा गए जहाँ चाहिँ हामीले अघि नै स्टाटस राखेका छौं त्यहाँ गएर चाहिँ यहाँले कमेन्ट गर्न सक्नुहुनेछ मेसेज गर्न सक्नुहुनेछ। यदि सम्झना स्वरूप कसैलाई केही मेसेज पठाउन छ भने जानकारी अथवा केही सूचना सन्देश नै दिन छ भने र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरू सुन्न छ भने हाम्रो पेजमा गई यहाँले कमेन्ट गर्न सक्नुहुनेछ भन्दै श्रोता साथी कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर अनि रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। निकै नै चर्चित भाका पनि रहेको छ र गीतको बोल रहेको छैन र माया पके पनि यहाँले सुमधुर भाकालाई सुन्नु त भएको नै छ होला भन्दै कार्यक्रममा राखिरहेको छु। आवाज रहेको छ प्रकाश दूतराज र मिलिना राईको भने स्वीकार्नु होला यो मिठो भाकालाई।

हजुर श्रोता साथी छैन र माया यो निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रम यो मिठो भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथी आजको श्रृंखलामा रहेर हामीहरू फेसबुक मेसेजलाई कार्यक्रम स्थान दिनेछौ र कार्यक्रममा ढिला नगरिकन हाम्रो श्रोता साथीले गर्नुभएको कमेन्ट पढ्नतर्फतिर लागिरहेको छु र त्यसै गरी श्रोता साथी गफारी केटीजी हुनुहुन्छ उहाँले कमेन्ट गर्नुभएको छ जाडले रूमाल भन्ने गीतले गरिदिनुहोस् लवली मायालु श्री एण्ड स्मृतिपूर्ण हो ह्याप्पी विस हजुरको प्रोग्राम सुन्दैछु ओके ह्याप्पी ओम जय जय भन्नुभएको रहेछ धेरै धेरै धन्यवाद स्मृति पुनजी यो मिठो कमेन्ट गर्नुभएकोमा र यहाँको रोजाईको गीतलाई त म कार्यक्रममा पक्कै पनि स्थान दिने नै छु र त्यसै गरी हामीसँग अर्को श्रोता साथी पनि हुनुहुन्छ उहाँले कमेन्ट गर्नुभएको छ राजफले मगरजी हुनुहुन्छ हेलो नमस्ते छोडले सुन्दैछु भारतबाट खरसाही उदयपुर आज जन्मदिन मनाउने साथी कविता घतानीलाई जन्मदिनको अनमोल शुभकामना आज मलाई प्रमोद खरेल र पूर्णकला विषीको ह्याप्पी मुड भन्ने गीत बजाइदिनु ल यो गीत विवश कुलुङ पृथक प्यारी बुनु अमिना सुनवार छत्र याम्फू पवन श्रेष्ठ मिता राज बिराही काइला आशिष नयन बस्नेत सरिना गुरूङ कविता मगर शमशेर लिम्बू रत्न बहादुर थापा प्याकुली गीता लिम्बू गीता राई त्यसै गरी आइतर राम चौधरी हरपाल रोशनी सरस्वती पोखरेल कविता खतानी मनको साथी जीवन कार्की सुनिता कुलुङ गुराज सरोज सुसर्रा गगन तेह्र थुमे सिर्जना मुखिया कमला मुखिया मुना मुखिया लक्ष्मण मगर रमला साङपाङ राई लक्ष्मी बन्तवा त्यसै गरी रामलाल सुमन टीकाराम सुनवार इन्दिरा चामलिङ राई र त्यसै गरी धनु गजुमेर ढकाल धर्मराज योगेन लिम्बू रंजित राई तीर्थ राई सबैलाई भन्नुभएको रहेछ धेरै धेरै धन्यवाद राज खरे मगरजी मिठो कमेन्ट गर्नुभएकोमा र त्यसै गरी आज जन्मदिन पर्ने कविता खतानीजीलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछु र त्यसै गरी श्रोता साथी अर्को श्रोता साथी पनि हुनुहुन्छ महेन्द्र केसीजी हुनुहुन्छ उहाँले कमेन्ट गर्नुभएको छ दर्शन म महेन्द्र केसी शुक्लागंजकी दस्तन हुँ मिल्छ भने गोर्खा घर काठमाडौँ डेरा गीत बजाइदिनु होला उक्त गीत हजुर लगायत एफएमको होल युनिटको लागि र मलाई महेन्द्र भनेर चिन्ने नचिन्ने सम्पूर्णमा समर्पित गर्न चाहन्छु र विशेष गरी मेरो घर परिवारको लागि भन्दै विदा हुन चाहे बाई बाई भन्नुभएको रहेछ धेरै धेरै धन्यवाद महेन्द्र केसीजी यो मिठो कमेन्ट गर्नुभएकोमा र पक्कै पनि यहाँको रोजाईको गीतलाई पनि म कार्यक्रममा स्थान त दिने नै छु भन्दै अर्को साथी पनि हुनुहुन्छ ज्ञानेन्द्र रिमालजी हुनुहुन्छ उहाँले कमेन्ट गर्नुभएको छ नमस्कार हजुर म ज्ञानेन्द्र रिमाल बिरुवा गाउँपालिका एक बिरुवा बजार घर भई कुवेतबाट कार्यक्रम सञ्चालिका बहिनी आरामै हुनुहुन्छ आज मलाई भगवान भण्डारीले गाउनु भएको खैरिनीमा गीत भन्ने गीत बजाइदिनु होला धन्यवाद नमस्कार भन्नुभएको रहेछ धेरै धेरै धन्यवाद ज्ञानेन्द्र रिमाजी यो मिठो कमेन्ट गर्नुभएकोमा र अब कार्यक्रम सञ्चालिका पनि एकदम आरामै छु र आशा रहेको छ यहाँ पनि आरामै हुनुहुन्छ भन्दै त्यसै गरी अर्को श्रोता साथी हुनुहुन्छ खड्का राजुजी हुनुहुन्छ उहाँले कमेन्ट गर्नुभएको छ नमस्कार हजुर सबैलाई शुभ दिन भन्नुभएको रहेछ नमस्ते नमस्कार खड्का राजुजी र शुभ दिन भन्दै धेरै धेरै धन्यवाद श्रोता साथी मिठो मिठो कमेन्ट गर्नुभएकोमा र पक्कै पनि यहाँको रोजाईको गीत संगीतलाई त म कार्यक्रममा स्थान दिने नै छु र त्यसै गरी अहिलेको लागि भने कार्यक्रममा ढिला नगरिकन हाम्रो गफारी केटीजी हुनुहुन्छ स्मृति पुनजी हुनुहुन्छ उहाँले जाली रुमाल भन्ने गीत चाहिँ रोज्नु भएको थियो भने पक्कै पनि कार्यक्रममा ढिला नगरिकन यहाँको रोजाईको गीतलाई कार्यक्रममा स्थान दिनेछु र त्यसै गरी यो गीतमा आवाज रहेको छ कालिका रोका मगर र बसन्त थापाको भने सुमधुर भाकालाई राख्दैछु स्वीकार्नुहोला है त

हजुर श्रोता साथी, जाले रुमाल गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र श्रोता साथीको रोजदाईको गीत रहेको थियो र पछि पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो मिठो भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथीहरूको लागि भने कार्यक्रममा ढिला नगरिकन फेरि पनि हाम्रो अर्को श्रोता साथीको रोजदाईको भाकालाई नै कार्यक्रम स्थान दिनतर्फतिर लागिरहेको छु र त्यसै गरी ज्ञानेन्द्र रिमालजी हुनुहुन्थ्यो, उहाँले रोजदाईको भाका रहेको छ भगवान भन्जारी र विवा कुमारी दुराको आवाजमा सजिएको खैरिनीमा गीत गीतको बोल रहेको छ भने स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी खैरिनीमा गीत यो सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र हाम्रो श्रोता साथीको रोजाईको गीत रहेको थियो र पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नु त भयो नै होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि ढिला नगरिकन हाम्रो अर्को श्रोता साथीको रोजाईको भाकालाई स्थान दिनतर्फतिर लागिरहेको छु र महेन्द्र केसीजी हुनुहुन्थ्यो उहाँले गोर्खा घर काठमाडौँ डेरा भन्ने गीत चाहिँ रोज्नु भएको छ र पक्कै पनि कार्यक्रममा त म स्थान दिने नै छु र श्रोता साथी अहिले को लागि भने उहाँको रोजाईको गीतलाई स्थान दिइरहेको छु र गीतको बोल रहेको छ गोर्खा घर काठमाडौँमा डेरा जसमा आवाज रहेको छ रविन्द्र लामिछाने र निर्जला गुरूङको भने स्वीकार होला है त।

हजुर श्रोत साथी, गोर्खा घर र काठमाडौँ डेरा यस सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीले कार्यक्रम यस सुमधुर भाकालाई सुन्नुभयो नै होला भन्दै श्रोत साथी, आजको श्रृंखलामा रहेर हामीहरूले फेसबुक मेसेजलाई कार्यक्रम स्थान दियौं र कमेन्ट गर्नुहुने मेसेज गर्नुहुने सम्पूर्ण श्रोत साथीहरूलाई धेरै धेरै धन्यवाद गर्दै त्यसै गरी श्रोत साथी अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौं र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र कार्यक्रममा विदा हुनु पूर्व कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र श्रोत साथी गीतको बोल रहेको छ मोहिनी, जसमा आवाज रहेको छ खेम सेन्चुरी र शान्ति श्री परियारको, लय रहेको छ नेत्र आर्यको, भने संगीत रहेको छ खेम सेन्चुरीकोमा। यो सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङहरू माझबाट भोलि फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भेट हुने बाचा गर्दै विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार।

0: युनिटोको थेबिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
2: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागेन्द्रकी 4 दुलेगौंडा तनहुँ।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
6: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी
5: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9846041530।
7: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ।
8: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
7: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
8: हो र, के खास छ त इलाइट सिएमा?
7: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
8: ओहो, अनि लोकेसन?
7: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-164-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
8: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
9: खै, जन्म दर्ता दिनुहोस् त।
10: जन्म दर्ता गरेको छैन नि म्याडम।
9: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
10: पहिला कसैले भनेन?
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
13: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
15: स्टुडियो अहिले दिउँसोको 4 बज्यो।
16: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
17: जिन्दगीका हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ सङ्गीतले।
18: So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.

हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने आज हामी तपाईँहरूको माझमा चाहिँ प्रोग्राम लिएर आज हामी तपाईँहरूको माझमा चाहिँ फ्राइडेको एपिसोडमा रहेर यिनै नेपाली आकस्टिक अनप्लग म्यासअप र कभर सङ्घलाई कार्यक्रम स्थान दिने नै छौं। हाम्रो श्रोता साथीहरू चाहिँ सुन्न सक्नुहुनेछ भने हामी चाहिँ तपाईँको माझमा यिनै हप्ताको सात दिन फरक फरक श्रृंखलाको साथमा चाहिँ उपलिएर उपस्थित हुने नै छौं। र अहिलेको लागि भने सोही कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सङ्घलाई स्थान दिने नै छौं भने बगैँचामा नजाऊ तिमी बोलको यो कभर सङ्घलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौं, जसमा चाहिँ आवाज रहेको छ सुबोध केसीको भने अहिले चाहिँ यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौ र यसमा चाहिँ जसमा चाहिँ रियल आवाज रहेको छ उदित नारायण झा एन्ड साधना सरगमको भन्ने चाहिँ कभर चाहिँ सुबोध केसीजीले गर्नुभएको छ। र अहिलेको लागि भने चाहिँ यस्तो मुद्दे गीतलाई चाहिँ तपाईँहरूको माझमा राख्दैछु स्वीकार्नुहोस्।

हजुर, यो संलग्नी कार्यक्रम स्थान दिइसकेको छ हाम्रो। पक्कै पनि हाम्रो श्रोता साथीले जो सुनिराख्नु भएको छ भने प्रोग्राम लिएर म सुलक्ष्मी सुनाउ रहन्छु अब एक घण्टाको समयभरको लागि। यसरी हाम्रो श्रोता साथीले चाहिँ हाम्रो सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ भने अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ फेरि पनि नेक्स्ट संलाई स्थान दिने नै छ हाम्रो श्रोता साथीले।

हजुर, यो संगला पनि कार्यक्रम यस्तो दिइसकेको छ, पक्कै पनि हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र सुनेर पक्कै पनि मनोरञ्जन लिनुभएको छ भन्ने आशा रह्यो। र यसरी नै आज हामी हप्ताको छ दिन फरक फरक श्रृंखलाको साथमा भने आज हामी तपाईँको माझमा चाहिँ फ्राइडेका एपिसोडमा रहेर चाहिँ हामी आइसकेका छौँ र पक्कै हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन तपाईँहरूको माझमा चाहिँ म्यासअप सङ्गलाई चाहिँ कार्यक्रम सन्देने नै छ र गीत सर्दै हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समयमा हरको लागि भने चाहिँ हामी सँगै रहनुहोला है।

0: अहिले कहाँ जाने?
1: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
0: मयम चिसापानी, अनि बीचमा नझर्ने?
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
0: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
4: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
4: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253-9100-122, 98058-28008 र 98460-69246।
8: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
10: खै जन्म दर्ता दिनुहोस् त।
11: जन्म दर्ता गरेको छैन नि म्याडम।
10: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: हो र, मलाई त थाहा नै थिएन म्याडम।
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
11: पहिला कसैले भनेन?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
13: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर, केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यो बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर 12.138 MHz अन्तर्मनको आवाज भने। आज चाहिँ हामी तपाईँहरूको माझमा फ्राइडे एपिसोडमा रहेर चाहिँ नेपाली अकोस्टिक अनप्लग म्यासअप र कभरसँगलाई नै कार्यक्रम दिने नै छौ र दिइ पनि रहेको छौ भने हाम्रो श्रोता साथीले सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। र अहिलेको लागि भने चाहिँ फेरि पनि ढिला नगरिकन कार्यक्रममा चाहिँ सँगै स्थान दिने नै छौ भने तिमी परि भुलेका कि हेमाया बोलको योगिता चाहिँ कार्यक्रम स्थान दिने नै छौ जुन चाहिँ कृपा अनप्लग सिजन 3 बाट रहेको छ। र अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु, सही कारण हसै त

हजुर, यसलाई पनि कार्यक्रम सन्देश सक्यो। फगमा हाम्रो श्रोता साथीहरू सुनिराख्नु भएको छ र अहिलेको लागि चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझमा राख्न चाहे। हामी चाहिँ सन्डे क्यापी स्टोरमा चाहिँ सदाबहारको गीतलाई कार्यक्रम सन्दिन्छौँ भने मन्डे क्यापी स्टोरमा चाहिँ सदाबहारको गीतलाई कार्यक्रम सन्दिने गर्दछौँ र ट्युस्डे क्यापी स्टोरमा चाहिँ लेटेस्ट सङ्गलाई पनि वेडनेस्डे क्यापी स्टोरमा चाहिँ रक सङ्गलाई कार्यक्रम सुनिदिन्छौँ र थर्सडे क्यापी स्टोरमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङ्गलाई भने फ्राइडे क्यापी स्टोरमा चाहिँ नेपाली अकौस्टिक अनप्लग म्यास्टरबाट कभर सङ्गलाई कार्यक्रम सुनिदिन्छौँ। यसरी हामी हप्ताको छ दिन फरक श्रृंखलाको साथमा उपस्थित हुने गर्दछौ भने हाम्रो श्रोता साथीले चाहिँ पक्क पनि सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दा अहिलेको लागि हुनेछ कार्यक्रममा फेरि पनि सङ्गलाई स्थान दिने नै छ। कसरी म भुले बोलेको यो कभर सङ्गलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नुहोस् है।

हजुर, यो वर्षसँगलाई पनि कार्यक्रम स्थान दिइसकेर अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि नेक सङलाई स्थान दिने नै छौ। र अहिलेको लागि भने चाहिँ अनुभव बोलको यो कृपा अनप्लग सिजन 3 रहेको यो गीत चाहिँ कार्यक्रम स्थान दिँदै हामी फेरि पनि छोटो विश्राममा जाने नै छौ। त्यति बेलाको समय अवधिभरको लागि भने चाहिँ हामी सँगै रहनुहोला है त।

0: छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लाइजमा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमा चाहिँ महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
0: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लाई, दुलेगौड़ा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414008।
2: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
3: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
3: हाम्रा विशेषताहरू
2: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
3: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
2: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
3: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
2: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 065-571-479 र 98-560-62-265।
4: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510-88461 र सेजन गुरुङ 97045-40900।
6: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
7: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छ।
6: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
7: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
8: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
9: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
8: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-582-494-582-78।
10: सबै श्री, यही आउँदो जेठ 16 गते शनिबार यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा हरियो खड्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँसीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा
3: घा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
11: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
3: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
11: र 9868168।
13: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
14: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
13: ए त्यसो भए त म गइहाले,
14: चिया त पिएर जाऊ,
13: अहिले हतार छ पछि आउँदै गरौला है।
15: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ। एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम दुलेगौंडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9846061268 र 9560602068।
3: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा पीपी चोकमा यही जेठ 16 गते शनिवार
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
3: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
3: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
11: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
11: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
3: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला।
11: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
3: तनहु सेवा हस्पिटल दुलेगौड़ा, फोन नम्बर 0564143777, मोबाइल 9856443343।
16: ए बुढी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
17: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
16: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
17: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौड़ा,
11: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856633398 र 9465010950।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
18: हजुर केही सिंहको विषयमा लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर 12.13.8 मेगाहर्ज अन्तर्मनको आवाज भनी। आज चाहिँ हामी तपाईँको माझमा फ्राइडेको एपिसोडमा रहेर यिनै नेपाली अकस्टिक अनप्लग म्याचअप र कभर संघलाई कार्यक्रम सन्दिरहेको छौ र अहिलेको लागि हुने चाहिँ कार्यक्रममा संघलाई सन्दिने नै छौ भने मोगलन हेर जाँदैछु पुलको यो अकौष्टिक संघलाई चाहिँ कार्यक्रम सन्दिँदैछौ जसमा चाहिँ फिमेलले कभर गर्नुभएको छ भने अहिलेको लागि भने चाहिँ संघलाई कार्यक्रम सन्दिँदैछौ स्वीकार्नुहोस्।

हजुर, यो सँग पनि कार्यक्रम सुन्दिसकेको र आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ र यसरी नै अहिलेको लागि भने चाहिँ जाँदा जाँदा चाहिँ तपाईँको माझमा चाहिँ म्यासअप सँगलाई कार्यक्रम स्थान दिँदै म कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज चाहन्छु। नमस्कार।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: CTEVT बाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो।
2: SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि HA ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: SEEमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: फोन 0564140056, मोबाइल 98660 80615, 98459715598, 98560044344 र 98413167188।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा हिजेट 16 गते तेस्रो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
5: हार्ट जोड्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टिकाराम पौडेल
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुनिल आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
8: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2 लाख रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
6: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
9: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसोनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560062029।
13: बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160095301।
14: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
15: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841549304।
16: नमस्कार, रेडियो ढोबराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। राजतन्त्रात्मक व्यवस्था बदलिएर संघीय गणतन्त्र स्थापना भएको 19 वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार गणतन्त्र दिवस मनाउँदै गर्दा सरकारवालाहरू गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र बाहेक अन्य हुन नसक्ने बताएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुनिन्द्रराज पाण्डे गणतन्त्र भन्दा सुन्दर व्यवस्था नहुने भएकाले यसको सुदृढीकरण र जनस्तरसम्म परिवर्तनको आभास दिलाउनुको विकल्प नभएको बताउनु भएको छ। प्रदेश सरकारबाट जनअपेक्षा बमोजिमका काम गर्ने प्रयास भएको जनाउँदै वहाँ विकास नीति, सुशासन, पारदर्शिता र जनविश्वासलाई सुदृढ गर्दै नागरिकले देख्ने, सुन्ने र महसुस गर्ने गरी काम गर्न लागि परेको बताउनु भएको छ। गण्डकी प्रदेश सभा सदस्य कुसुम बुढापुन गणतन्त्रले दिएका उपलब्धि जनतासम्म प्रभावकारी रूपमा लैजान सरकारले ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ। महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष नवराज ओझा पनि अध्यक्ष थापाको भनाईमा सहमत हुनुभएको छ। कास्कीको रूपा गाउँपालिका अध्यक्ष समेत रहनुभएका ओझा संविधानको मर्म आत्मसात गर्दै स्थानीय सरकार मार्फत जनताको अपेक्षा पूरा गर्नुपर्ने विचार राख्नुहुन्छ। संविधान जारी भएको एक दशक पुगेको छ। एक दशकको अभ्यासपछि अहिले संविधान संशोधनको गृह कार्यमा सरकार रहेको छ। विभिन्न राजनैतिक दलका नेता, कार्यकर्ता र सामाजिक अगुवा संविधानका केही प्रावधान संशोधन गर्नुपर्नेमा जोड़ दिन्छन्। नागरिक समाज मुस्ताङ अध्यक्ष चन्द्र बहादुर थकालीले बताउनु भएको छ, अहिलेको संविधान दस्तावेज हो, यसलाई पूर्ण रूपमा लागू गर्दै जनताको अपेक्षा पूरा गर्न जरूरी रहेको छ। वहाँ संविधानका केही पक्ष संशोधन गर्नु उचित हुने बताउनु भएको छ। देशको निजी क्षेत्र पनि अहिलेको सरकारबाट निकै आशावादी रहेको छ। संघीय गणतान्त्रिक व्यवस्थालाई सुधार गर्दै जनताको अपेक्षा पूरा गर्ने र समृद्धि हासिल गर्नुपर्नेमा निजी क्षेत्रको जोड़ रहेको छ। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर कार्की सिंह दरबारको अधिकार साँच्चीकै घर घरमा आइपुगेको आभास दिलाउनु पर्ने विचार राख्नु भएको छ। सरकारले सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सरकारले अभियान चलाउने भएको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट भाषण गर्दै अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले यस्तो जानकारी दिनुभएको हो। अर्थमन्त्री वाग्लेले यसको योगदानलाई अन्तर्पुस्तागत न्याय र राष्ट्रिय योगदानको ऐक्यबद्धताका रूपमा सम्मान गरिने भएको छ। देशभरि उपलब्ध गराएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1,000 बनाएको छ। त्यसैगरी सरकारले 31 सरकारी निकाय खारेज गर्ने भएको छ। आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले यो जानकारी गराउनु भएको हो। अर्थमन्त्रीका अनुसार 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गरिनेछ। उहाँले कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्य सम्पादन कुशल र जवाफदेही हुने गरी कर्मचारी र सुरक्षा निकायका कर्मचारीको सेवा सुविधा निरन्तर रूपमा वृद्धि हुने प्रबन्ध मिलाएको बताउनु भएको छ। साधारण खर्चमा मितव्ययिता कायम गरिने अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभएको हो। सरकारले दलित बालबालिकाको बाल पोषण भत्ता मासिक 1,000 कायम गर्ने निर्णय गरेको छ। त्यसैगरी सरकारले नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट भाषण गर्दै अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले यस्तो जानकारी दिनुभएको हो। विद्युत प्राधिकरणको पुनर्संरचना आगामी वर्षमा सम्पन्न गर्ने सरकारले योजना सुनाएको छ। प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका तीन छुट्टा छुट्टै कम्पनीमा विभाजन गरिने समेत अर्थमन्त्रीले बजेटमा समेट्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कुमार खड्काले प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्राप्त अभूतपूर्व जनमतलाई आत्मसन्तुष्टिको आधार नबनाउन पार्टी पंक्तिलाई सचेत गराउनु भएको छ। उहाँले आगामी स्थानीय तह निर्वाचनमा सफलता हासिल गर्न अहिलेबाटै जनताको विश्वास जित्ने गरी संगठन र जनसम्पर्कमा केन्द्रित हुनुपर्ने बताउनु भएको हो। रासोबा व्यासनगर समितिको शुक्रबार आयोजित अधिवेशनलाई सम्बोधन गर्दै खड्काले पार्टीमाथि सदन र सड़क दुवैबाट आक्रमण भइरहेको उल्लेख गर्दै चुनौती बीच पनि संयमित र जिम्मेवार भएर अघि बढ़नुपर्ने धारणा राख्नु भएको छ। खड्काले छोटो अवधिमा राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति बनाउन सफल भएको रासोपाले अब व्यवहार कार्यशैली र जनतासँगको सम्बन्ध मार्फत आफ्नो विश्वसनीयता थप मजबूत बनाउनुपर्ने बताउनु भएको हो। उहाँले आगामी स्थानीय तह निर्वाचनमा बहुमत ल्याउने लक्ष्यसहित जनताको घर दैलोमा पुग्न जनजीवनका सवाल उठाउन र संगठनलाई अझ सुदृढ बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। जिल्ला सभापति विश्ववास्तोलाले रासोपा अहिले जनताको भरोसा योग्य शक्तिका रूपमा स्थापित हुँदै गएको बताउनु भएको हो। उहाँले पुरानो राजनैतिक दलप्रति निराश बनेका नागरिकले रासोपामाथि आशा व्यक्त गरिरहेको उल्लेख गर्दै जनविश्वासलाई कायम राख्नु पार्टीको सबैभन्दा ठूलो जिम्मेवारी भएको धारणा राख्नु भएको छ। तनहुँ एकका संयोजक विष्णु पन्तले पार्टीका नेतामा पुग्न जनजीवनका सवाल उठाउन र संगठनलाई अझ सुदृढ बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। जिल्ला सभापति विश्ववास्तोलाले रासोपा अहिले जनताको भरोसा

आधारमा जिम्मेवारी बोकेर अघि बढ़नुपर्ने बताउनु भएको हो। व्यासनगर सभापति चुनावली दाहालले अध्यक्षतामा सम्पन्न कार्यक्रममा म्याग्दे गाउँ सभापति मनोज अधिकारी व्यास एघारका सभापति झलक पौडेल लगायतले बोल्नु भएको थियो। गणतन्त्र दिवसका अवसरमा म्याग्देका विकास आयोजना समयमै तथा गुणस्तरीय रूपमा सम्पन्न गर्ने 11 वटा निर्माण कम्पनी तथा व्यवसायलाई सम्मान गरिएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा पूर्वोत्तर विकास कार्यालय, खानेपानी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय र कालीगण्डकी करिडोर आयोजना मार्फत उत्कृष्ट कार्य सम्पादन गरेका निर्माण व्यवसायलाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो। पूर्वोत्तर विकास कार्यालय म्याग्दी कालीगण्डकी करिडोर योजना आयोजना तथा खानेपानी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मार्फत विभिन्न समयमा विकास योजनाहरू सम्झौता गरी निर्धारित समयभन्दा अगावै सफलतापूर्वक सम्पन्न गर्दै व्यावसायिक निष्ठा तथा अनुकरणीय इमान्दारिता प्रदर्शन गरेका निर्माण कम्पनी तथा व्यवसायलाई सम्मान गरिएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताउनु भएको छ। उहाँले सम्मानले राम्रो काम गर्नेहरूलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभएको हो। सम्मानित निर्माण कम्पनीका प्रतिनिधिहरूलाई जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख दिल कुमार खत्री, प्रमुख जिल्ला अधिकारी आचार्य बेनी, नगरपालिकाका प्रमुख सुरत केसी, पूर्वधार विकास कार्यालय म्याग्देका प्रमुख डाक्टर महेन्द्र बहादुर बानिया तथा खानेपानी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्देका प्रमुख झलक मोहन ओझाले प्रशंसा पत्र प्रदान गर्नुभएको थियो। तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला बनाउने अभियान अन्तर्गत थप 2 स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषित भएका छन्। पछिल्लो पटक भीमात नगरपालिका र बन्दीपुर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएसँगै जिल्लामा यो सफलता पाउने पालिकाको संख्या 6 पुगेको छ। यसअघि भानु, ब्यास, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिका घोषणा भइसकेका छन्। राष्ट्रिय खोप तालिका बमोजिम तोकिएका उमेर समूहका सबै बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि भीमा नगरपालिकामा एक विशेष कार्यक्रमका बीच सो घोषणा गरिएको हो। घोषणा कार्यक्रममा बोल्दै भीमा नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बालबालिकाको सुस्वास्थ्य नै नगरको समृद्धिको आधार भएको बताउनु भएको छ। कार्यक्रममा नगरपालिकाकी उपप्रमुख शारदा खनालले खोप कार्यक्रमलाई घर दैलोसम्म पुर्याएर सफल बनाउन अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गर्नुभएको हो। उहाँले नगरलाई पूर्ण खोपयुक्त राखिरहन स्थानीय अभिभावकहरूको सचेतना र सहभागिता अझै आवश्यक रहेकोमा जोड़ दिनुभएको हो। यसैगरी तोकिएको कार्यतालिका अनुसार बन्दीपुर गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ। दुवै पालिकाका कार्यक्रममा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सरकारवालाहरूलाई सम्मान समेत गरिएको थियो। स्वास्थ्य कार्यालय तनहुका खोप सुपरभाइजर शंकर बाबु अधिकारीले जिल्लाका बाँकी गाउँपालिकाहरूलाई पनि चाँडै नै खोप पूर्ण सुनिश्चित घोषणा गरी सिंहको तनहु जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने अभियान द्रुत गतिमा अघि बढ़ेको जानकारी दिनुभएको छ। स्थानीय तहहरूले देखाएको यो सक्रियताले जिल्लाको स्वास्थ्य सूचाङ्कलाई माथि उठाउन ठूलो मदत पुगेको उहाँको भनाइ रहेको छ। भीरकोट नगरपालिका साथ स्थित ऐतिहासिक खेलुङ कालिका मन्दिर र खेलुङ गाउँ जोड्ने सड़क ट्रैक खुलेको 21 वर्षपछि कालोपत्रे तथा ढलान गरिएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत हेलुदेखि खेलुङ गाउँ जोड्ने सड़कको ट्रैक विक्रमसम्म 2062 खोलिएको थियो। 7 किलोमिटर लम्बाईको उक्त सड़क अन्तर्गत हाल 2.5 किलोमिटर खण्ड स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ। ट्रैक खुलेपछि लामो समयसम्म कच्ची तथा जोखिमपूर्ण अवस्थामा रहेको यस सड़कको 2 किलोमिटर क्षेत्रमा ढलान तथा 2.5 किलोमिटर क्षेत्रमा कालोपत्रे गरिएको हो। वर्षौंदेखि पैदल तथा जोखिम मोलेर यात्रा गर्नु परेको स्मरण गर्दै स्थानीय बहादुर गुरूङले सड़क कालोपत्रे र ढलान भएपछि स्वर्ग आएको जस्तो अनुभूति भएको बताउनु भएको छ। स्थानीयले अदुवा र बेसार बिक्री गरेर तथा मेलापात गरी रकम संकलन गरेर सड़क निर्माणको शुरूआत गरेको उल्लेख गर्दै गुरूङले खुनेखानेले पेन्सनको रकम समेत सहयोग गरेको बताउनु भएको छ। सड़क निर्माणका अभियन्ता समेत रहनुभएका गुरूङले यस्तो स्तरको सड़क बन्ने कल्पना नगरेको भन्दै

0: अब गाउँको भविष्य उज्जवल बनेको प्रतिक्रिया दिनुभएको छ। नेपाल पर्यटन बोर्ड र बन्तीपुर गाउँपालिकाको समन्वयमा नेपाल पर्यटन प्रबन्धन सम्बन्धी डकुमेन्ट्री निर्माण गर्ने क्रममा बन्तीपुरको मौलिक सांस्कृतिक पहिचान बोकेको चुर्का नृत्यलाई समेटिने भएको छ। डकुमेन्ट्रीमा करिब एक मिनट अवधिसम्म बन्तीपुरको परम्परागत चुर्का नृत्य प्रस्तुत गरिने जनाएको छ। यसको लागि हाल बन्दीपुरमा छायांकन कार्य सञ्चालन भइरहेको छ। विशेष गरी उक्त सुटिङका क्रममा भारतकी चर्चित डान्सर तथा कोरियोग्राफर शक्ति मोक्तानसँग बन्दीपुरको चुर्का नृत्य समूहको सहकार्य भएको छ। स्थानीय कला र अन्तर्राष्ट्रिय स्तरका कलाकार बीचको यो सहकार्यलाई बन्दीपुरको पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। स्थानीय सरकारवालाले यसले बन्दीपुरको कला, संस्कृति र मौलिक परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। विशेष गरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म मार्फत विश्वभर दर्शक माझ पुग्ने यस्ता सामग्रीले बन्दीपुरलाई सांस्कृतिक तथा ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपालमा पछिल्ला वर्षहरूमा ग्रामीण तथा सांस्कृतिक पर्यटन प्रबन्धनलाई प्राथमिकतामा राखेर विभिन्न अभियान सञ्चालन भइरहेका छन्। सोही सन्दर्भमा बन्दीपुरलाई नेपालको मौलिक संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यको प्रतिनिधि गन्तव्यका रूपमा अघि सार्ने प्रयास भइरहेको जनाएको छ। पर्यटनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रबन्धनमा समेत यस्ता डकुमेन्ट्री र सांस्कृतिक प्रस्तुतिकरणले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। साझ 5 बजेको ढोइबराई हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
4: मेरो परिवार स्वस्थ छ, खुसी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। धन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
5: बेसरी टाउको दुख्नु, आँखा तिर्मिराएर धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
4: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
6: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
7: सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
8: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
9: कहाँ?
8: गण्डकी मेडिकल हल।
10: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
8: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
10: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
7: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903969, मोबाइल 9840826926।
11: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
10: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
11: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
12: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
11: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
12: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
11: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
10: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
13: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9841656999 छ।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
10: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
14: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
10: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
14: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
10: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
14: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
14: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
10: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
14: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
10: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
15: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
17: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुण
9: गुणस्तर सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656 590 065, मोबाइल 98166 34372।
18: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: जोरले जेडो सिमिङे पाउ नाको जम्मा जम्मै रेडियो सेम्बु मुच श्रोता लाफाको के मामासे बारेक सविता सिजाली झेडी मगरौ पट्ट जनाङ अघेल मनिता जाटले नाको के आदिवासी संसार अन्तर्गत मगर ढुटो मासबाराङ चिनु मिनम श्रृङ्खलाङ नै फेरिकाट रेडियो माछा बारेक लामो रहने होस्को के मनिता जाटले
1: जिलौ लाफा झोरले नाको के र
0: झोरले
1: झोरले जेदौ सेमिङ्गे पाउ जम्मै रेडियो सेमुच श्रोता लाफाको गौ आर्मिन एलिना हुन्चिन पुवार मगर छिनिङ हुडा गाँ र इसै मासबाराङ जुडिसमानले स्वीकार यानी है त आशाले नाको जम्मै कोना झेरमना आउला गेपना आउला कानको पनि नाकुङ ढलिङ रोह दिनमो झेरमनाले गेपनाले मातृभाषा आवाजको आवश्यकता आजको डेच मूल नारा लानाखिङ मगर ढुटो मासपार पट्ट भिबार गोराक कु बज्यौ खबर हुनिन् र पुन प्रसारण शुक्रबारनी नबिलाक बाङ्गा बज्या ढोरबाराही हाइलाइट हुनिन् प्रसारण छानकी जातले
0: रेडियो ढोर बराई काठभोङ सोम दशमलव के मेगा हज अन्तर मनो आवाजाङ देहाङ नाकानकी रेडियो ढोर बराई काठभोङ सोम दशमलव के मेगा हज अन्तर मनो आवाजाङ देहाङ नाकानकी रेडियो ढोर बराई वेबसाइट हाम्रो पात्र मोबाइल एप फेसबुक पेजिङ र भिन्टाभरि कठ कठ सेकिहुक्ले
1: नाको इसे मासबाराङ मगर ढुट रोस रिवर्स चौबार्याङ मगर मिगुरकुङ बार्याङ मगर ढुटुङ से चलहिङको हटिङ सेन समय सान्दर्भिक कुरा कहानीको र सेके हेक्ले डेचै काठमाडौँ टलहिङ आर्माटके ठकन खासिङ है तलाफाको
0: जिलो लिङ्गो बोलले झोटले झोटले झोटले लाफाको यसै लिङ्गाङ स्वरले मधुसूदन थापा मगर हटिङ निरु शिरिष मगर औ डेहाङ शब्द संगीतले मधुसूदन थापा मगर औ न

0: नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीय मातृभाषा आवाजको आवश्यकता आजको मूल नारा लानाखिङ काठसुटौ मयौ ढुट रेडियो मासबारक तालिम मिति 2083 जेठ 4 गते लाकिङ सुरु छानमो जेठ 11 गते सम्पन्न छाना
1: हुसै मास बारङ उद्घाटन अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी अध्यक्ष कुल कुमार कुमार लियाडेहाङ प्रमुख अतिथि शुक्ला गण्डकी नगरपालिका प्रमुख प्रशासकीय अधिकारी शिशिर पौडेले उद्घाटन जाटा हटिङ महासंघ सचिव बिर्सना श्रेष्ठ मास बारङ के सञ्चालन जाटा
0: होसे तालिमाङ पाँच जाति मगर गुरूङ नेवार भुजेल कुमार जम्मै जातमा 12 जना सिप्याको ल्या होसे तालिमाङ वापाको मापाको दिपेन्द्र श्रेष्ठ राजन उपाध्याय अस्मिता खनाल विनोद ढुङ्गाना अशोक विश्वकर्मा र हरि खरेले पहाका होसे तालिम रेडियो ढोरबाराही र शुक्ला गण्डकी एफएम मऊ परिसराङ हटिङ अरिदेव नेवा मिश्र पुच डुना टपरी उद्योग दुलगौड़ा र गुरूङ मगर एकता समाजै खासमन लेच बुद्ध प्रतिमा स्थल एक्लै डाडाङ र रिपोर्टिङ जातके पहाका
1: बिर्सना श्रेष्ठ मासबार सञ्चालन जात समापन समारोह प्रमुख अतिथि शुक्ला गण्डकी नगरपालिका उपमेयर खुम बहादुर बिक राजु ल्यादेहाङ नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी अध्यक्ष कुल कुमार कुमालो अध्यक्षताङ सम्पन्न छाना मासबारङ अब फेरि काट लिङ सेके छाना लिङौ बोलले लाङ्खा मारङले इसै लिङ स्वरले शिव थापा मगर हटिङ पूजा मगर ढ्याङ शब्द संगीत शिव थापा मगरौनले

0: पानी मा मेटल स्टील फन पर का सब सामान साइनी कति मजा एक ठाव मतार जालिनी पानी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओंकार नागिला, सम्पर्क 9855601013, 9067279494।
3: सिर्जना बोर्डिंग स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
4: सिर्जना बोर्डिंग स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
3: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
4: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग, सृजना चोक पोखरा। फोन नम्बर 0615578053 र 0615535595।
5: आज पनि ढिला भयो।
6: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमा भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
7: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
8: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9855202779।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
10: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
11: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
13: म्याडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
10: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फन्को मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
10: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
11: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860 73 73 10 र 9261 53 507।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
14: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
14: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
14: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
14: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
14: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
15: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्युरो, फोन 01-5901-62-5901-63।
17: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
18: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
17: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
18: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक, कर्मचारीको तलब बढ़्यो, व्यक्तिगत करको दायरा घट्यो।
0: शहरी पूर्वाधार विकासका लागि 2,86,28,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, खर्ब एक अर्ब 95 करोड़ छुट्याइयो।
1: नेपाल औषधि लिमिटेडलाई सक्षम बनाइने, नेपाललाई ग्रे लिस्टबाट छिट्टै बाहिर निकाल्ने घोषणा।
0: लेबनानमा पछिल्लो 7 दिनमा 15 बाल बालिकाको मृत्यु भएको राष्ट्रसंघको दावी, द्वन्दमा बाल बालिकाको संरक्षण गर्नुपर्नेमा जोड़।
1: र खेलकूद क्षेत्रका लागि 4.3 अर्ब रूपियाँ विनियोजन, 8 शहरमा 5 वर्षभित्रमा आधुनिक क्रिकेट रंगशाला निर्माण गरिनेछ।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा सरकारले आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गरेको छ संघीय संसदमा अर्थमन्त्री श्रोणी मगलेले करिब दुई घण्टा लामो बजेट भाषण गर्दै आगामी आर्थिक वर्षको अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्नुभएको हो जसमा सरकारले शिक्षामा 2.18 खर्ब र स्वास्थ्य क्षेत्रमा 1.95 अर्ब रूपियाँ विनियोजन गरेको छ भौतिक र शहरी विकास पूर्वाधारका लागि 2.86 करोड़ बजेट विनियोजन गरिएको छ यस्तै सरकारले 3 प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय विकास गर्ने भएको छ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयका रूपमा विकास गर्ने भएको हो त्यस्तै वैदेशिक रोजगारीमा रहेका युवालाई खुल्ला विश्वविद्यालयबाट अध्ययनको व्यवस्था मिलाउने घोषणा गरिएको छ शिक्षाको प्रणालीगत सुधार गर्ने घोषणा गरेको सरकारले शिक्षकको क्षमता परीक्षण गर्ने समेत बताएको छ नवपरिवर्तन र सिपमूलक शिक्षा केन्द्रित हुने बताइएको छ स्वास्थ्य बीमा कार्यक्रममा सरकारले 15 अर्ब विनियोजन गरेको छ निर्माण शुरू भएका अस्पताललाई 3 वर्षमा पूरा गर्ने सरकारले घोषणा गरेको छ सरकारले ऊर्जा उत्पादन प्रसारण तथा वितरणका लागि 85.54 अर्ब रूपियाँ विनियोजन गरेको छ अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ऊर्जा उत्पादन प्रसारण र वितरण लाइन निर्माणका लागि 85.54 अर्ब रूपियाँ बजेट विनियोजन गरेको बताउनु भएको हो
4: अर्थमन्त्री सोडिम वाग्लेले सड़क तथा शहरी पूर्वाधार विकासका लागि 2.86 अर्ब रूपियाँ छुट्याइएको जानकारी दिनुभएको छ वहाँका अनुसार आगामी वर्षदेखि काठमाडौँ उपत्यका लगायत प्रमुख शहरी सड़कको नियमित मरमत सम्भार गरी धूलोमुक्त तथा खाल्टा खुल्टी मुक्त बनाइनेछ साथै शहरी सड़कमा नियमित मरमतको व्यवस्था गर्दै खाल्टा मुक्त अभियान सञ्चालन गरिने पनि उहाँले बताउनुभयो सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ
3: सरकारले निजामती कर्मचारी तथा सार्वजनिक कोषबाट तलब बुझ्ने कर्मचारीको तलब वृद्धि गरेको छ आगामी आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले शुरू स्केलमा 10% तलब वृद्धि गरिएको घोषणा गर्नुभएको हो बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले पछिल्लो 4 वर्षदेखि कर्मचारीको तलब वृद्धि हुन नसकेको अवस्थामा हाल कायम रहेको महँगी भत्तालाई समेत निरन्तरता दिँदै तलब बढ़ाइएको जानकारी दिनुभयो वहाँका अनुसार नयाँ व्यवस्था अनुसार कर्मचारीको न्यूनतम मासिक तलब करिब 40,000 रूपियाँ र अधिकतम 1,00,000 रूपियाँसम्म भन्दा माथि पुग्ने भएको छ सरकारले कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको मासिक 10% बराबरको प्रोत्साहन भत्ताको व्यवस्था गरेको जनाएको छ यसबाट कर्मचारीले हाल पाइरहेको ग्रेड सहितको पारिश्रमिक मा कुल करिब 21% वृद्धि हुने सरकारको दावी छ यसअघि आर्थिक वर्ष 2079-80 बजेट मार्फत तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले निजामती कर्मचारीको तलब 15% बढ़ाउनु भएको थियो त्यसैता कर्मचारीको तलब पुनरालोकन हुन सकेको थिएन सरकारले देशभरका बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बर बढ़ाएको छ अर्थमन्त्री डाक्टर वाग्लेले अहिले मासिक 500 रहेको पोषण भत्ता मासिक 1,000 पुर्याइएको घोषणा गर्नुभयो वहाँका अनुसार सरकारले सामाजिक सुरक्षा स्वैच्छिक अभियान चलाइने भएको छ
4: राजमार्गका उच्च जोखिमयुक्त क्षेत्रमा जलवायु अनुकूलित संरचना निर्माण गर्ने तथा पहिरोका कारण अवरूद्ध हुने सड़क तत्काल सञ्चालनमा ल्याउन 3.17 अर्ब रूपियाँ विनियोजन गरिएको छ त्यसै गरी सरकारले 1,028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई आगामी 5 वर्षभित्र 4 लेनमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ चालू वर्षमै कमला कञ्चनपुर र नारायणगढ़ बुटवल सड़क खण्डको स्तरोन्नति सम्पन्न गरिने तथा आगामी वर्ष काँकड़भेट्टा लौकही कमला बागमती बुटवल गोरूसिंघे र धानखोला लमही सड़क खण्ड अन्तर्गत 80 किलोमिटर सड़क स्तरोन्नति गरिने जानकारी दिइएको छ पूर्व पश्चिम राजमार्गका लागि मात्रै सरकारले 37 अर्ब 46 करोड़ रूपियाँ विनियोजन गरेको छ। यस्तै काठमाडौँ तराई मधेश द्रतमार्ग अन्तर्गत आगामी वर्ष 40 वटा पुल र 5.4 किलोमिटर सुरूङ निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। काठमाडौँ चक्रपथ विस्तार अन्तर्गत कलंकी वसुन्धरा खण्डको विस्तार कार्य शुरू गरिने, वसुन्धरा चाबहिल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिने तथा टोखा छहरी सुरूङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गरिने पनि सरकारले जनाएको छ। रेल पूर्वाधारतर्फ बर्दीवासदेखि काठमाडौँ तराई मधेश द्रतमार्गको प्रस्थान बिन्दुसम्म रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढ़ाइने भएको छ। साथै निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दीवास रेलमार्गको बाँकी काम सम्पन्न गर्न समेत बजेट विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो।
3: सरकारले नेपाल औषधि लिमिटेडलाई सक्षम बनाइने बताएको छ। आगामी आठ
4: खण्डको विस्तार कार्य शुरू गरिने, वसुन्धरा चाबहिल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिने तथा टोखा छहरी सुरूङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गरिने पनि सरकारले जनाएको छ। रेल पूर्वाधारतर्फ बर्दीवास

0: मान्ने उल्लेख गरिएको छ। सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडको क्षमता बढ़ाइने भएको छ। सरकारले निशुल्क वितरण गर्दै आएका औषधि मध्ये कम्तीमा 25 प्रकारका औषधि नेपाली औषधि लिमिटेडलाई उत्पादन गर्न सक्ने गरी क्षमता विस्तार गरिने भएको छ। बाल क्यान्सर उपचार निशुल्क गरिने समेत बताइएको छ। यसैगरी सरकारले हाल देशभर निर्माणाधीन 336 स्थानीय अस्पताल आगामी 3 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको बताइएको छ। निर्माण शुरू नभएका अस्पतालहरूको वैज्ञानिक नक्साङ्कन तथा पूर्व तयारी कार्य अघि बढ़ाइने र त्यसका लागि 5.90 अर्ब रूपियाँ बजेट छुट्याइएको छ। त्यस्तै नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर गरिएको छ। सरकारले जलन उपचारका लागि वीर अस्पताल कीर्तिपुर अस्पताललाई स्तरोन्नति गर्ने भएको छ। यस्तै मध्य प्रदेशमा मिर्गौला उपचार केन्द्र शुरू गरिने भएको छ। बजेट वक्तव्य मार्फत अर्थमन्त्री वाग्लेले मध्य प्रदेशमा मिर्गौला उपचार केन्द्र र ट्रामा सेन्टर शुरू गर्ने बताउनु भएको हो।
1: सरकारले आगामी 5 वर्षभित्र 100% नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ। 3 वर्षमा 65% नागरिक र 5 वर्षभित्र 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने सरकारको लक्ष्य छ। आगामी 5 वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट 24 घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्ने सरकारको दावी छ।
0: सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट छिट्टै बाहिर निकाल्ने घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर वाग्लेले बजेट वक्तव्य मार्फत नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट छिट्टै बाहिर निकाल्ने घोषणा गर्नुभएको हो। सरकारले कर संरचनामा भारी फेरबदल गरेको छ। अर्थमन्त्री डाक्टर वाग्लेले बजेट भाषण मार्फत आयकर छूटको सीमा दोब्बर बनाइएको बताउनुभयो। अब व्यक्तिका लागि 10 लाख कायम गरिएको छ। 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ। विद्यमान 11 तहको भन्सार दर 7 तहमा सीमित गरिएको छ भने 360 वस्तुका लागि आएको अन्तशुल्क खारेज गरिएको छ। भन्सार बिन्दुमा संकलन हुने गरिएका कर एकीकृत गरी हरित करमा समाहित हुनेछ।
1: सरकारले आगामी आर्थिक वर्षमा थप 15,800 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य लिएको छ। सरकारले पहाड़ी तथा हिमाली क्षेत्रका कृषियोग्य टारमा लिफ्ट सिंचाई प्रणाली मार्फत भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन 80 करोड़ बजेट विनियोजन गरिएको बताएको छ। पहाड़का टारहरूमा लिफ्ट सिंचाई आयोजनाबाट आगामी वर्ष 2,230 हेक्टर जमीनमा थप सिंचाई सुविधा विस्तार गरिने बताइएको छ। यस्तै कृषि क्षेत्रमा कायम पुरानो अनुदान नीतिको विस्थापन र नयाँ नीति लागू गर्नुका साथै अनुदान रकमको दुरूपयोग रोक्ने अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले बताउनुभयो।
2: न्यूनतम 2 करोड़सम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु। उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म यस्तो अनुदान वार्षिक 10% दरले शोध भर्ना हुनेछ। वास्तविक कृषकलाई उन्नत बिउ मल सिंचाई विद्युत तथा कृषि बीमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरूपयोग रोक्नेछौं। कृषि र पशु बीमामा 80% अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउँदै लैजाने दिशा तय गरेको छु।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा गर्नु।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 7171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। हेटौडा काठमाडौँ प्रवेश

0: छोटो दूरीको वैकल्पिक मार्ग हेटौडा कुलेखानी फाखेल सड़क एक महिनाका लागि बन्द गरिएको छ। बागमती प्रदेशको राजधानी हेटौडा र संघीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको हेटौडा कुलेखानी फाखेल फर्पिङ सड़क खण्ड आजदेखि एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको हो। पूर्वाधार विकास कार्यालय हेटौडाले निर्माण कार्यका लागि सड़क बन्द गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई आग्रह गरे अनुसार उक्त सड़क बन्द गरिएको हो।
1: मन्दिरमा आगो लगाइदिने घोषणा गरेका जनक परियारलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। रूकुम पश्चिमको 8-20 कोट नगरपालिका 12 घर भई काठमाडौँको टोखा बस्ने परियारलाई अनुसन्धान गर्न चार दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभयो। आज टोखाबाट पक्राउ परेका परियार विरूद्ध प्रहरीले धार्मिक भावनामा आघात पुर्याएको कसूरमा अनुसन्धान गरिरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र हिजबुल्लाह बीच युद्धविराम भए पनि लेबनानमा विगत 7 दिनमा 15 बालबालिकाको मृत्यु भएको र 62 जना घाइते भएका संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय बालबालिका मामिला हेर्ने निकाय युनिसेफले यो तथ्याङ्क आश्चर्यजनक रहेको भन्दै अन्तर्राष्ट्रिय मानवीय कानून अनुसार द्वन्दमा बालबालिकाको संरक्षण गर्नुपर्नेमा जोड़ दिएको छ। युनिसेफका प्रवक्ता रिकार्डो पिरेसले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा लेबनानको जनस्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी पछिल्लो एक हप्तामा 77 जना बालबालिकाको मृत्यु भएको जानकारी दिनुभएको हो। यी बच्चाहरूमध्ये अधिकांश दक्षिण लेबनानमा हवाई आक्रमणबाट प्रभावित भएका थिए।
1: अब खेल समाचार। सरकारले प्रमुख 8 शहरमा 5 वर्षभित्रमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ। सरकारले लहान काठमाडौँ पोखरा वीरेन्द्रनगर सुर्खेत र धनगढ़ीको क्षेत्रमा कम्तीमा 2000 क्षमताका इण्डोर मल्टिपल स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्ने घोषणा पनि गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मूलपानी क्रिकेट रंगशाला तथा एकाडेमी विराटनगरको गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला को निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने जानकारी गराएका हुन्। यस्तै आगामी आर्थिक वर्षमा 8000 दर्शक क्षमताका 10 वटा फुटबल रंगशालामा फ्लड लाइट जडान हुने भएको छ। सरकारले खेलकुद क्षेत्रका लागि आगामी आर्थिक वर्षका लागि 4 अर्ब 3 करोड़ रूपियाँ विनियोजन गरेको छ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक, कर्मचारीको तलब बढ़्यो, व्यक्तिगत करको दायरा घट्यो।
1: शहरी पूर्वाधार विकासका लागि 2 खर्ब 86 अर्ब 28 करोड़ विनियोजन। शिक्षामा 2 खर्ब 18 अर्ब र स्वास्थ्य क्षेत्रमा 1 खर्ब 1 अर्ब 95 करोड़ छुट्याइयो।
0: नेपाल औषधि लिमिटेडलाई सक्षम बनाइने, नेपाललाई ग्रेलिस्टबाट छिट्टै बाहिर निकाल्ने घोषणा।
1: लेबनानमा पछिल्लो 7 दिनमा 15 बालबालिकाको मृत्यु भएको राष्ट्रसंघको दावी। द्वन्दमा बालबालिकाको संरक्षण गर्नुपर्नेमा जोड़।
0: र खेलकुद क्षेत्रका लागि 4 अर्ब 3 करोड़ रूपियाँ विनियोजन। 8 शहरमा 5 वर्षभित्रमा आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश विदा हुन्छ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लूकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौड़ालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौड़ा। प्रोपाइटर पासा राजु। मोबाइल 98063 13195 र 98400
4: 68 15 368
5: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने के भए दाई पैसा भएपछि नि के को तनाव हो र
6: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भछु
7: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सीपीभीसी पीभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा सात घर तल प्रोप्राइटर महेश थापा फोन 065414236 मोबाइल 9856078302 र 9846078302
8: बिस्तारै चलाउनुस् न दाई हतार गरेर कता पुग्नु छ र
9: हो भने ज्यान भन्दा ठूलो कुरा त केही छैन नि सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि
8: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
9: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
8: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
10: ए सबिना यस्तो हतारमा कता हो
11: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
10: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
12: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9864078528 र 9908216142

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुले गौड़ा वा इन डिपार्टमेंट भवन संगे मोबाइल 9856324093 और 9856338073।
2: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
3: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
2: त्यसो भए सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
3: हो र के खास छ त इलाइट सिएमा
2: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
3: ओहो अनि लोकेसन
2: बानेश्वर काठमाडौँ सम्पर्क 01-5914-284 97-164-65-37 लिमिटेड सिट ढिला नगर्नुहोस्
3: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
4: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित
5: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: स्कूल कॉलेज मा तपाईको प्रतिभा
1: हमने खुशी सकिन दिन हेरेर गयो जुन घामले भन्थ्यो
0: फ्रेंड्स गॉसिप
2: यो जीवन क्लासमा पस्ने कस्तो सोझो भएन आथ्यो नि त है
0: नडाक
3: अनि धेरै रमाइला कुराकानी र जानकारीहरू कार्यक्रम स्कूल कॉलेज मा मात्र रेडियो ढोरमा राही 103.8 मेगाहर्ज मा हरेक बिहीबार शनिबार अनि आइतबार साँझ 6 बजेको नेपाल खबर पछि करिब 7 बजेसम्म
4: विषालु काँडा जस्तो हुँदो रहेछ सोखो माया मनमा माया बाँकी नै छ तिमीले घात गर्दा पनि माया मारे जस्तो लाग्छ

0: नमस्ते अनि स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाई हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhurbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शुक्रबार बेलुकी 6 बजेको थाहा खबरपछि 7 बजेसम्म सुन्न सक्नुहुन्छ भने यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्छौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता अनु मल्ल रहेको छु। शुक्ला गण्डकी नगरपालिका 6 भुरुङ्गेमा अवस्थित सूर्योदय इंग्लिश बोर्डिङ विद्यालयमा कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीसँगको कुराकानी तर्फ लागौं है त।
1: सम्पूर्णमा नमस्कार, म बिनु आले, सूर्योदय इंग्लिश बोर्डिङ स्कूल प्रिन्सिपल। हामीले चाहिँ यो वर्षको शैक्षिक सत्रमा केही विद्यार्थीहरूलाई यो पढाइको साथसाथै सिपमूलक शिक्षा को लागि पनि हामीले केही योजनाहरू हाम्रो रहेको छ, जसमा चाहिँ हामीले अलिकति विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक स्तरलाई उकास्नको लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत यो रेडियो शिक्षा को लागि ढोरबराई एफएमले जुन प्रत्येक हप्ता बुधबार स्कूलमा आएर रेकर्डिङ विभिन्न शीर्षकमा विभिन्न उनीहरूमा रहेको प्रतिभालाई उजागर गर्नको लागि जुन रेकर्डिङहरू भइरहेको छ त्यसबाट विद्यार्थीहरूमा एउटा नयाँ खालको उनीहरूमा ऊर्जा थपिएको छ। उनीहरूले आफूभित्र लुकेको प्रतिभालाई सजिलैसँग राख्न सकेका छन्, जसले गर्दा उनीहरूमा एक खालको सिक्ने र आफूले जानेका कुराहरू सिकाउने यो खालको उनीहरूमा चाहिँ सिप बढेको छ। यो मलाई असाध्यै खुसी लागेको छ र सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूलमा हाल 708 जना विद्यार्थीहरू अध्यापन गरिरहेका छन्, विभिन्न भेगबाट आउने गर्दछ। र अहिले हाम्रो मुख्य उद्देश्य र टार्गेट भनेको के भने विद्यार्थीहरूलाई बाल मैत्री रूपमा चाहिँ विद्यालयमा पठन पाठन गराउनु हो। विद्यालयलाई एउटा पारिवारिक वातावरणमा चाहिँ उनीहरूले धेरै कुराहरू सिकोन्, सिपमूलक कुराहरूमा चाहिँ उनीहरू बढी ध्यान दिउन्। एउटा पढाइ त एउटा सीमित क्षेत्रमा मात्रै उनीहरूले काम उनीहरूमा चाहिँ काम लाग्ने हो भने यो सिपमूलक शिक्षा, जीवनोपयोगी शिक्षालाई चाहिँ अलिकति बढी त्यसप्रति चाहिँ बढी हामीले ध्यान दिएर उनीहरूलाई अगाडि लान सक्यौँ भने उनीहरूले जीवनमा को कुनै पनि क्षणमा उनीहरूलाई यो शिक्षाले चाहिँ अत्यन्तै राम्रो उनीहरूमा चाहिँ प्रतिभा उजागर गर्न सहयोग गर्छ भन्ने हेतुले पनि हामीले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै यो रेडियो कार्यक्रम पनि यही मध्येको एउटा कार्यक्रम हो। र यहाँहरूले प्रत्येक शुक्रबार साँझ 6:15 बजे चाहिँ यो कार्यक्रम सुन्न नबिर्सिनु होला भन्दै म अभिभावकलाई यो सानो आग्रह अनुरोध पनि गर्न चाहन्छु। हस्त, धन्यवाद।
2: It's me, Ditaba. Today I would like to say a few words about the environment. Environment is everything such as air, water, land, plants, animals and people. The environment is very important in our life. A clean environment keeps us healthy and safe. Nowadays, pollution and cutting down trees are harming nature. We should protect the environment by planting trees, saving water and keeping our surrounding clean. Let us work together to make our earth green and beautiful. Thank you.
3: Namaskar, my name is David Guru. I am a teacher. Today I am going to talk about म चाहिँ गिटारिस्ट, सिङ्गरमा चाहिँ हुनुहुन्छ आरव केसी, सुबिन राम। सुनेर साथ दिनुभयो।

0: कुराकानीलाई अगाडि बढाउँदै गर्दा अहिलेको लागि भने मसँग तीनजना बहिनीहरू हुनुहुन्छ र उहाँहरूले चाहिँ के विशेष लिएर आउनु भएको छ कुराकानीतर्फबाट अगाडि बढौँ। पहिला हामी यता छेउबाट जान्छौँ। यहाँको शुभ नाम के होला?
1: अर्पणा थापा।
0: अनि हजुरको? अनि हजुरको?
1: सिमरन सारो मगर।
0: सिमरन सारो मगर, अर्पणा अनि प्रासना, तपाईँहरूले आज हामीलाई के सुनाउँदै हुनुहुन्छ नि?
1: गणतन्त्रको बारेमा। आज गणतन्त्र दिवसको सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै शुभकामना।
0: धेरै धेरै शुभकामना सँगसँगै गणतन्त्रको दिवसको बारेमा चाहिँ साथीहरूले सुनाउँछु भन्दै हुनुहुन्छ र कसरी सुरु गर्दै हुनुहुन्छ नि?
1: हामीले आज एउटा संवाद लिएर आएका छौँ, सोही साथीहरूलाई गणतन्त्रको बारेमा संवाद मार्फत जानकारी दिँदैछौ।
0: संवादको मार्फत चाहिँ बहिनीहरूले आज हामीलाई गणतन्त्रको बारेमा ज्ञान दिँदै हुनुहुन्छ भने त्यो भन्दा अगाडि चाहिँ थोरै कुराकानी गरौँ होइन। तपाईँहरूको पनि हामी प्रतिभा सुन्छौँ नि। तपाईँहरू चाहिँ कति कक्षाबाट हुनुहुन्छ अरे? 8 कक्षा एउटै क्लासबाट हुनुहुन्छ हो? अनि तपाईँहरूको पढाइ चाहिँ कस्तो हुँदैछ?
1: राम्रो
0: राम्रो, तपाईँहरू भन्दा पनि राम्रो छ
1: होला।
0: अनि यहाँबाट चाहिँ अब प्रोग्राम स्टार्ट गर्नुभन्दा पहिला चाहिँ अब साथीहरूलाई चाहिँ के भन्नु मन लागेको कुराहरू छ?
1: राम्रो छ, पढ्नु होला। गर्मी भयो भन्दैमा धेरै आइसक्रिमको आइटमहरू नखानुस् है।
0: अब भने हामी सुरु गर्छौ। ल सुरु गरौँ है त। आर यु अल रेडी?
1: नमस्ते सिमरन, आज जेठ 15 गते गणतन्त्र दिवसमा तिम्रो विद्यालयमा केही विशेष कार्यक्रम छ कि क्या हो?
2: नमस्ते अर्पणा, होइन, आज हाम्रो कलेजमा गणतन्त्र र त्यसको महत्व भन्ने विषयमा प्रकृत कला प्रतियोगिता छ, म पनि भाग लिँदैछु, त्यसैले तयारी गर्दै थिएँ।
3: वाह, धेरै राम्रो। तर नि सिमरन, यो गणतन्त्रलाई तिमीले कसरी बुझेकी छौ? म सजिलो भाषा सिकाइदेऊ न।
2: एकदम सरल छ प्रश्न। गणतन्त्र भनेको यस्तो व्यवस्था हो जहाँ देशको सर्वोच्च पद जस्तै राष्ट्रपतिमा कुनै राजाको छोरा वा वंश होइन, ताकि जनताले चुनेको प्रतिनिधि हुन्छन्। त्यसमा शक्ति कुनै एउटा परिवारमा सीमित हुँदैन, जनता नै सर्वोपरि हुन्छन्।
1: ए भनेपछि जनताका छोरा छोरी नै देशको प्रमुख गुण पाउने व्यवस्था नै गणतन्त्र हो?
2: बिल्कुल सही। पहिले राजतन्त्र गर्दै राजाको छोरा नै राजा हुन्थ्यो, चाहे उनी योग्य हुन् वा नहुन्, तर गणतन्त्रमा योग्यता, दक्षता र जनताको विश्वास भएका जुनसुकै नागरिक पनि देशको उच्च ओहिदामा पुग्न सक्छन्। यसले सबै नागरिकलाई समान अवसर दिन्छ।
3: कुरा त एकदम सही हो, तर नेपालमा गणतन्त्र आएको यतिका वर्ष भइसक्दा पनि जनताको सोच जस्ता विकास र परिवर्तन त महसुस गर्न पाएका छैनन् नि, किन होला?
2: तिम्रो प्रश्न एकदम सही हो प्रश्न। गणतन्त्र आफैमा खराब व्यवस्था होइन, यो त एउटा सुन्दर जग हो, तर यसलाई चलाउने नेताहरू दरदर्शी र इमान्दार हुन नसक्दा जनतामा केही निराशा छाएको पक्कै हो। व्यवस्था बदलिए पनि कतिपयको प्रविधि बदलिएका छैन।
1: सही भन्यो, यसको मतलब व्यवस्था दोषपूर्ण होइन, बरु त्यसका सही सदुपयोग हुन नसकेको
2: हो। त्यही त हो नि, गणतन्त्रले हामीलाई स्वतन्त्र र अधिकार दिएको छ, अब यसलाई सफल बनाउन हामी नागरिक पनि सचेत हुनुपर्छ र सही नेता छान्न सक्नुपर्छ।
3: तिम्रो कुरा सुनेर मलाई धेरै स्पष्ट भयो सिमरन, आजको प्रतिष्ठित कलाको लागि तिमी धेरै धेरै शुभकामना।
2: धेरै धेरै धन्यवाद अर्पणा।
0: हजुर बहिनीहरूले चाहिँ अब सुरुवातीबाट नै अब गणतन्त्रको बारेमा चाहिँ हामी आज विस्तृत जानकारी गराउँदैछौ संवाद मार्फत भनेर भनिराख्नु भएको थियो र सही स्वरूप चाहिँ उहाँहरूले कस्तो मिठो अनि छोटो मिठो रूपमा चाहिँ अब गणतन्त्रको बारेमा चाहिँ स्पष्ट पनि पारिसक्नु भएको छ भने आज गणतन्त्र दिवसको यहाँहरू सम्पूर्णलाई चाहिँ धेरै धेरै शुभकामनाको साथमा अब थोरै कुराकानी गरौँ। तपाईँहरूको पछिल्लो समयको पढाइ कस्तो हुँदैछ अरे? राम्रो। अनि हुन्छ नि कसैलाई चाहिँ अब बिहान सधैँको एउटै टाइम सेड्युल हुन्छ नि, बिहान स्कुल आऊ, पढ घर जाऊ, फेरि होमवर्क गर, अनि त्यो समय सँगसँगै अब अहिले पछिल्लो समय ट्याक्कै 4 दिन बिदा पनि छ, यो समयहरू चाहिँ यहाँले कसरी बिताइराख्नु भएको छ त नि?
1: मैले चाहिँ यो छुट्टीमा चाहिँ सधैँको सेड्युलको टाइम भन्दाखेरि चाहिँ अलिक फरक तरिकाले आफूलाई मन परेको कुराहरू गरेको छु र साथै पढाइलाई पनि ध्यान दिएको छु। साथीहरूसँग घुमेर खेलेर रमाउने खालीको समयमा फ्यामिली अथवा साथीहरूसँग इन्टरटेनमेन्ट गर्ने, त्यसरी नै समय बिताइरहेको छु।
3: पढाइ सँगसँगै आफूलाई मन परेको कुराहरू गरेर माइन्ड चाहिँ अलिकति फ्रेस गराइरहेको छु.
0: अलिकति माइन्ड चाहिँ फ्रेस गराइराख्नु भएको छ. अनि कोही साथीहरू चाहिँ कस्तो हुनुहुन्छ भन्दा फेरि जस्तै अब छुट्टी हो भन्यो भने चाहिँ अब गएको दिनदेखि चाहिँ अब कपी किताब पनि नखोल्ने होइन, अब बाहिर बाहिर घुम्ने हिँड्ने डुल्ने गर्नुहुन्छ. त्यस्तो साथीहरूलाई चाहिँ के भन्नु मन लाग्छ तपाईँहरूलाई?
1: छुट्टी हो भन्दैमा पढाइलाई चाहिँ बिर्सिनु भएन.
3: प्यारेन्ट्सहरूको भनेको चाहिँ मान्नुपर्छ, धेरै दुःख दिनु हुँदैन.
1: गर्मीको मौसम छ, धेरै बाहिर नहेर्नु, बिरामी पनि हुन सकिन्छ. राम्रोसँग पढ्नु होला,
0: राम्रोसँग पढ्नु होला. अनि साथीहरूले चाहिँ अब धेरै म्यासेजहरू पनि दिइसक्नु भएको छ. अब भने अब अन्तिममा हामीसँग एकजना बहिनीको पनि पालो दिन बाँकी नै छ. सो अब भने गफ अब बिस्तारै बिस्तारै टुङ्गाउँ है. तपाईँहरूलाई जाँदा जाँदै चाहिँ अब श्रोता साथीहरूलाई के भन्नु मन लागेको छ? अब घरमा प्यारेन्ट्सहरूले पनि सुनिराख्नु भएको छ होला. रेडियो प्रोग्राम मार्फत चाहिँ के भन्नु मन लागेको छ? ल राखिदिनुहोस्.
1: सबैजनालाई गणतन्त्र दिवसको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु. र हिजोको ईद पनि राम्रोसँग मनाउनु भयो होला. धन्यवाद.
3: रेडियो जस्तो प्रोग्रामहरूमा चाहिँ अलिकति ट्यालेन्ट दिनु होला र फ्राइडे चाहिँ एकदम एक्टिभ भएर पार्टिसिपेट दिनु होला.
1: टिचरहरूले भनेको मान्नु, समयमा गृह कार्य गर्नु, समयमै पढ्नु. धन्यवाद.
0: थ्याङ्क यू. हजुर, अहिले भने अन्तिम सहभागी एकजना बहिनी हुनुहुन्छ मसँग, उहाँसँगको कुराकानी तर्फबाट चाहिँ अगाडि बढिहालौ. नमस्कार, स्वागत छ प्रोग्राम स्कुल कलेजमा.
4: नमस्कार, धन्यवाद.
0: यहाँको शुभ नाम चाहिँ के हो नि?
4: आस्का थापा.
0: आस्का थापा, तपाईँको घर चाहिँ कहाँ हो नि?
4: भोटे पानी.
0: भोटे पानी. अनि तपाईँको पढाइ कस्तो हुँदैछ आस्काजी? राम्रै हुँदैछ है. अनि तपाईँ कति कक्षाबाट हुनुहुन्छ?
4: म आठ.
0: आठबाट. अनि तपाईँको कक्षामा चाहिँ कतिजना स्टुडेन्टहरू हुनुहुन्छ, के छ अब सेक्सनहरू थाहा छ?
4: हाम्रो क्लासमा चाहिँ 31 स्टुडेन्टहरू हुनुहुन्छ, अनि सेक्सन चाहिँ ए हो.
0: भनेपछि बी सेक्सन पनि छ है. साथीहरूले चाहिँ अघि जानकारी पनि दिँदै हुनुहुन्थ्यो. अनि तपाईँको पढाइ सँगसँगै अब टिचरहरू चाहिँ के कस्तो हुन्छ? अब कसैले चाहिँ अब सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुलको टिचर चाहिँ कस्तो कस्तो हुनुहुन्छ नि भन्यो भने चाहिँ के भन्नुहुन्छ? तपाईँको जवाफ चाहिँ के होला?
4: सबै राम्रै हुनुहुन्छ, अनि माया गरेर पढाउनुहुन्छ, नबुझेको कुराहरू सिकाइदिनुहुन्छ.
0: नबुझेको कुराहरू सिकाउनुहुन्छ, कस्तो मिठो कुरा है. यो कुराकानी सँगसँगै आफ्नो ट्यालेन्ट राख्नुभन्दा अगाडि केही कसैलाई सम्झना सन्देश के राख्नु अहिले छैन है. ल अब अन्तिममा हामी म्यासेज सँगसँगै पनि छुट्टिन्छौँ. त्योभन्दा अगाडि तपाईँको ट्यालेन्ट पनि हामी सुनिहाल्छौँ. आज हामीलाई के सुनाउँदै हुनुहुन्छ?
4: हाउ रेनबो इज फर्म्ड.
0: हाउ रेनबो इज फर्म्ड. इन्द्रेणी चाहिँ अब कसरी बन्छ भनेर हाम्रो आस्काजीले चाहिँ हामीलाई सुनाउँदै हुनुहुन्छ. ढिला नगरी सुरु गरौँ. 1, 2, 3 गो.
4: अ रेनबो इज फर्म्ड व्हेन सनलाइट पासेस थ्रु वाटर ड्रपलेट्स इन द एयर सच एज आफ्टर अ रेन शावर. व्हेन द लाइट इन्टर्स द वाटर ड्रपलेट इट शोज डाउन एन्ड बेन्ड्स अ प्रोसेस कॉल्ड रिफ्रेक्शन. The different colors of light bend at slightly different angles due to their wavelength causing them to separate its spectrum of color. The light then reflects off the back of the water droplets and reflects again as it exits the droplet. The different color of light continue to bend at slightly different angles causing them to spread out further and form an arch of colors in the sky. The order of colors in a rainbow from the top of the arch to the bottom is always red, orange, yellow, green, blue, indigo and violet. Arrow YZBIV. The size and shape of the rainbow depend on the position of the observed and size and shape of the water droplets in the air. Thank you.
0: हजुर, अघि सुरुवातीमा पनि एकजना बहिनीले चाहिँ सुनाउनु भएको थियो होइन, अब इन्द्रेणी चाहिँ के कसरी लाग्छ भन्दै हुनुहुन्थ्यो भने. अनि किन होला यहाँलाई चाहिँ अब यो खालको टपिक ल्याउनु मन लागेको आज?
4: इन्द्रेणी हामीले हेर्छौँ पनि र अब कसरी बन्छ भनेर त्यो थाहा छैन होला, त्यही भएर त्यसको लागि सुनाउन मन लाग्यो.
0: सुनाउन मन लाग्यो अनि सुनाइसक्नु भएको छ भने अब चाहिँ हामी कार्यक्रमको अन्ततर्फ पनि छौँ. अनि जाँदा जाँदै हाम्रो श्रोता साथीलाई चाहिँ के म्यासेज दिन चाहनुहुन्छ, के भन्नु मन लागेको छ?
4: अहिलेको मौसम चाहिँ धेरै कम्बाइन खालको हो, जाडो पनि छ, गरम पनि हो, चिसो पनि हो. त्यसै कारणले चाहिँ अत्याधिक पानी पिउनु होला, अनि बिहान बेलुका अलि न्यानो रहनु होला. विशेष आफ्नो स्वास्थ्यको ख्याल राख्नु है त. थ्याङ्क यू.
0: हजुर, अहिलेको लागि भने मसँग अघि आफ्नो ट्यालेन्ट राख्दै गर्नुभएको बहिनी हुनुहुन्छ अर्पणाजी, र उहाँले चाहिँ एउटा छोटो मिठो गजल लेख्ने मान्छे भनेर चाहिँ एउटा गजल सुनाउँछु भन्दै हुनुहुन्छ. उहाँको गजल सुन्नतर्फ हामी लागिहालौँ है त.
5: मलाई देखि सबै भन्छन् गजल लेख्ने मान्छे, तर म जिन्दगीको हलचल लेख्ने मान्छे। दुनियाँको नजरमा गीत या गजल लेखे, तर आफ्नै वेदनको चल अचल लेख्ने मान्छे। लक्ष्य आफ्नो बिर्सिएर समयको भुमरीमा निसासिँदै बिताएको पल पल लेख्ने मान्छे। गाटो फुकी मेरो आँखाभरि छल्किँदा अनायसै मन जाग्ने तरतर लेख्ने मान्छे। कोही होला यस्तो मूर्ख, म मनसँग बोल्छु, आफ्नैसँग संवाद गरी छलफल लेख्ने मान्छे। धन्यवाद। फेरि यो सुनौलो अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद। मैले आफ्नो प्रतिभा पाएसम्म राखे, यहाँले पनि आफ्नो ट्यालेन्टहरू खुलेर राख्नुहोला, नडराई रेडियो प्रोग्रामहरूमा भाग लिनुहोला।
6: आजको श्रृंखला तयार गर्नको लागि हामी रहेका थियौं शुक्ला गण्डकी छ भुरुङ्गेमा अवस्थित सूर्यदय इंग्लिश बोर्डिङ स्कूलमा, र यस विद्यालयमा अध्ययन गर्ने भाइ बहिनीसँगको रमाइलो कुराकानीको साथमा उनीहरूको प्रतिभालाई हामीले कार्यक्रममा स्थान दियौं भने, फेरि पनि अर्को हप्ता यसरी नै भाइ बहिनीसँगको रमाइलो कुराकानीको साथमा उनीहरूको प्रतिभा लिएर त हाम्रो पुनः भेट हुने नै छ। कार्यक्रम के कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिँदै गर्नुहोला अनि सुन्दै गर्नुहोला प्रोग्राम स्कूल कलेज। नमस्कार।

0: ओहो भाउजू नमस्कार, स्कुल बस कुर्नु भएको अनि यति सानो बाबुलाई यति गरुङ्गो किताको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
1: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
0: के केमा बानी पार्नुहुन्छ भाउजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ अनि फेरि उसलाई होमवर्ककै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
1: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
0: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
1: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
2: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जङ्क फुडको प्रयोग नगरौं, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
3: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
4: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है। हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन? हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र? पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9864883522।
6: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
5: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
6: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
5: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
6: शरण एन्ड सुसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
5: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
7: ल किन हो आन्टी दिदी, त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्नु कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
10: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त, म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453005।
13: सधैँ पसलबाट बोरा घिसारिया छ खा छ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाइने हुन्थ्यो नि बुहारी।
14: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
13: ए हो र, ल त ल,
15: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0658414222 र 9850621692।
16: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नाता, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
17: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।
18: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
19: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
18: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
19: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
18: प्रोप्राइटर थान प्रकाश नेउपाने, 9856033878।
20: प्रशांत नेउपाने 9846269625।
21: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
22: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
21: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
23: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
21: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
23: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
21: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
22: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
24: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
25: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
26: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
25: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
27: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9805028 र 9460769246।
28: पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
29: नै बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, म त बिरामी होइएला।
30: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
31: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
32: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
33: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फर्म वितरण भइरहेको छ।
34: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
33: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856348085 सम्पर्क गर्न सकिनेछ।
34: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
0: मम्मी भोक लाग्यो खाजा खाऊ न
26: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
0: हस मम्मी
1: मैले सुने छोरी ल जाम हिँडा
26: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
34: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
26: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9808-28144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
34: बीजी मोमो हाउस दुलीगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
2: साइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
26: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
5: सुन त माइली गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
2: ए हो र हस् दाई म आजै जान्छु
34: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
26: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एक्ले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891 होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
5: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
26: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
23: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
30: 103.8 अन्तर्मनको आवाज
6: स्टेशन 1 स्टुडियो टाइम
7: अहिले साँझको 7 बज्यो
23: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
8: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
26: धोरबाराही हाइलाइट्स को साथमा
34: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
26: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
9: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी श्रेया गुरुङसँगै लक्ष्मी सुनारको स्वागत छ ढोरबाराही हाइलाइट शुरू गरौं आजका समाचारका मुख्य शीर्षकहरूबाट
10: सरकारी निकाय खारेज गरिने सरकारले 5 वर्षभित्र 100% नागरिकलाई स्वच्छ खाने पानी उपलब्ध गराउने
9: नवयुवा आन्दोलनको दोषा भएका सरकारी भवनको पुनः निर्माण गर्न बजेटमै व्यस्त 21% ले बढे कर्मचारीको तलब
10: क्षेत्रमा व्यापक पुनर्संरचना हुने गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन
4: कृषि क्षेत्रको पुनर्स्थापना सरकारको शीर्ष प्राथमिकतामा 25 प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको घोषणा र काबा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानलाई
10: सरकारले 21 सरकारी निकाय खारेज गर्ने भएको छ। आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनिम बाग्लीले यो जानकारी गराउनु भएको हो। अर्थमन्त्रीका अनुसार 31 निकाय खारेजले 6 निकाय मर्ज 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गरिने भएको छ। अहिले कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्चस्तरीय कार्य सम्पादन कुशल र जवाफदेही हुने गरी कर्मचारी र सुरक्षा निकायको कर्मचारीको सेवा सुविधा निरन्तर रूपमा वृद्धि हुने प्रबन्ध मिलाएको बताउनु भएको हो। साधारण खर्चमा मितव्ययिता कायम गरिने अर्थमन्त्री वाक्यले उल्लेख गर्नुभएको छ।
4: सरकारले 35 नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा आगामी आर्थिक वर्षदेखि शुरू गर्ने भएको छ। संघीय संसदको संयुक्त बैठकमा आज अर्थमन्त्री डाक्टर सलीम बाग्लीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 को बजेट व्यक्त व्ययमा घर जग्गा खरिद बिक्रीलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको उल्लेख गर्नुभएको छ। घर जग्गा सम्बन्धी व्यवस्था सहज बनाउन जग्गा धनी संकेत नम्बर सेवा शुरू गरिने पनि उहाँले बताउनु भएको छ। यसबाट जग्गा रोक्का फुकुवा खरिद बिक्री तथा राजस्व संकलन पनि सहज हुने विश्वास गरिएको छ। भूमिहीन दलित अव्यवस्थित बसोबासी र सुकुम्बासीको समस्या आगामी आर्थिक वर्षमै समाधान गरी व्यवस्थापन गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ।
10: सरकारले कर्मचारीको तलब 21% बढ़ेको घोषणा गरेको छ। अर्थमन्त्री सोनी वाक्रीले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शुरू तलब स्कूलमा 10% प्रोत्साहन भत्ता 10% र महँगी भत्तालाई निरन्तर दिने घोषणा गर्नुभएको हो। अर्थमन्त्री वाग्लेका अनुसार बजेट भाषण मार्फत न्यूनतम तलब 40,000 अधिकतम तलब 1,00,000 रूपियाँ भन्दा धेरै कायम भएको भाषण मार्फत न्यूनतम तलब 40,000 अधिकतम तलब 1,00,000 रूपियाँ भन्दा धेरै कायम भएको छ। विगत 4 वर्षदेखि कर्मचारीको तलब बढ़न नसकेको र यसबीचमा महँगी 17.3% बढ़ेको उहाँले बताउनु भएको हो।
4: सरकारले गएको भदौको नवयुवा आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुननिर्माण कार्यलाई प्राथमिकता दिने भएको छ। संघीय संसदको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सलीम बाग्लीले यो जानकारी दिनुभएको हो। उहाँले जजरकोट रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त र सरकारी आवास पुननिर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरिएको बताउनु भएको छ। अहिलेसम्म सड़क सञ्जालसँग नजोड़िएका पालिकाका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग जोड्ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बनाइने बजेटमा उल्लेख छ। अर्थमन्त्री वाग्लीले देशभर झोलुङ्गे पुल निर्माण गर्न 5,14,00,000,00,000 रूपियाँ बजेट विनियोजन गरेको बताउनु भएको छ।
10: सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने भएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाक्लीले आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा

0: पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा आगामी तीन वर्षमा 90% स्वास्थ्य बीमाको दायरामा ल्याइने लक्ष्य पनि राखेको अर्थमन्त्री वाग्देले बताउनु भएको हो।
1: सरकारले कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायको रूपमा स्थापित गर्ने घोषणा गरेको छ।
0: पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा आगामी तीन वर्षमा 90%

0: 84 को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर शर्मी वाग्लेले कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको उल्लेख गर्नुभएको छ। कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणको सम्पूर्ण इको सिस्टम सुधार गर्ने उहाँले घोषणा गर्नुभएको छ। याक पालनामा कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व बढ़ाउन प्रोत्साहित गर्ने नीतिले कृषिलाई सम्मानजनक र लाभमुख व्यवसायका रूपमा रूपान्तरण गर्ने उहाँले बताउनु भएको छ। न्यूनतम 2 करोड़सम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पूँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पायलट कार्यक्रमको तयारी गरेको उहाँले सुनाउनु भएको छ। कृषि र पशु बीमामा 80% प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान हटाउँदै लैजाने दिशा तय गरिएको उहाँले बताउनु भएको छ।
1: सरकारले महिलाहरूका लागि आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने घोषणा गरेको छ। शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनी वाग्लेले महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन घोषणा गर्नुभएको हो। आगामी वर्षदेखि काठमाडौँ उपत्यका लगायतका प्रमुख शहरी सड़कको नियमित मरमत सम्भार गरी धूलोमुक्त एवं खाल्डाखुल्डी मुक्त बनाउने भन्दै उहाँले सड़कको राष्ट्रव्यापी मरमत सम्भार अभियानका रूपमा सञ्चालन गर्न रू 28.52 अर्ब विनियोजन गरेको उहाँले जानकारी दिनुभएको छ। राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्न र पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुचारू गर्न 3.17 अर्ब विनियोजन गरेको उहाँले बताउनु भएको हो।
0: सरकारले लगानी प्रक्रिया छिटो पारदर्शी र झन्झट मुक्त बनाउन लगानी एक्सप्रेस अवधारणा कार्यान्वयन गर्ने घोषणा गरेको छ। आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट पेश गर्दै अर्थमन्त्री डाक्टर शरी मुवाक्लेले आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्दै कम्पनी तथा उद्योग दर्तादेखि कर प्रणाली वित्तीय सेवा र भिसा आवेदनसम्मका सेवा एउटै डिजिटल संयन्त्रमा आबद्ध गरिने उहाँले बताउनु भएको छ। लगानीकर्ताले सूचना प्राप्ति अनुपालना प्रतिवेदन तथा जोखिममा आधारित निरीक्षण सेवा एउटै प्रणाली मार्फत पाउने व्यवसाय गरिने उहाँले बताउनु भएको छ। सरकारले लगानी बोर्डबाट स्वीकृत भएका परियोजनाले पुनः अन्य सरकारी निकायबाट छुट्टै स्वीकृति लिन नपर्ने कानूनी व्यवस्था गर्ने पनि घोषणा गर्नुभएको छ। त्यस्तै स्वीकृत परियोजनासँग सम्बन्धित अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउने उहाँले बताउनु भएको छ। शेयर हस्तान्तरण कर चुक्ता सम्पत्ति मूल्याङ्कन ऋण भुक्तानी लाभांश वितरण तथा लिक्विडेशन प्रक्रियालाई समेत सरल बनाइने सरकारको योजना छ। सरकारले यी सुधार मार्फत विदेश तथा स्वदेशी लगानी आकर्षित गर्दै लगानी र मुनाफा फिर्ता प्रक्रियालाई सहज बनाउने लक्ष्य लिएको छ।
1: राजतन्त्रात्मक व्यवस्था बदलेर संघीय लोक गणतन्त्र स्थापना भएको 1900 वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार गणतन्त्र दिवस मनाउँदै गर्दा सरकारवालाहरू गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र बाहेक अन्य हुन नसक्ने बताउँदछन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे गणतन्त्रभन्दा सुन्दर व्यवस्था नहुने भएकाले यसको सुदृढीकरण र जनस्तरसम्म परिवर्तनको आवास दिलाउनुको विकल्प नभएको बताउनुहुन्छ। प्रदेश सरकारबाट जनअपेक्षा बमोजिमका काम गर्ने प्रयास भएको जनाउँदै वहाँ विकास नीति सुशासन पारदर्शिता र जनविश्वासलाई सुदृढ़ गर्दै नागरिकले देख्ने सुन्ने र महसुस गर्ने गरी काम गर्न लागि परेको बताउनु भएको हो। गण्डकी प्रदेशसभा सदस्य सुकुम कुसुम बुढापुन गणतन्त्रले दिएका उपलब्धि जनतासम्म प्रभावकारी रूपमा लैजान सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुहुन्छ।
0: सरकारले आगामी 5 वर्षभित्र 100% नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ। आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर शरीम वाग्लेले 3 वर्षमा 65% नागरिक र 5 वर्षभित्र 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने बताउनु भएको हो। आगामी 5 वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट 2400 घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्ने उहाँले दावी गर्नुभएको छ।

0: नेपालले युरोपेली संघ ईयूको कालो सूचीबाट हटाउन आउँदो पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरिने भएको छ। अर्थमन्त्री सोनी बाग्लेले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नेपालले ईयूको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न पुसभित्र प्राधिकरणको पुनर्संरचना गरी नियामक र संचालकको पृथक भूमिका स्थापित गर्ने बताउनु भएको हो।
1: तपाईँ यति बेला साँझ 7 बजेको ढरबारा हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनु होला।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
4: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
8: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
6: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
2: अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
9: धेरै समय मोबाइल चलाएपछि क्या हो
2: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0635905065, मोबाइल 9816634372।
15: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न।
4: जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
15: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
16: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
17: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
18: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
17: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
18: हाम्रा विशेषताहरू
17: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
18: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
17: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
18: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
17: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0 65 571 479 र 9560 62 265।
1: विश्रामपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। सरकारले कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न सक्ने गरी नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले निशुल्क उपलब्ध गराउने मध्ये 25 प्रकारका औषधि उत्पादन गर्न सक्ने गरी लिमिटेडको क्षमता अभिवृद्धि गरिने बताउनु भएको हो। उहाँले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयका रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाइने दावी गर्नुभएको छ। अर्थमन्त्री वाग्लेले सार्वजनिक साझेदारी मोडेल पीपीपीमा देशका 7 वटै प्रदेशका अस्पतालहरूलाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रका रूपमा रूपान्तरण गरिने उल्लेख गर्नुभएको छ। वहाँले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गरिने बताउनु भएको छ।
0: तनहु जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला बनाउने अभियान अन्तर्गत थप 2 स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषित भएका छन्। पछिल्लो पटक भीमात नगरपालिका र बन्दीपुर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएसँगै जिल्लामा यो सफलता पाउने पालिकाको संख्या 6 पुगेको छ। यसअघि भानु, ब्यास, चुक्लागण्डकी नगरपालिका र म्याङ्ती गाउँपालिका घोषणा भइसकेका छन्। राष्ट्रिय खोप तालिका बमोजिम तोकिएका उमेर समूहका सबै बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि भीमात नगरपालिकामा एक विशेष कार्यक्रमका बीच सो घोषणा गरिएको हो। घोषणा कार्यक्रममा बोल्दै भीमात नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बालबालिकाको सुस्वास्थ्य नै नगरको समृद्धिको आधार भएको बताउनु भएको छ। कार्यक्रममा नगरपालिकाकी उपप्रमुख शारदा खनालले खोप कार्यक्रमलाई घर दैलोसम्म पुर्याएर सफल बनाउन अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गर्नुभएको हो। वहाँले नगरलाई पूर्ण खोपयुक्त राखी रहन स्थानीय अभिभावकहरूको सचेतना र सहभागिता अझै आवश्यक रहेकोमा जोड़ दिनुभएको हो। यसैगरी तोकिएको कार्यतालिका अनुसार बन्दीपुर गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ। दुवै पालिकाका कार्यक्रममा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सरकारवालाहरूलाई सम्मान समेत गरिएको थियो।
1: सरकारले काठमाडौँमा कृत्रिम बुद्धिमत्ता अर्थात आर्टिफिसियल इन्टेलिजेन्स एआई कम्प्युटर केन्द्र स्थापना गर्ने भएको छ। अर्थमन्त्री डाक्टर सरी मक्लीले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नेपाललाई एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरिएको बताउनु भएको छ। उहाँले हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युटर क्षमता उपलब्ध गराउने पनि उल्लेख गर्नुभएको छ।
0: सरकारले आगामी आर्थिक वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको लागि 1,53,00,00,000 बजेट विनियोजन गरेको छ। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनिम बाग्लेले यस्तो जानकारी दिनुभएको हो। उहाँले निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकिन गरिने समेत बताउनु भएको हो। उहाँले गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा निजी क्षेत्रसँग सहकार्य गरिने बताउनु भएको हो। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उडान गरिने बताउनु भएको छ। उहाँले प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गरिने बताउनु भएको हो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी उपराष्ट्रपति जेडी भान्साले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको छ। यद्यपि उपराष्ट्रपति भान्साले युद्धबारे सम्झौता हुनु अघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको बताउनु भएको बीबीसीले जनाएको छ। सम्झौतामा युद्ध विरामलाई 60 दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यका बारेमा वार्ता शुरू गर्ने उल्लेख छ। यसअघि हिजो अमेरिकी अधिकारीहरूले दुई देशलाई सम्झौताको एक खाले ढाँचामा सहमति भएको बताएको बीबीसीले जनाएको छ। तर यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले स्वीकृति दिइसकेका छैनन्। इरानी अर्ध सरकारी समाचार संस्था तस्नीमले यो सम्झौतालाई अन्तिम स्वरूप नदिएको वा पुष्टि नभएको भनेर लेखेको छ। गएको अप्रेल महिनाको शुरूमा युद्ध विराममा सहमति भएको थियो, तर त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकाल शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसैबीच अमेरिका र इरानले एक अर्कालाई युद्ध विराममा उल्लंघन नगरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित गरेको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्य पूर्वमा तनाव कायमै छ।
0: कास्किस्तानलाई हराउँदै इरानले काभा महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। गएको संस्करणको उपाधि पनि इरानले जितेको थियो। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आज भएको फाइनलमा इरानले कास्किस्तानलाई 3-1 सीटमा हराएको हो। इरानले पहिलो सेट 25-18, तेस्रो 25-15 र चौथो सेट 25-21 जितेको हो। कास्किस्तानले दोस्रो सेट 25-19 जितेको हो। यसअघि विजेता बनेको इरानले स्वर्ण र उपविजेता बनेको कास्किस्तानले रजत पदक जितेको छ। आजै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भएको हो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जितेको हो। नेपालले तेस्रो सेट 25-15 जितेको हो। यसअघि यो सँगै भारतले तेस्रो स्थानमा रहेर काँस्य पदक जितेको छ। नेपाल चौथो स्थानमा रहेको छ। घरेलु मैदानमा आयोजना भएका पछिल्ला 3 प्रतियोगितामा नेपाल पहिलो पटक पदकविहीन भएको हो। प्रतियोगितामा 8 टोली सहभागी रहेका थिए। समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स तथा समूह बीमा इरान, कास्किस्तान, श्रीलंका र बंगलादेश रहेका थिए।
1: सरकारले आगामी आर्थिक वर्ष खेलकुद क्षेत्रका लागि 4.3 करोड़ बजेट विनियोजन गरेको छ। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सरिम अग्लेले खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10 फुटबल रंगशालालाई फ्लड लाइट सहित स्तर उन्नति गरिने बताउनु भएको छ। प्रमुख आठवटा शहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने अर्थमन्त्री वाग्लेले बताउनु भएको छ।
0: यिनै खबरहरूसँगै हामी ढोरबराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनुपूर्व आजको मुख्य समाचारका शीर्षकहरू पुनः सुन्नुहोस्।

0: 31 सरकारी निकाय खारेज गरिने, सरकारले 5 वर्षभित्र 100% नागरिकलाई स्वच्छ खाने पनि उपलब्ध गराउने,
1: नवयुवा आन्दोलनका सरकारी भवनको पुनर्निर्माण गर्न बजेटमा व्यवस्था 81% बढ्यो, कर्मचारीको
0: स्वास्थ्य बीमा कार्यक्रममा व्यापक पुनः संरचना हुने, गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न निजी क्षेत्रसँग सहकारी गरिने,
1: कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा, 25 प्रकारका औषधि उत्पादन गर्ने सरकारको
0: अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी, युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित, हवस् त यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबाडा हाइलाइट्स अहिलेको लागि सकिएको छ, राति 10 बजेको ढोरबाडा हाइलाइट्सका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट सहकर्मी श्रेया गुरुङसँगै आज्ञा चाहन्छौ, नमस्कार।
2: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्, हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
3: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
5: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्ने भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
3: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ,
6: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
3: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420,
6: दीप मल्ल ठकुरी 9406041530।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: होइन हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460 61268 र 9560 60268।
10: 1960।
11: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
12: यस दुलैयौडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
11: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
13: हार्ट जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
11: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
13: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053।
15: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो उपचारको लागि भने
16: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
15: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
16: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
13: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
11: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
13: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
11: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
13: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
11: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665930369।
17: This is Radio Dhorbarahi 103.8 MHz.

छुआ चिसो पनि बरफ छ विश्व दुखी बोले शहर नेपाल रहेछ फरक नै अरू भन्दा अनुपम छ मेरो साल ढाल पनि नआइसा मेरो सामु खोक्रो खोलेको खाल पनि छयालिसको साल।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 560 23 420, 98 0141 54 674 र 98 460 23 420।
4: आज पनि भाटड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98 560 83 507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98 466 18 817।
8: अफिसबाट अमित सरको फोन।
9: पछि कलबाक गर्छु। सरी भगवान, आज पनि ढिला भयो।
10: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमा भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
11: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
12: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 13, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98 560 20 279।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
15: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
15: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98 560 33 398 र 98 465 10 950।
17: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो।
15: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेसनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
17: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
15: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
17: हाम्रा विशेषताहरू:
15: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
17: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
15: समेना गृह र छात्रावासको व्यवस्था,
17: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
15: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
17: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
15: फोन 0650414056, मोबाइल 9860608615, 9849715598, 9560443444 र 9413167788।
18: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
19: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
18: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, KYC अपडेट हुनुपर्नेछ आदि।
19: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
20: सधैँ यही आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनु हुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुत्दा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
15: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
21: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ECG, USG तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
22: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0654142333
15: र 9678161887।
23: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
24: शिक्षा बस्तीको IUM मा MBBS अध्ययनको सफलता तथा सार्थक सुवेदीको IUE इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमीक्षा राणा भाट, तृष्णा परियार र मल्लिका सिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
23: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा CSIT मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। BBA, BHM लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
24: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
23: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
25: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर JCA स्कुलमा शैक्षिक सत्र 2083 का लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 0164113998 0164113 9627614181 9463325582 फेसबुक JCA स्कूल पोखरा।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: आफ्नै चित्त बुझौँ अरू अर्को चित्त दुख्छ अरूको बुझौँ भने मेरो कुरा कसले बुझ्छ केही हुन थाहा छ फेरि सबले भगवान् किन बुझ्छ प्रार्थना गर्थे म नि छोड्दै त्यो नि छ।

दिने चन्नै छन् ढाँटी बनौ छैन कोही काम पर्दा आफ्नै गर्छन् काम छ बेसी कोही न कोही कोही कोहीलाई मात्रै भने सबैलाई चाहिँ होइन है सबजना रोए भन्छन् गाना सुन्दा होइन मै स्वर्ग र नर्क मलाई जानु छैन कतै मर्छु चाहिँ कहिले होला सोच्दै बस्छु म चाहिँ मर्न मन छैन मलाई बाँच्न मन छ अझै एक दिन त पक्कै होला यही नहोला सधैँ कहिले लाग्छ यो जीवन यतिकै पो बित्छ कि सुझाव के दिउँ अरूलाई आफै बाँच्छु बित्छ दिन के नै गर्छु भन्थे ठुलो हुँदा खै त नि झ्याउ लाग्थे सानो हुँदा त्यही रमाइलो रहेछ नि।

बताउँछ गाउँमाथि नुन छर्किएर तिमीहरूलाई मजा आउँछ भन्न मन लाग्छ मुखमै चुप बस्दिन्छ सन्तराउँछ हप्ताको दिनहरूमा कुर्दै बस्छु शनिबार शनिबार लुगा धोयो नआयो आयो आइतबार खडेरी लाग्यो जीवन रसहरू चाहिँ

कस्ता नि लाग्छ सबको लाग्दैन नि भन्दिन माया नि गर्छु सबलाई देखाउन चाहिँ जान्दिन कुछ र बुझ्ने मलाई अह कतै देख्दिन सन्चो बिसन्चो सोध्छन् त्यसलाई माया मान्दिन झरीको आवाज सुन्दा मन हुन्छ यो हलुक।

फलेर झर्छ भन्या कति हो पातागा झर्यो तर फल अझै छ टुप्पोमै छिमेका आँखा एकछिन फल्ने छैन टुप्पो खै आफ्नै आवाजमा सुन्छु भाग्य खै तेरो निधारमा सुत्यो खायो र उठ्यो यस्तै छ मेरो दिनचर्या लेखेरै दिन सक्छु के हुन्छ यो दिनभरिमा खुसी नि हुन्छु तर सुत्दाखेरि निन्दरीमा जिन्दगी।

घोटेको घोटे थाके दागहरू मेटिँदैनन्, सबैले माग्छन् मलाई, मलाई पर्दा केही दिँदैनन्। संसारी स्वार्थी छैन, स्वार्थी मात्र मान्छेहरू, नमिल्ने भए यो संसार छाडी जान्थे बरु, आफ्नै हातमा खान्थे बरु, मर्नु भन्दा अगाडि सबुस्तै लाग्छ अचेल भन्नु।

बदलिन्छ सम्बन्ध यस्तै हुन्छ यो मायामा बदलिन सक्छ भावना हतारमा लिन्न निर्णय कहिले एकछिन शान्त बस्छु सोच्न दिन्छु समय यदि म नै यहाँ नरहे फरकै पर्छ पर्दैन यदि म नै मरि गए समस्या मर्छ मर्दैन जङ्गल

यो कस्तो आदत हो म आफै भाँच्छु बिचरा आँखा चिनेर केही हुँदैन खोज्छु अब यही आँखा के गर्नु पर्ने सब थाहा छ सुरु चाहिँ गर्न बाँकी कसैको चित्त दुखाएमा अहिले माग्छु माफी भर्खर त बुझ्ने भएको छु बाँकी धेरै छ सिक्नलाई नसुनी हुन्न भनिदिन्छु लागेको थिएन ठिक मलाई भमन्द थियो जित्नलाई हारलाई स्वीकार्न सकिन दुःख त सबलाई पर्छ नि चिच्याउँदै बसे म किन फरक पर्दैन म बिना फरक के गर्न खोजेछु प्रयास पर्याप्त नगरी प्रगति

बतलाउनु भूल गर्ने त मै नै हुँ मैले बुझ्न सकिन सायद जिन्दगीका पाठहरू सम्हाल्ने सकिन ती साथ दिने हातहरू सुन्न नै चाहिन ती सुन्नै पर्ने बातहरू दोषी म आफै हुँ कसरी मलाई माफ गरु भइदै हुन्थ्यो बापहरू आँसु जान्थे उडेर गन्तव्य खोज्छु अब निष्कर्षमा पुगेर गल्तीहरूलाई भुलेर पाठहरू सिक्छु म ढिलो

0: मेरै बुझाइमा छ, धेरै हाँस्न टिक्न यो भनाइ सोचाइमा छ, साथीसी रुन पर्छ सधैँ हाँस्न पाइन ल, रोएसी हाँस्ने पालो पनि आउला होइन र, हिजो त रोए रोए आज किन रुनु म, गलतकै हुन्न रहेछ अलि फरक हुनुमा, उडी चन्द्र छुनु भन्छन् किन छुनु चन्द्रमा, गर्दै के काम गर्छु छोड्छु धेरै सम्झना, गर्छु आफ्नै कर्म म अर्को होइन यही जन्ममा, थाहा लाग्छ समय सोचे जस्तो बन्दमा, बिरालो बाटोसम्म म पसाई सरिरहेको छु, कालो बादल जस्तै थिए पत्नी झरी भएको हुँ, कर्तव्य बोक्न खोज्दैछु त्यसैले भारी भएको छु, हारेको होइन आमा थकाई मारिरहेको छु, आफैलाई सघाइरहेको छु, आफ्नै खुट्टामा उभिन म बिचलाई हिँडिरहन्छु, म त एकलोपनलाई छिन्न, त्यो एकलोपनलाई एक्लै छाडी फर्की फेरिरहेको छु, बिर्सेको छैन है सबैलाई सम्झिरहेको छु।
1: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
1: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
4: मोबाइल 98058535337 र 98066159।

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867794।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0160-590-162-590-163।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागंजदेखि दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856324475 र 9801132475।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
14: हजुर, सिक्किल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856285543 र 9847000787।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
15: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याउँछ।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
2: मैडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: अनि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
4: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
4: हाम्रा विशेषताहरू
3: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
4: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
3: सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
4: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
3: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0 65 71 479 र 98 560 62 265।
5: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
6: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
7: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

नमस्ते तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो डरबराई 103.8 मेगाहर्ट्ज अन्तरङ्ग आवाज।

0: सिधे मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235562663।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063613195 र 98467153368।
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
8: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98568832 र 98460038302।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
12: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
13: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
12: बीबी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
13: ए ल ल,
14: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ल गण्डकी 4 दुलेगौड़ा बीपी चोक।
12: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
15: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
16: स्टुडियो साइन्चेक अहिले रातिको 9 बज्यो।
17: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
2: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
4: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
5: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
4: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
5: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
6: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
7: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
6: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
2: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
8: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा, माछा पुस्रे बैंकको ठिक पारिपत्रि, फोन 0665-93-369।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98-560-2420, 98-41-54-674 र 98-460-2420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
10: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 01-5901-62 5901-63।
13: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्‍यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98-5-60-32-475 र 98-011-32-475।
13: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
16: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
17: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
13: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
16: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
13: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98-241-84-264 र 98-141-53-305।
9: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सिटीईभीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: फोन 0564140056, मोबाइल 98660 80615, 98469015598, 98560044344 र 98413167188।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460078528 र 98028 16142।
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
6: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
6: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
9: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461656999 छ।
10: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
11: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
10: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
11: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
10: थकाई लाग्ने बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
12: यसबाट बस्न के गर्ने त मिस?
10: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
12: यो चक्की कहाँ पाइन्छ मिस?
10: स्वास्थ्य संस्था महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
13: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
14: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
15: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
14: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
15: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
16: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
17: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
18: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
19: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
18: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61220।
20: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
21: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
22: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
23: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
2: दीक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता सन्ध्या पौडेल श्वेता ढुंगाना प्रमीक्षा राणाभाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि
1: इन्जिनियरिङ तर्फ सुमित पोटेल प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि
2: केवल पढाइ मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइन्स होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम
1: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान
3: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11मा नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 0164113598 0164113 9867641 9843352582 फेसबुक जेसीए स्कूल पोखरा
4: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
5: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
4: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यहीँ बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
6: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
7: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार
10: मोबाइल 9908535537 र 9806615899
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
12: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
11: ओके ल डन
12: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
11: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
12: प्रोपाइटर गोविन्द सिग्देल फोन 9556028543 र 9417007087
13: सिर्जना बोर्डिंग स्कूल पोखरा को कक्षा 11 मा भर्ना खुले को संबंधी सूचना।
14: सिर्जना बोर्डिंग स्कूल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
13: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
14: सृजना बोर्डिङ स्कूल शान्तिमार्ग सृजना चोक पोखरा फोन नम्बर 061-578-053 र 061-553-595।
15: दाइ पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
16: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
15: अनि बन्छ त दाइ
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
17: The Apple Shop, Nokia Service Center, दुलेगौडा बस्मिसौनीको ठीक पारिपट्टि
18: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
19: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
18: प्रोपाइटर राजन पौडेल मोबाइल 98560-6229
20: स्टुडियो
21: अहिले रातिको 10 बज्यो
22: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साटफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: दूरबारही हाइलाइट का प्रायोजक
2: अरनिको आवश्यक चुमावी चुली गौड़ा
1: दक्ष र अनुभव विशिष्ट सखहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने
1: फोन नम्बर 0965707124
3: 103.8
4: नमस्कार। राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट अनु मल्लको स्वागत छ। तपाईँ हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुनेर साथ दिन सक्नुहुन्छ। ढोरबाराही हाइलाइट्समा अब समाचार सुन्नुहोस् विस्तारमा। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21,24,34,00,000,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा शुक्रबार अर्थमन्त्री स्वर्णिम वाक्लेले यो वार्षिक बजेट प्रस्तुत गर्नुभएको हो। सरकारले उत्पादन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर यो बजेट ल्याएको उहाँले बताउनु भएको छ। कुल विनियोजन मध्ये चालू खर्चतर्फ 12,70,58,00,000,000 रूपियाँ छुटाइएको छ। यो कुल बजेटको 59.8% हो। पूँजीगत खर्चका लागि 4,39,10,00,000,000 रूपियाँ विनियोजन गरिएको छ। यो कुल बजेटको 20.3% हुन आउँछ। यस्तै वित्तीय व्यवस्थातर्फ 4,22,64,00,000,000 रूपियाँ बजेट राखिएको छ। यो कुल विनियोजनको 19.9% रहेको उहाँले जानकारी दिनुभएको छ। सरकारले खर्च बेहोर्ने स्रोतका रूपमा राजस्वबाट 14,05,31,00,000,000 रूपियाँ संकलन गर्ने लक्ष्य राखेको छ। वैदेशिक अनुदानबाट 61,74,00,000,000 रूपियाँ प्राप्त हुने सरकारको अनुमान रहेको छ। राजस्व र अनुदानबाट रकम छुटाउँदा पनि 6,57,29,00,000,000 रूपियाँ न्यून हुने देखिएको छ। यो घाटा पूर्ति गर्न वैदेशिक ऋण र आन्तरिक ऋणको सहारा लिने वाग्लेले जानकारी दिनुभएको छ। न्यून बजेट पूर्ति गर्न सरकारले वैदेशिक ऋणबाट 2,47,28,00,000,000 रूपियाँ परिचालन गर्नेछ। राजस्व वैदेशिक अनुदान र ऋणबाट पनि नपुग्ने 4,10,00,000,000,000 रूपियाँ आन्तरिक ऋणबाट जुटाइने उहाँले बताउनु भएको हो। आगामी वर्ष आन्तरिक ऋणको सावा भुक्तानीका लागि 2,45,89,00,000,000,000 रूपियाँ खर्च हुनेछ। यसका अनुसार सरकारले 1,64,19,00,000,000 रूपियाँ मात्र खुद आन्तरिक ऋण परिचालन गर्ने देखिएको छ। सरकारले राष्ट्र सेवा कर्मचारीको शुरू तलब 10% वृद्धि गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत यो वृद्धि गरिएको हो। संघीय संसदमा शुक्रबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गर्नुभएको हो। यो वृद्धिले सबै तहमा निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकलाई फाइदा पुग्नेछ। कर्मचारीले खाइपाई आएको महँगी भत्तालाई भने सरकारले निरन्तरता दिएको छ। महँगी भत्ता यथावत राख्दै शुरू तलबमा मात्र वृद्धि गरिएको उहाँले स्पष्ट पार्नु भएको छ। अब कर्मचारीले बढेको तलबसँगै खाइपाई आएको महँगी भत्ता पनि पाउनेछ। कर्मचारीको मनोबल उच्च बनाउन र जीवनयापन सहज बनाउन तलब वृद्धि गरिएको हो, वाग्लेले भन्नुभयो। उहाँले सीमित स्रोतका बावजूद कर्मचारीको मागलाई सम्बोधन गरेको बताउनु भएको छ। सरकारले यसपटक कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ताको व्यवस्था पनि गर्नुभएको छ। राम्रो काम गर्ने कर्मचारीलाई थप प्रोत्साहन भत्ता दिइने वाग्लेले जानकारी दिनुभएको हो। यसले सरकारी सेवा प्रवाहमा सुधार आउने र कर्मचारीलाई जिम्मेवार बनाउने सरकारको विश्वास रहेको छ। कर्मचारीको कार्यक्षमता र परिणामका आधारमा यस्तो भत्ता वितरण गरिने उहाँले बताउनु भएको हो। यसअघि धेरै क्षेत्रमा भत्ता कटौती गरिएको भए पनि यस वर्ष नयाँ ढंगले यस्तो व्यवस्था मिलाइएको हो। कालीगण्डकी करिडोरमा 21 किलोमिटर कालोपत्र र कर्णाली तथा कोशी करिडोर सहित 3 मुख्य सड़क करिडोरका लागि सरकारले 6,25,00,000,000,000 रूपियाँ विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष 2082-83 बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यी आयोजनालाई प्राथमिकता राख्दै सड़क विस्तार र स्तर उन्नतिका कामलाई तीव्रता दिने बताउनु भएको छ। कालीगण्डकी करिडोरलाई केन्द्रमा राखेर विनियोजन गरिएको उक्त बजेट अनुसार कर्णाली करिडोरमा 31 किलोमिटर कालो पत्थर र ग्राभेल गर्ने काम हुनेछ। यस्तै कालीगण्डकी करिडोरमा 21 किलोमिटर कालो पत्थर गर्ने योजना रहेको छ। कोशी करिडोरको उत्तरी खण्डमा 15 किलोमिटर कालो पत्थर गरिनेछ। वाग्लेले बजेट प्रस्तुतिका क्रममा भनेका छन् तीनवटा करिडोर सड़कका लागि 6.25 अर्ब रूपियाँ विनियोजन गरिएको छ। सड़क पूर्वाधारसँगै सरकारको ध्यान नागडुङ्गा सिस्ने खोला सुरुङ मार्फत पनि केन्द्रित भएको छ। अर्थमन्त्री वाग्लेले यो सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याइने बताउनु भएको छ। उहाँले बजेट भाषणमा भने सुरुङ मार्ग छिट्टै सञ्चालनमा ल्याइनेछ। सरकारले पोखरामा प्राकृतिक तथा वैकल्पिक चिकित्सा सहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउने घोषणा गरेको छ। आर्थिक वर्ष 2083-84 बजेट भाषण मार्फत अर्थमन्त्री सोनिम वाग्लेले पोखरामा आयुर्वेद तथा प्राकृतिक उपचार सेवाको विस्तार गरिने बताएका छन्। बजेट भाषणका क्रममा वहाँले प्राकृतिक चिकित्सा वैकल्पिक उपचार पद्धति तथा आयुर्वेद सेवालाई प्रवर्धन गर्ने नीति अनुरूप पोखरामा सुविधा सम्पन्न आयुर्वेद अस्पताल सञ्चालनमा ल्याइने उल्लेख गर्नुभएको हो। पत्रकार माधव शर्मा र केशवराज पराजुली सहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा सम्मान गरेको छ। प्रदेश सरकारले संचार, शिक्षा, कृषि, पर्यटन, समाजसेवा र सुरक्षा लगायत क्षेत्रमा सक्रिय व्यक्तित्वलाई नगद पुरस्कार, सम्मान पत्र र दोसल्ला सहित सम्मान गर्दै गणतन्त्रको प्रतिफल नागरिक स्तरसम्म पुर्याउने काममा प्रोत्साहन गर्ने प्रयास गरेको जनाएको छ। शुक्रबार पोखरामा आयोजित विशेष समारोहमा कास्कीका पत्रकार माधव शर्मा र केशवराज पराजुलीलाई संचार क्षेत्रतर्फ सम्मान गरिएको हो। उनीहरूसँगै पार्वती सरस्वती शर्मा जिज्ञासुलाई पनि पत्रकारिता मार्फत समाजमा योगदान दिएको भन्दै सम्मान पत्र र दोसल्ला प्रदान गरिएको छ। प्रदेश प्रमुख दिल्ली राज भट्टर र मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले सम्मानित व्यक्तित्वलाई पुरस्कार तथा सम्मान हस्तान्तरण गरेका थिए। गण्डकी प्रदेश सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वलाई छनौट गरेर सम्मान गरेको जनाएको छ। कार्यक्रममा समाजसेवा क्षेत्रमा गोर्खा चुम्नुब्री साथमा पेमा छोवाङ लामा, कास्की पोखरा एघारकी डाक्टर चन्द्र भद्रा र कास्कीका आनन्दराज मुल्मी सम्मानित भएका छन्। तनहु जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला बनाउने अभियान अन्तर्गत थप दुई स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषित भएका छन्। पछिल्लो पटक भीमात नगरपालिका र बन्दीपुर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएसँगै जिल्लामा यो सफलता पाउने पालिकाको संख्या 6 पुगेको छ। यसअघि भानु ब्यास, शुक्ला गण्डकी नगरपालिका र म्याग्दे गाउँपालिका घोषणा भइसकेका छन्। राष्ट्रिय खोप तालिका बमोजिम तोकिएका उमेर समूह का सबै बाल बालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि भीमात नगरपालिका एक विशेष कार्यक्रमका बीच सो घोषणा गरिएको हो। घोषणा कार्यक्रममा बोल्दै भीमात नगरपालिकाका प्रमुख ददिरा सुवेदीले बाल बालिकाको सुस्वास्थ्य नै नगरको समृद्धिको आधार भएको बताउनु भएको छ। कार्यक्रममा नगरपालिकाकी उप प्रमुख शारदा खनालले खोप कार्यक्रमलाई घर दैलो शुक्ला गण्डकी नगरपालिका र म्याग्दे गाउँपालिका घोषणा भइसकेका छन्। राष्ट्रिय खोप तालिका बमोजिम तोकिएका उमेर समूहका सबै बाल बालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि भीमात नगरपालिका

0: दिने महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गर्नुभएको हो। वहाँले नगरलाई पूर्ण खोपयुक्त राखी रहन स्थानीय अभिभावकहरूको सचेतना र सहभागिता अझै आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। यसैगरी तोकिएको कार्यतालिका अनुसार बन्दीपुर गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ। दुवै पालिकाका कार्यक्रममा उत्कृष्ट कार्य गर्ने स्वास्थ्य कर्मी महिला स्वास्थ्य स्वयंसेविका र सरकारवालाहरूलाई सम्मान समेत गरिएको थियो। गणतन्त्र दिवसका अवसरमा म्याग्दीमा विकास आयोजना समयमै तथा गुणस्तरीय रूपमा सम्पन्न गर्ने 11 वटा निर्माण कम्पनी तथा व्यवसायलाई सम्मान गरिएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा पूर्वाधार विकास कार्यालय, खाने पानी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय र काली गण्डकी करिडोर आयोजना मार्फत उत्कृष्ट कार्य सम्पादन गरेका निर्माण व्यवसायीलाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो। पूर्वाधार विकास कार्यालय म्याग्दी, काली गण्डकी करिडोर आयोजना तथा खाने पानी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मार्फत विभिन्न समयमा विकास योजनाहरू सम्झौता गरी निर्धारित समयभन्दा अगावै सफलतापूर्वक सम्पन्न गर्दै व्यवसायी निष्ठा तथा अनुकरणीय इमान्दारिता प्रदर्शन गरेका निर्माण कम्पनी तथा व्यवसायीलाई सम्मान गरिएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताउनु भएको हो। वहाँले सम्मानले राम्रो काम गर्नेहरूलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभएको छ। सम्मानित निर्माण कम्पनीका प्रतिनिधिहरूलाई जिल्ला समन्वय समिति कार्यवाहक प्रमुख दिल कुमारी खत्री, प्रमुख जिल्ला अधिकारी कार्य आचार्य बेनी, नगरपालिका प्रमुख सुरत केसी, पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख डाक्टर महेन्द्र बहादुर बानिया तथा खाने पानी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलक मोहन ओझाले प्रशंसा पत्र प्रदान गर्नुभएको थियो। पूर्वाधार विकास कार्यालय मार्फत विभिन्न योजनाहरूको ठेक्का लिई निर्धारित समयमा सम्पन्न गर्ने निर्माण कम्पनीहरूमा ओमेन अस्कर निर्माण सेवा, रूपसे बिल्डर्स प्राली, सोमरस निर्माण सेवा, बीपीएल बीएसडी डीपीजेवी, मंगलम कन्स्ट्रक्सन प्राली, मंगला देवी सुभाष कन्स्ट्रक्सन प्राली र एसएस बिल्डर्स रहेका छन्। यसै गरी खानेपानी जलस्रोत तथा सिंचाई विकास कार्यालयबाट विभिन्न योजनाहरूको ठेक्का सम्झौता लिई निर्धारित समय अगावै सम्पन्न गर्ने रूपसे बिल्डर्स प्राली, महाशक्ति माया कन्स्ट्रक्सन प्राली र धैलाश्री निर्माण सेवालाई पनि सम्मान गरिएको कार्यालय प्रमुख झलक मोहन ओझाले जानकारी दिनुभयो। त्यस्तै काली गण्डकी करिडोर आयोजना अन्तर्गत बेनी जोमसोम कोरोला सड़क योजनाको बेनीदेखि घासा खण्डमा चुनौतीपूर्ण भूगोल र संवेदनशील भूगर्भीय अवस्थामा समेत सफलतापूर्वक सड़क निर्माण सम्पन्न गर्ने शर्मा गजुरमुखी जेवीलाई सम्मान गरिएको आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी आचार्यले सम्मानले विकास योजनाहरू समयमै सम्पन्न गर्ने निर्माण व्यवसायलाई थप हौसला मिल्ने र ढिलासुस्ती गर्नेलाई सचेत बनाउने विश्वास व्यक्त गर्नुभएको थियो। यसै गरी गणतन्त्र दिवसका अवसरमा मूल समारोह समितिको आयोजनामा बेनीमा प्रभात फेरी समेत निकालिएको थियो। प्रभात फेरीमा जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। हस्त यिनै खबरहरू सँगसँगै राति 10 बजेको ढोरबाराई हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथमा पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म अनुमल्ल विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।